मनुष्यका कर्म र तिनका फलहरू देखिन्छन्। ती सबैका पछाडि मनुष्यको मनको ठूलो भूमिका रहेको हुन्छ। त्यसकारण मनभित्रका अनेकन धारणाहरू, अनेकन विचारहरू प्रत्यक्ष हाम्रो व्यवहारमा प्रतिबिम्बित हुने भएका हुनाले मनमा दुराशय कहिल्यै पनि आउन नपाओस् भनेर हरेक व्यक्ति सचेत हुनुपर्दछ। दुराशयले दुःख दिन्छ प्रिय सज्जन। मनभित्र यदि कसैप्रति गलत धारणा छ भने, कसैप्रति दुराशयको भावना छ भने, प्रतिशोधको भावना छ भने, त्यो दुराशय त्यो प्रतिशोधले अर्को व्यक्तिलाई त खान्छ नै, तर सबैभन्दा पहिला हामी स्वयंलाई खान्छ। हामी स्वयंलाई किन खान्छ त भन्दा, मानौ तपाईँको कसैसँग रिस उठेको छ, कसैलाई तपाईँले मन पराउनु भएको छैन, कसैप्रति गलत धारणा राख्ने बित्तिकै तपाईँको हृदयको ढुकढुकी बढ्न थाल्छ, मुटुको स्पन्दन ढुकढुकी बढ्न थाल्छ, रक्त प्रवाह तीव्र हुन थाल्छ, श्वास प्रश्वास पनि तीव्र हुन थाल्दछ, तपाईँले दाँत किट्न थाल्नुहुन्छ। त्यो व्यक्तिप्रतिको तपाईँको मनमा आएको जुन दुराशयको धारणा छ, नकारात्मकताको धारणा छ, त्यसले सबैभन्दा पहिला तपाईँलाई प्रभावित गर्न सुरु गर्दछ। जुन व्यक्तिप्रति तपाईँले दुराशयको भावना राख्नु भएको छ, ऊ त टाढा छ, उसम्म पुगिसकेको छैन, उसम्म अवश्य प्रभाव पर्छ तर नजानेको रूपमा। त्यसको प्रभाव सबैभन्दा पहिला तपाईँ स्वयंमा नै पर्दछ। त्यसैले हाम्रा मनभित्र जे जस्ता नकारात्मक वृत्तिहरू उत्पन्न हुन्छन्, दुर्वृत्तिहरू दुर्भावनाहरू उत्पन्न हुन्छन्, तिनले सबैभन्दा पहिलो आक्रमण हामी स्वयंलाई गर्दछ। त्यसरी आक्रमण गरिसकेपछि दुखी हामी भयौँ। त्यसैले भगवान गौतम बुद्धले भन्नुभयो, मनमा दुराशय राखेर बोल्ने काम गर्ने मानिसलाई दुःखले त्यसै गरी पछ्याइरहन्छ जसरी गोरु गाडाको पाङ्राले गोरुलाई पछ्याइरहन्छ। गोरुको गाडा हामीले देखेका छौँ, गोरु अगाडि हिँडिरहेको हुन्छ, गाडाको पाङ्रा पछि पछि गोरुका पछि हिँडिरहेको हुन्छ, गुडिरहेको हुन्छ, गोरुलाई पाङ्राहरूले पछ्याइरहेका हुन्छ। हामी हिँडिरहेका त हुन्छौँ, हामी मानिसहरूसँग बोलिरहेका पनि हुन्छौँ, हाम्रो व्यवहार प्रकट भइरहेको हुन्छ, हाम्रो व्यवहारका पछाडि मनभित्रको हाम्रो दुराशयको जुन भावना छ त्यो हिँडिरहेको हुन्छ प्रिय सज्जन। त्यसैले मनमा कुनै पनि किसिमको गलत धारणा आउन नपाओस्, दुराशय आउन नपाओस्, मन गलत वृत्तिहरूप्रति दौडन नसकोस्, यस विषयमा हामी सबै सतर्क सचेत हुनुपर्दछ। मनो पुब्बङ्गमा धम्मा मनो सिट्ठा मनोमय, मन साचे पदुठेन भाषति वा करोति वा, ततूनं दुःखमन्वेति चक्कम वा वहतु बद्र। भगवान गौतम बुद्धले अर्को ठाउँमा भन्नुभएको छ, मनो पुब्बङ्गमा धम्मा मनो सिट्ठा मनोमया मनसा चे पसन्नेन भाषति वा करोति वा, ततो नम सुखमन्वेति छाया वा अनपायिनी। सम्पूर्ण कार्य मनबाट जन्मन्छन्, सुरु हुन्छन्। मन नै सर्वोपरि छ, संसार मनोमय छ। मानिसले मनमा सदाशय राखेर बोल्छ अथवा काम गर्छ भने सुखले उसलाई त्यसै गरी पछ्याइरहन्छ जसरी छायाले वस्तुलाई पछ्याइरहन्छ। कति सुन्दर विचार छ भगवान गौतम बुद्धले धम्मपदमा व्यक्त गर्नुभएको। हामीले यस अघि भगवान गौतम बुद्धको वचनमा के सुन्यौँ त भन्दा, सबै कामहरू मनबाट आरम्भ हुन्छन्, दुराशय राख्ने बित्तिकै गाडाको पाङ्राले गोरुलाई पछ्याए जस्तै दुराशयले पनि व्यक्तिलाई पछ्याइरहन्छ, मानिसलाई पछ्याइरहन्छ अनि दुःख दिन्छ। तर कसैप्रति राम्रो भावना छ, सदाशय छ भनेदेखि, सकारात्मक दृष्टि छ भनेदेखि त्यसबाट सुख उत्पन्न हुन्छ र त्यो सुखले व्यक्तिलाई त्यसै गरी पछ्याइरहन्छ जसरी छायाले वस्तुलाई पछ्याइरहन्छ। हामीले आफ्नो छाया देखेका छौँ, हामी जता जान्छौँ सँगसँगै हामीसँगै त्यो छाया पनि हिँडिरहेको हुन्छ, छायाले हामीलाई पछ्याइरहेको हुन्छ।
त्यसैले हामीले जे सोच्दछौँ, मनमा जस्तो धारणा बनाउँदछौँ, हामी त्यस्तै हुन्छौँ। यो कुरा भगवान गौतम बुद्धका यी वचनहरूले प्रमाणित गरेका छन्। प्रिय सज्जन, कसैप्रति पनि नकारात्मक धारणा आउन नपाओस्। किन नआउन नपाओस् त भन्दा, त्यसले सबैभन्दा पहिलो प्रहार हामी स्वयंमाथि गर्दछ। हामी स्वयं हाम्रा धारणाको पहिलो र अन्तिम शिकार हुन्छौँ। प्रिय सज्जन, राम्रो धारणा हामीले निर्माण गर्छौँ भने, मनमा राम्रा विचारहरू निर्माण गर्छौँ भने, हाम्रा नशा नशामा त्यो राम्रो विचारको प्रभाव पर्न थाल्दछ। हामी खुसी हुन्छौँ, उत्साही हुन्छौँ, प्रसन्न हुन्छौँ। अलिकति पनि नराम्रो विचार आइदियो भने, त्यो विचारका कारण हाम्रा गोडा गल्न सक्छन्, ढुडुकी बढ्न सक्छ, अनेकन किसिमका शारीरिक र मानसिक प्रतिक्रियाहरू देखा पर्न थाल्दछन् अनि हामी दुःखी हुन्छौँ। यसैले पनि मनमा दुराशयका ठाउँमा सदाशयलाई स्थान दिने कोसिस गरौँ। भगवान गौतम बुद्धका यी वचनहरू सुनौँ फेरि एकपटक। मनो पुब्बङ्गमा धम्मा मनो सिट्ठा मनोमया मनसाचे पदुठेन भाषति वा करोति वा ततो नम दुःख मन्वेति चक्कम वा वहतो पदम। सबैका मनबाट सुरु हुन्छ। मन सबैभन्दा विशिष्ट छ। यो सारा संसार पनि मनोमय छ। मनमा दुराशय राखेर रा बोल्ने अथवा काम गर्ने जुन मानिस छ, त्यसलाई दुःखले त्यसै गरी पछ्याइरहन्छ जसरी गोरु गाडाको पाङ्राले गोरुलाई पछ्याइरहन्छ। अगाडि भन्नुभएको छ भगवान गौतम बुद्धले, मनोपुब्बङ्गमा धम्मा मनो सिट्ठा मनोमया मनसाची प्रसन्नेन भाषति वा करोति वा ततो नम सुखमन्वेति छाया वो अन्नपायिनि। संस्कृतमा यस्ता यसरी भनिएको छ, मनः पूर्वङ्गमा धर्मा मनः श्रेष्ठा मनोमया मनसा च प्रसन्नेन भाषते वा करोति वा तत एनं सुखमन्वेति छायवान पायिनि। सम्पूर्ण कार्य मनबाट आरम्भ हुन्छ। मन नै सर्वोपरि छ। सारा संसार मनोमय छ। मानिसले मनमा सदाशय राखेर बोल्दछ अथवा काम गर्छ।

भित्र हाम्रो मनमा सुखको विचार छैन, सकारात्मक विचार छैन, ऊर्जा दिने किसिमको विचार छैन, मनलाई गलत विषयहरूमा हामीले लगाएर सुखको आशा गरेका छौँ र सुखको व्यर्थ प्रयत्न गरेका छौँ। त्यसकारण सुखको सबैभन्दा सबल र प्राथमिक उपाय भनेकै मनमा सदाशयता धारण गर्नु, राम्रो विचार धारण गर्नु, सकारात्मक विचार धारण गर्नु। त्यसैले प्रिय सज्जन, भगवान गौतम बुद्धले भने जस्तै मनमा सद्वृत्ति धारण गरौँ, सदाशय धारण गरौँ, सकारात्मक चिन्तन धारण गरौँ र सुखी बनिहालौँ। हवस्त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलामा फेरि हामी भेटिनेछौँ। तबसम्मका लागि म लक्ष्मण भण्डारी बिदा भए, बिदा दिनुहोस्।

0: आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म गाउँले बलदेव, अरूले भन्ने चाहिँ डाक्टर बलदेव शर्मा अधिकारी। कविताको शीर्षक छ हाम्रो नेपाल हामी नेपाली। यो कविता शार्दूल विक्रीडित छन्दमा रचिएको छ। यो कविता वास्तविक अर्थमा ससाना भाइ बहिनीहरूलाई आफ्नो देश चिनाउने सन्दर्भमा रचना गरिएको हो र यो पाठ्य पुस्तकमा प्रकाशित पनि गरिएको छ। हाम्रो देश हामी नेपाली।

छौं हाम्रो दिव्य समाजमा मनमा नै सत्प्रेम बरसाउँछौं को छन् खान नपाउने जन यहाँ आफै म भोकाउला को छन् खान नपाउने

0: 99.4 रेडियो थाहा संचार स्टूडियो टाइम
1: इट्स 6 AM हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु बुलन सँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 10 गते आइतबार, नेपाल सम्मत 1146, मे 24 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: राष्ट्रिय मुद्दामा रासोपाको मौनता, प्रतिपक्षी आक्रमक पूर्व विशिष्ट गाडी लगायत सुविधा, विशिष्टको गाडी लगायतका सुविधा खोसिँदै।
0: निर्वाचित भएको छ महिनामै एमाले अध्यक्ष ओली अल्पमतमा, कंग्रेसका शीर्ष नेताहरू बीच आरोप प्रत्यारोप झन बढ्दो।
1: क्यान्सर अस्पतालहरूमा औषधि र सलाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित।
0: भारतमा कक्रोच जनता पार्टीको तरङ्ग सामाजिक सञ्जालमा 6 दिनमै 6 करोड भन्दा बढी फलोअर।
1: र काभा महिला भलिबलमा किर्गिस्तानलाई हराएपछि नेपालको सेमी फाइनल सम्भावना बलियो।

0: रोक होइन, ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। भारत र चीनले नेपाललाई जानकारी नै नदी कैलाश मानसरोवर यात्राका लागि लिपुलेख मार्ग खुलाउने सहमति गरेपछि 13 भदौ 2082 प्रतिनिधि सभा बैठकमा रासोपाका सांसद गणेश पराजुलीले विरोध जनाउनु भएको थियो। त्यो क्षेत्र नेपालको भएकाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बोलाएर साझा प्रतिबद्धता लिनुपर्ने माग समेत गर्नुभएको थियो। पराजुलीले त्यति बेला भन्नुभएको थियो, नेपाललाई सहभागी नगराई लिपुलेख मार्ग प्रयोग गर्न भारत र चीनबीच गरिएको समझदारी अन्तर्राष्ट्रिय कानूनको दृष्टिले अवैध छ, तर जनताले प्रश्न गरेका छन् नेपाल सरकारले किन मौनता साधेको छ, सरकार यस्तो संवेदनशील विषयमा किन टालटुल गर्दैछ। 8 महिनापछि अर्थात गत 18 वैशाखमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा चीन सरकारसँगको समन्वयमा सञ्चालन हुने घोषणा गर्यो। अहिले गत 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभा छ। रासोपाका पराजुली अहिले पनि सांसद हुनुहुन्छ, अझ संसदीय दलको उपनेताकै जिम्मेवारीमा हुनुहुन्छ। यसबीचमा उहाँ 29 वैशाखमा संसदमा बोल्नुभयो, तर लिपुलेखको कुरै निकाल्नु भएन। रासोपाका अन्य सांसद पनि यस विषयमा मौन छन्। भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै रासोपाले संसदीय वा न्यायिक छानबिन समिति गठनको माग गरी 13 जेठ 2082 प्रतिनिधि सभामा अवरोध गरेको थियो। रासोपाको वेल घेराउलाई व्यवस्था गर्दै तत्कालीन सभामुख देवराज घिमिरेले 2 असार 2083 प्रतिनिधि सभाको कार्यसूची अघि बढाउनु भयो। रासोपा सांसद 3 असारदेखि निलो स्कार्फ लगाएर संसद बैठक अवरोधमा उत्रिए। त्यसरी स्कार्फ लगाएर आउनु संसदको नियमावली र मर्यादा विपरीत हुने भन्दै तत्कालीन कंग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले आपत्ति जनाउनुभयो। संसद अवरोध गर्ने क्रममा रासोपा सांसदहरू वेलमा बसेर किताब तथा पत्रिका पढ्थे र नारा लगाउँथे, संसदीय मर्यादा कायम गर। यसपटक सरकारको नेतृत्व गरिरहेको रासोपाको प्रतिनिधि सभामा झण्डै 2/3 छ। 11 महिना अघि संसदको बेला वेलमा बसेका डीपी अर्याल सभामुख हुनुहुन्छ। सबै विपक्षी दलले सदनमा विरोध गरिरहँदा उहाँले सदन चलाउनु भएको मात्रै छैन, विधेयक पनि पारित गराउनु भएको छ। नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने विपक्षी दलको माग व्यवस्था गर्दै सभामुख अर्यालले अर्थमन्त्रीलाई जवाब दिन लगाउनुभयो। प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदले राखेका जनताका प्रश्नको जवाब दिनका लागि रूलिङ माग गरिरहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायतलाई त सभामुख अर्यालले चेतावनी नै दिनुभयो। संसदमै प्लाकार्ड देखाएर विरोध गरेपछि उनीहरूलाई चेतावनी दिइएको हो। प्रतिनिधि सभाको बिहिबारको बैठकमा प्रमुख प्रतिपक्षी कंग्रेसले उभिएर विरोध जनाइरहेको थियो। एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा पनि वेलमा थिए। यसैबीच 28 वैशाखमा नीति तथा कार्यक्रम ल्याए यता प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहलाई खोजिरहेका विपक्षी दलहरूले आगामी दिनमा भने पर्ख र हेराको रणनीति लिने भएका छन्। एकातिर जति माग भए पनि प्रधानमन्त्री नआउने र अर्कातिर सभामुखले अवरोध बीच नीति तथा कार्यक्रम र विधेयक पारित गराएपछि विपक्षी दलहरू बजेटलाई सामान्य रूपमा पारित गर्न दिने तयारीमा छन्। राष्ट्रिय मुद्दामा रासोपा मौन, प्रतिपक्ष आक्रामक शीर्षकमा आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।
4: गत मङ्सिरमा सम्पन्न 10औं महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारी सहित केन्द्रीय कमिटिमा निकट नेताहरूको वर्चस्व गराएका एमाले अध्यक्ष केपी ओली 6 महिनामै भारी अल्पमतमा पर्नु भएको छ। पार्टी पुनर्गठनको मुद्दासहित बहुमत पदाधिकारी नेतृत्वमा ओलीको विकल्पको पक्षमा उभिएका छन्। महाधिवेशनपछि ओली पहिलो पटक पार्टी कमिटिभित्र स्पष्ट रूपमा अल्पमतमा पर्नु भएको हो। बहुसंख्यक पदाधिकारी राजीनामाका पक्षमा उभिए पनि ओलीको अध्यक्ष पद नछोड्ने अडान ओलीले अध्यक्ष पद नछोड्ने दोहोराउनु भएको छ। 19 सदस्यीय पदाधिकारीमा 2 जना बाहेक सबै आफ्नो पक्षकाले जितेका भए पनि जेएनजी आन्दोलन र गत फागुनको निर्वाचन परिणाम लगायत राजनीतिक घटनाक्रमपछि ओली पार्टीभित्र कमजोर बन्नुभएको छ। 4 जेठबाट शुरू भएर शनिबारसम्म जारी केन्द्रीय सचिवालय बैठकमा 21 फागुनको निर्वाचनको अकल्पनीय हारको जिम्मेवारी लिँदै ओलीले राजीनामा दिएर पार्टी पुनर्गठनको ढोका खोल्नुपर्ने पक्ष र विपक्षमा पदाधिकारीहरू ध्रुवीकरण हुँदा उहाँ अल्पमतमा पर्नु भएको हो। जेठभित्र बस्ने भनिएको केन्द्रीय कमिटी बैठकमा थप नैतिक दबाव पर्न सक्छ। शुक्रबारको बैठकमा पाँच मध्ये चार उपाध्यक्षले पार्टी पुनर्गठनको पक्षमा मत राखेको, अर्को दिन शनिबार महासचिव शंकर पोखरेल लगायत पदाधिकारीले पनि यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै निष्कर्ष सुनाएपछि ओली सचिवालयमा अल्पमतमा पर्नु भएको छ। झन्डै तीन दशकदेखि साथ दिँदै आएका महासचिव पोखरेलले नै नेतृत्वको विकल्प खोज्नुपर्ने मत राखेपछि ओली थप अप्ठ्यारोमा पर्नु भएको छ। पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणपछि एमालेमा ध्रुवीकरण थप पेचिलो बनेको छ। 19 सदस्य पदाधिकारीमा अहिलेसम्म बोल्ने 14 मध्ये 10 पदाधिकारी पुनर्गठनको पक्षमा खुलेका छन्। महासचिव पोखरेल सहित उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कणेलले ओलीले मार्ग प्रशस्त गरी पुनर्गठनको ढोका गरेर पुनर्गठनको ढोका खोल्नुपर्ने धारणा राखेका छन्। शुक्रबार उपाध्यक्ष विष्णु पौडेल सहित चार उपाध्यक्षले पनि त्यस्तै धारणा राखेका थिए। एमालेमा बदलिएको शक्ति सन्तुलन, शक्तिशाली ओली छ महिनामै अल्पमतमा सचिवालयमा ओलीको राजीनामाको पक्षमा बहुमत शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: दुई खेमाका कंग्रेस शीर्ष नेताहरूले आरोप प्रत्यारोप जारी राखेका छन्। उनीहरूका अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक संघर्षलाई थप छरपष्ट पार्दैछ। लामो समयदेखि 60-40 आन्तरिक भागभण्डाबाट अघि बढेको कंग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएसँगै विगतको चरण अन्त्य भएको नेताहरूले बताउँदै आएका छन्। तर विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन शेरबहादुर देवा पक्ष र नेता शेखर कोइराला पक्षले सम्मानजनक हिस्सा खोजेको छ। अन्यथा पार्टी एकताबद्ध हुन नसक्ने चेतावनी देउबा र कोइराला पक्षले दिँदै आएको छ। संस्थापन पक्षले व्यक्तिगत रूपमा जिम्मेवारी दिने तर सामूहिक रूपमा सम्बोधन गर्न नसकिने अडान राख्दै आएको छ, जसका कारण कंग्रेसमा संस्थापन र इतर पक्षको ध्रुवीकरण बन्दै गएको छ र सार्वजनिक रूपमा वाकी युद्ध नै चलेको छ। शनिबार कंग्रेस सभापति थापाले पार्टी विधान नमान्ने र संगठनात्मक कामलाई अवरोध सृजना गर्नेलाई विदा गर्ने चेतावनी दिनुभएको छ। इतर पक्षले सदस्यलाई सदस्यता अध्यावधिक नगर्ने अडान लिइरहेका बेला थापाले धन्यवाद दिएर विदा गर्ने चेतावनी दिनुभएको हो। शनिबार मोरङस्थित कोइराला निवासमा पुग्नुभएका थापाले सदस्यता अध्यावधिक बारे सोधिएको प्रश्नमा पार्टीबाट बाहिर रहेका नेता कार्यकर्तालाई मूलधारमा फर्काउने प्रयास भइरहे पनि विधान विपरीत गतिविधि गर्नेलाई संरक्षण नगर्ने बताउनुभयो। 31 वैशाखमा पोखरामा आयोजित कार्यक्रममा थापाले ओडा सभापतिले क्रियाशील सदस्यता अध्यावधिकको काम नगरे अर्को व्यक्तिलाई जिम्मेवारी दिने चेतावनी दिनुभएको थियो। यसअघि गत 3 जेठमा काठमाडौँमा आयोजित कार्यक्रममा थापाले सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न नसकिने चेतावनी दिनुभएको थियो। 31 वैशाखमा पोखरामा आयोजित कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले लामो समयदेखि चल्दै आएको 60-40 भागभण्डाको मनोवृत्ति त्याग्न इतर पक्षलाई चेतावनी दिनुभएको थियो। इतर पक्षका नेता पूर्णबहादुर खड्काले पार्टीका नेतालाई नललकार्न पनि सभापति थापालाई चेतावनी दिनुभएको थियो। कंग्रेस की चलो शीर्ष नेताहरू निरन्तर आरोप प्रत्यारोपमा आजको नयाँ पत्रिकामा समाचार छ।
4: कर्मचारीहरूले कानून विपरीत प्रयोग गर्दै आएका सरकारी सवारी साधन फिर्ता गराइरहेको सरकारले पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका गाड़ी समेत फिर्ता गर्ने गृह कार्य थालेको छ। कानूनी व्यवस्था नै नभई मन्त्री परिषदको निर्णयको आधारमा केही पूर्व विशिष्ट पदाधिकारीहरूले गाड़ी र पिए लगायत सुविधा लिँदै आएका छन्। सर्वोच्च अदालतले यस्ता सुविधा दिनुअघि स्पष्ट कानून बनाउन परमादेश जारी गरिसकेको भए पनि पूर्व विशिष्ट र पूर्व प्रधानमन्त्रीहरूले पहुँच तथा मन्त्री परिषदको निर्णयकै आधारमा सरकारी सुविधा उपभोग गर्दै आएका छन्। सरकारले यस्ता सुविधा खारेज गर्ने विषयमा आन्तरिक तयारी अघि बढाएको हो। मन्त्री परिषदबाट निर्णय गरी विगतमा दिएका सुविधा खारेज गर्ने बारे प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले छलफल थालेको छ। प्रधानमन्त्री कार्यालयले 2 साता अघि गृह मन्त्रालयसँग यस सम्बन्धी विवरण मागेको थियो। गृह मन्त्रालय मार्फत पूर्व विशिष्ट पदाधिकारीले लिएको गाड़ीको विवरण प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनु भएको छ। गृहले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाएको विवरण अनुसार पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले 2 गाड़ी प्रयोग गर्दै आउनु भएको छ। उहाँ बसेको घरको भाड़ा समेत सरकारले तिर्दै आएको छ। पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई, लोकेन्द्र बहादुर चन्द तथा मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले पनि गृह मन्त्रालय मार्फत गाड़ीको सुविधा लिनु भएको छ। मन्त्री परिषदकै निर्णयका आधारमा उनीहरूले यस्तो सुविधा लिएका हुन्। अन्यले पनि कुनै मन्त्रालयबाट यस्तो सुविधा लिइरहेको हुन सक्ने भएकाले प्रधानमन्त्री कार्यालयले बुझिरहेको बताइएको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कतिपय पूर्व विशिष्ट अधिकारीले दोहोरो गाडी सुविधा लिइरहेको पाइएपछि फिर्ता गरिएको बताउनुभयो। सर्वोच्चले 22 मङ्सिर 2068 संसदबाट कानून बनाएर मात्रै पूर्व विशिष्टहरूलाई सेवा सुविधाको व्यवस्था गर्न आदेश दिएको थियो। कानून विनय दिएका पूर्व विशिष्टका गाडी लगायत सुविधा खोज्दै सरकार शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: च्याउ बहुउपयोगी पोषिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
6: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
5: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
6: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ, नगराउ, दुर्घटनाबाट बाँचौ र बचाऊ।
5: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।

0: मात्र DTH सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार क्यान्सर निको पार्ने आशयमा नियमित औषधि उपचार किमोथेरापी आसमा नियमित औषधि उपचार किमोथेरापी गराइरहेका बिरामी अहिले रोगसँग मात्रै होइन औषधि अभावसँग पनि लडिरहेका छन् बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधि कार्बोफ्लाटिन स्लिप्सलाटिन र अक्सालिप्टिनका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ अत्यावश्यक औषधिको अभावले मुलुकभरका क्यान्सरका साथै क्यान्सरका सयौं बिरामीको उपचार प्रभावित बनेको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डाक्टर अरुण शाहीका अनुसार औषधि अभावले मुलुकभरका सयौं क्यान्सर बिरामीहरूको नियमित उपचार प्रक्रिया किमोथेरापी साइकल रोकिएको छ जसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डाक्टर रमिला शिल्पकार डङ्गोलले फेसबुकमा स्ट्याटस नै लेख्दै अत्यावश्यक क्यान्सर औषधिहरू कार्बोप्लाटिन लगायतको अभावले कतिपय निको हुने अवस्थाका क्यान्सरका बिरामीहरू समयमै उपचार पाउनबाट वञ्चित भइरहेको उल्लेख गर्नुभएको छ क्यान्सर रोग विशेषज्ञ डाक्टर शाहीका अनुसार औषधि अभावमा बिरामीको नियमित उपचार प्रक्रिया रोकिँदा स्वास्थ्य अवस्था थप जटिल बन्दै गइरहेको छ डाक्टर शाही लेख्नुहुन्छ औषधि नपाउँदा ज्यान नै जोखिममा परेको छ सरकारले एक दशक अघि तोकेको मूल्यमा अहिले पनि औषधि बिक्री गर्नुपर्ने बाध्यताले आयातकर्ता कम्पनीहरू पछाडि हटेका छन् अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा मूल्य समायोजन नहुँदा क्यान्सरको औषधि आयातमा घाटा भएको व्यवसायीहरूको भनाइ छ सरकारले 2072 सालमा 172 समूहका औषधि मूल्य समायोजन गरेको थियो एक दशक बितिसक्दा पनि मूल्यको समायोजन हुन सकेको छैन नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार भारतले झैं नेपालले पनि बेला बखत मूल्य समायोजन गरेको भए औषधि अभाव हुने थिएन क्यान्सर औषधि र सलाइनको अभाव किमो लिइरहेका सयौं बिरामी प्रभावित अन्नपूर्ण पोस्टमा समाचार छ
3: पूर्व जन्ममा हामीले ठूलै पाप गरेका रहेछौ र यस जन्ममा उद्योग खोलेका रहेछौ अहिले त केही गरेका छैनौ पूर्व जन्ममा बर्मलुट नै गरेका रहेछौ र अहिले उद्योग चलाइरहेका छौ यतिखेर सबैतिर चर्चामा रहेको यो अभिव्यक्ति संसदको अर्थ समितिमा देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले दिनुभएको हो तीन दशकदेखि उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका र अर्थतन्त्र सुधारका लागि निरन्तर लागिरहेका शर्माको यो भनाई झण्डै दुई तिहाईको वर्तमान सरकार बनेको 50 दिनपछि आएको हो यो जुनीमा त केही नराम्रो काम गरिएको छैन तर पूर्व जन्ममा ठूलै बर्मलुट गर्ने काम गरिएको होला र त यो जुनीमा उद्योग चलाउन परेर दुःख पाइएको छ उहाँले समितिमा भन्नुभएको थियो शर्माको भनाइले नेपालको उत्पादनमूलक क्षेत्रका समस्यालाई प्रतिबिम्बित गर्छ अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको हिस्सा निरन्तर घटिरहेको छ पछिल्ला 30 वर्षमा यो हिस्सा 10 घटेर 6% भन्दा कम छ दक्षिण एसियामै यो न्यून मध्ये एक हो नेपाल उद्योग क्षेत्र नेपाली उद्योग क्षेत्र स्थापनादेखि नै समस्यै समस्यामा झेलिएको छ नेपालमा उद्योग प्रवर्धन गर्ने भनेर आएको ऐन छ तर ऐनमा भएको व्यवस्थाले उद्योग परिवर्तनको साटो अधिक नियन्त्रण मात्र गरिरहेको छ शर्माले भन्नुभयो मैले औषधि उत्पादन उद्योग चलाइरहेको छु थप एउटा औषधिको लाइसेन्स लिन 10 वर्ष लाग्छ जबकि त्यस अवधिमा आफूले पाएको पेटेन्ट राइट्सको अवधि नै सकिन्छ उद्योगका यस्ता समस्या अहिलेको मात्र नभई दशकौंदेखि जकडिएको शर्माको टिप्पणी छ नेपालमा निजी क्षेत्रले निर्बाध व्यवसाय गर्न पाएको 2048 उदारीकरणपछि हो यस अवधिमा समग्र अर्थतन्त्र औसत 4.2% विस्तार हुँदा उत्पादनमूलक उद्योगको विस्तार औसत 2.9% मात्रै छ आजको कान्तिपुरमा सरकारलाई उद्यमीको प्रश्न उद्योग सञ्चालन गर्नु पाप हो शीर्षकमा प्रकाशित छ
4: सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्ति गर्दै जिम्मेवारी दिएको छ एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्मको लागि जिम्मेवारी तोक्न थालेको हो। सरकारले विश्वविद्यालय ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हचुवामा निर्णय गरेको भन्दै आलोचना पनि शुरू भएको छ। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहको निर्णय अनुसार जिम्मेवारी तोकिएकालाई शिक्षा सचिव चुडामणि पोखरेलले नियुक्ति पत्र दिनुभएको छ। 19 वैशाखमा अध्यादेश मार्फत विश्वविद्यालय प्रतिष्ठानका उपकुलपति रजिस्ट्रार रेक्टर डिन लगायत पदाधिकारी पदमुक्त गरिएका थिए। काठमाडौँ पूर्वाञ्चल नेपाल संस्कृत र त्रिभुवन विश्वविद्यालयमा पदमुक्त गरिएका पदाधिकारीलाई नै निमित्त तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डमा पनि पदमुक्त सदस्य सचिवले पुनः नियुक्ति पाएका छन्। सरकारले विश्वविद्यालयका ऐन संशोधन गर्दै पदाधिकारीलाई सरकार पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हचुवामा निर्णय गरेको भन्दै आलोचना शुरू भएको हो। पदमुक्त भएका पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजु कुमार थपलियालाई नै निमित्तको जिम्मेवारी दिएको छ। वैशाखमा शान्तसम्म शिक्षा मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि उहाँलाई नै विश्वविद्यालयको कामकाज गर्न तोकेको हो। रजिस्ट्रारमा प्राध्यापक रमेश बाबु काफ्रेलाई जिम्मेवारी दिएको छ। उपकुलपति थपलियाले सहायक डिनहरूलाई निमित्त दिएर काम चलाऊ व्यवस्था गरिएको बताउनु भएको छ। सरकारले निमित्तको जिम्मेवारी तोक्दै पदाधिकारी पदमुक्त गरिएका विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया पनि अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार 8 विश्वविद्यालयका उपकुलपति बन्न 218 आवेदन परेको छ। त्रिभुवन विश्वविद्यालय सहित पूर्वाञ्चल पोखरा लुम्बिनी बौद्ध कृषि वन तथा विज्ञान मध्यपश्चिम सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदको लागि 25 वैशाखमा एकैपटक अनलाइन दरखास्त आह्वान गरिएको थियो। अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारले दियो पुनः नियुक्ति। कान्तिपुरमा समाचार छ।
3: वर्षे खेतीको समय शुरू भए पनि कृषकले सहज रूपमा रासायनिक मल पाउन सकिरहेका छैनन्। तर नेपाल चीन बीचको उत्तरी नाका तातोपानी स्थित सुखा बन्दरगाह भन्सारमा थन्किएको 30,000 बोरा रासायनिक मल कुहिन थालेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 3 रहेको भन्सार गोदाममा 29,826 बोरा युरिया मल वर्षौंदेखि अलपत्र अवस्थामा रहेको भन्सार कार्यालयले जनाएको छ। मलले बन्दरगाहको अधिकांश भाग उगर्दा अन्य सामान लोड अनलोड गर्न कठिनाई भइरहेको छ। किसान भने खेती गर्ने समयमा मल नपाएपछि चिन्तित बनेका छन्। 2072 भूकम्पपछि एकतर्फी रूपमा सञ्चालनमा आएको तातोपानी नाकाबाट सिल्क कम्पनी अन्तर्गत सिल्क मार्केट प्रणाली सिनोम्याक ग्लोबल म्याट्रिक्स र विद प्रणालीले संयुक्त रूपमा मल ल्याउनका लागि कृषि सामग्री कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेका थिए। आर्थिक वर्ष 2079-80 ठेक्का सम्झौता भएको थियो। यी कम्पनीहरूले मिलेर चीनबाट उक्त मल आयात गरेका थिए। कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पुण्य प्रसाद उपाध्यायका अनुसार यी कम्पनीहरूले आर्थिक वर्ष 2079-80 7,35,000 बोरा ल्याउने सम्झौता गरेका थिए। भन्सारमा कुहिँदै 30,000 बोरा मल किसान भने लाइनमा अन्नपूर्ण पोस्टमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1,500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपाल स्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो हो खास संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: नेपाल परिवेशमा अब बाँकी समाचार। दक्षिण एसिया अभूतपूर्व गर्मीको चपेटामा परेको छ। दक्षिण एसियामा हालै चलेको रेकर्ड तोड्ने र घातक गर्मीको लहरले तापक्रमलाई खतरनाक स्तरमा पुर्याएको हो, जसका कारण लाखौं मानिसको दैनिक जीवनमा गम्भीर बाधा पुगेको छ। विश्वकै सबैभन्दा घना जनसंख्या भएको क्षेत्रमा भारत, पाकिस्तान र बंगलादेश लगायतका देशहरूमा तापक्रम औसतभन्दा धेरै माथि पुगेको छ। यसैबीच यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आगामी 3 दिन अत्यधिक गर्मी हुने र तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिटवेभ अर्थात तातो हावाको लहरको चेतावनी जारी गरेको छ। आजको हिमालय टाइम्समा समाचार छ।
4: दाल चामल नभएपछि कोहलपुर नगरपालिका 11 शान्तिनगरबाट हटाइएकी सुकुम्बासी सुशीला शाहीको चुलो नबलेको 3 दिन भएको छ। ठेलामा मकै पोलेर बिक्री गर्दै आएकी उनलाई अहिले मानसिक समस्याले च्याप्दै लगेको छ। घरमा खुवाउन नसक्ने भएपछि उनले 2 छोरालाई अर्काईको घरमा पठाएकी छिन्। 3 दिनदेखि चुलो बलेको छैन, दाल चामल र अन्य खाद्यान्न नभएकोले 3 दिनदेखि चियाले छाक टार्न बाध्य छु उनले भने। नगरपालिकाले परिवारविहीन बनाए घरबार विहीन बनाएपछि उधारो दिँदै आएको साहुले समेत पत्याउन छाडे। छाक टार्न कुनै उपाय नलागेपछि उनले 5,000 घरको इँटा र 3,000 जस्ता पाता बिक्री गरिन्। होल्डिङ सेन्टरमा बस्दै आएकाहरूमा मानसिक समस्या देखा परेको छ। होल्डिङ सेन्टरमा बस्दै आएका प्रेमबहादुर विश्वकर्मा चिन्ताले बोल्न नसक्ने र बिर्सने समस्या देखिन थालेको छ। उनी बोल्दा बोल्दै रुनुहुन्छ। कोहलपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीको बिहाल चियाले छाक टार्दै शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार देखिएको छ। पछिल्ला समयमा दात्री निकायले दिँदै आएको अनुदान घट्दै गएका बेला चालू आर्थिक वर्षमा भने केही बढेको देखिएको हो। महालेखा परीक्षक महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा वैदेशिक अनुदान 17,78,00,00,000 रुपियाँ प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको तुलनामा 33.28% हो। आजको कारोबार दैनिकमा समाचार छ।
4: बहुप्रतीक्षित काठमाडौँ तराई मधेश द्रुत मार्ग आयोजना निर्धारित समय 2083 चैत मसान्तभित्र सम्पन्न नहुने भएको छ। मुलुकको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वोत्तर विकासको पहिलो प्राथमिकतामा सूचीकृत आयोजना निर्माणको निर्धारित समय करिब 11 महिना बाँकी रहँदा आधाभन्दा बढी काम बाँकी रहेका छन्। 2082 चैत मसान्तसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति 46.88% र वित्तीय प्रगति 46.52% पुगेको छ। दोस्रो पटक थपिएको म्याद 2083 चैतसम्म अब निकै कम समय बाँकी रहँदा करिब 53% काम सम्पन्न गर्नुपर्ने ठूलो चुनौती देखिएको छ। निर्धारित समयभित्र काम नसकिने भएपछि दोस्रो पटक म्याद थप गरी आयोजनाको अन्तिम समय अवधि 3 वर्ष बढाउने गृह कार्य अगाडि बढाइएको छ, जसले गर्दा द्रुत मार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही वर्ष पर्खनुपर्ने देखिन्छ। गोर्खापत्रमा समाचार छ।
3: र बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगका मजदूर तथा कर्मचारी आन्दोलनमा उत्रिएका छन्। 14 महिनादेखि तलब भत्ता नपाएपछि दैनिक गुजारा चलाउने कठिन भएको भन्दै उनीहरूले शुक्रबारबाट उद्योगको मुख्य प्रवेशद्वारमा धरना दिँदै आन्दोलन सुरु गरेका हुन्। नयाँ पत्रिकामा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले नयाँ अध्यागमन नीति घोषणा गरेको छ, जस अन्तर्गत स्थायी बसोबास अनुमति पत्र लिन चाहने आप्रवासीले अमेरिका छाड्नुपर्ने र विदेश स्थित अमेरिकी दूतावास वा वाणिज्य दूतावास मार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको हो। अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ग्रीन कार्डको लागि आवेदन दिन आफ्नै देश फर्कनुपर्ने नयाँ नीति लागू गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ले नयाँ नीति सार्वजनिक गर्दै अमेरिकाभित्रबाटै बसाई स्थिति परिवर्तन गरेर स्थायी बसोबास अनुमति लिन नपाइने स्पष्ट पारेको हो। अवैध आप्रवासन नियन्त्रण गर्ने अभियान अन्तर्गत चालिएको यो कदमले भिसा बाहक तथा आगन्तुकलाई अमेरिकामै रहँदा ग्रीन कार्डका निम्ति आवेदन दिन अनुमति दिने कानूनी छिद्र बन्द गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जनाएको छ। पुरानो प्रणालीले लामो आवेदन प्रक्रियाका क्रममा परिवारलाई सँगै बस्न सहज बनाउँदै आएको थियो, तर नयाँ नीतिका कारण ग्रीन कार्डको आशामा अमेरिका छाड्ने केही आप्रवासीका निम्ति पुनः त्यहाँ फर्कन गाह्रो वा असम्भव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
3: अब खेल समाचार। किर्गिस्तानलाई सो सेटमा हराउँदै नेपालले काबा महिला भलिबल च्याम्पियनसिपको सेमी फाइनल सम्भावना बलियो बनाएको छ। हिजो त्रिपुरेश्वर स्थित कबडहलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सेटमा हराएपछि समूह एमा 3 अङ्क बटुल्यो। मिड ब्लकर सुमित्रा रेग्मी चम्किएपछि नेपालले सहज जित निकालेको हो। सुमित्रा नै खेलको प्लेयर अफ दि म्याच चुनिन्। शुरूआतमै किर्गिस्तानमाथि हावी भएको नेपालले 25-18, 25-20 र 25-13 जित निकाल्यो। त्यो जितपछि समूहमा नेपालले 2 खेलबाट 4 अङ्क बटुलेको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन काबाले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा नेपाल चिर प्रतिद्वन्दी भारतसँग 3-2 सेटमा पराजित भएको थियो। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: राष्ट्रिय मुद्दामा रासोपाको मौनता, प्रतिपक्ष आक्रमक, पूर्व विशिष्टका गाडी लगायतका सुविधा खोसिँदै।
3: निर्वाचित भएको 6 महिनामै एमाले अध्यक्ष ओली अल्पमतमा, कंग्रेसका शीर्ष नेताहरू बीच आरोप प्रत्यारोप झन बढ्दो।
4: क्यान्सर अस्पतालहरूमा औषधि र सलाइनको अभाव, किमो लिइरहेका 100 बिरामी प्रभावित।
3: अमेरिकाद्वारा नयाँ अध्यागमन नीति घोषणा, ग्रीन कार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने।
4: र काबा महिला भलिबलमा किर्गिस्तानलाई हराएपछि नेपालको सेमी फाइनल सम्भावना बलियो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेज सँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
8: Coming up next,
9: the news plus.
10: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
11: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
12: ले देख्नु भएन, औषधि हालेको।
11: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
15: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
14: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
15: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
14: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
15: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
14: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ।
16: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
14: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
16: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा, हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
15: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
16: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
15: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
14: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
17: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
18: AIO.
19: AIO?
18: Yes, AIO. All in one mart. The best place for shopping.
19: के छ र हो खास त्यहाँ?
18: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
19: वाउ, कहाँ छ र यो?
18: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
20: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्ने, अरू सामान पनि पुऱ्याउनु छ।
21: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाऊ।
20: नमस्कार।
21: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
20: यो त साइड जब दाइ, यो चाहिँ मेन।
21: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
20: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
21: थाहा छ, त्यसैले त यही लिन आएको।
22: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
21: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
22: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
21: सुरक्षा घरको
20: साथ जीवन दर्को।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com।
23: हेलो
24: बहिनी, सन्चै छौ?
23: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
24: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
23: अनि हुलाकमा पो जानु?
24: हो नि, हुलाकमा जाऊ न,
23: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
24: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
23: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
24: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
23: ए, सहरमा मात्र होला नि?
24: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
23: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एकताको आवाज, समानताको आवाज, निष्पक्ष सक्रियताको अभ्यास।
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: द न्यूज

0: नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्यूज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहा संसार .com र थाहा खबर .com पनि सुन्न सक्नुहुन्छ। सरकारले अति कम विकसित मुलुक एलडिसीको हैसियतबाट विकासशील मुलुकमा स्थानान्तरित हुने मिति तत्काल तन्काउन संयुक्त राष्ट्रसङ्घको सम्बन्धित निकायलाई पत्राचार गरेको छ। अघिल्ला सरकारले पनि सार्दै आएको यो मिति वर्तमान सरकारले पनि किन धकलेको होला? मापदण्ड पूरा भइसक्दा पनि मिति थप्दै जानुको कारण के हो? यसका फाइदा र बेफाइदा के हुन्छन्? आज हामी यसै प्रश्नको सेरोफेरोमा केन्द्रित भएर राष्ट्रिय जनआयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठसँग कुराकानी गर्दैछौँ। संयुक्त राष्ट्रसङ्घको महासभाले चाहिँ सन् 2021 नेपाललाई स्थानान्तरित गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। अहिले विकसित राष्ट्रमा उक्लिनका लागि दिएको जुन 5 वर्षको संक्रमणकालीन समय नोभेम्बरमा सकिँदैछ, तर सरकारले चाहिँ अझै मिति पछि धकल्ने गरी पत्र पठाएको छ। यसले नेपाललाई, सरकारलाई अथवा देशलाई के कस्तो नाफाघाटा हुन्छ?
1: यो अहिले यो 26 नोभेम्बरमा एलडिसीबाट अल्प विकसित देश स्तरोन्नति हुने कार्यक्रम थियो। योभन्दा अगाडि 2 पटक पोस्टपोन डिफर गरिएको थियो, अहिले पनि स्थगित भई फेरि केही समय मागेर यो पोस्टपोन भनौँ डिफरमेन्ट गरेका हो। अलिक पर सार्यो, 3 वर्षको समय माग्नलाई पत्रचार गरेको भन्ने समाचार आएको छ। 3 वर्षलाई एउटा फेरि पिरियड ट्रान्जिसनल पिरियडमा आगेको हो र त्यसको लागि अब हामी जति एलडिसीबाट स्तरोन्नति हुने क्रममा केही फाइदा केही घाटा हुन्छ। अहिलेको हाम्रो पछिल्लो समय राजनीतिक सङ्क्रमणबाट गुज्रदै आएको, अब अहिलेको इलेक्सनबाट अब 2-3 नजिकको सरकार बनेको स्थितिमा केही राजनीतिक स्थिरता हुने अपेक्षा त अब गर्न सकिएला। विगतमा बेसिक ग्रेजुएसनको लागि पर्याप्त तयारी पुगि नसकेको स्थिति चाहिँ हो। निजी क्षेत्रको लेबन क्षमता विस्तार नसकेको पनि हो। खास गरी केही हाम्रो निर्यात चाहिँ प्रभावित हुन जान्छ। हामीलाई यसै भए बाफत केही प्रिफरेन्सियल एक्सेस चाहिँ पा हुन्छ, अहिले भन्सार रहित अथवा एकदम कम भनौँमा, त्यो चाहिँ एलडिसीबाट माथि गइसकेपछि पाउँदैन। त्यसले गर्दा झन्डै हाम्रो निर्यात 5% घट्ने भन्ने धेरै प्रतिवेदनहरू निकालिरहेका थिए र केहीहरू कन्सेसनल ग्रान्टहरू नपाउने कि हो। अरू अब एलडिसीबाट ग्रेजुएट हुँदैमा अब अलिकति हाम्रो स्तब्ध वृद्धि हुन्छ। त्यसको लागि एलडिसी लगानी ल्याउने अनि हाम्रो क्षमता विस्तार गर्ने, हामी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुनुपर्ने हुन्छ। अब त्यसको लागि हाम्रो क्षमता पर्याप्त तयारी नभइसकेको महसुस गरेरै सरकारले अब 3 वर्षको डिफर्मेन्टको लागि पत्र पठाएको भन्ने समाचार आएको छ। अब यो सरकारले, नेपाल सरकारले को रिक्वेस्ट हो। केही समय अगाडि फेब्रुअरीमा बङ्गलादेशले पनि यस्तै रिक्वेस्ट पठाइसकेको छ। अहिले 3 वटा देशसँगै एलडिसीबाट स्तरोन्नति हुने क्रममा छन्। त्यो भनेको नेपाल, बङ्गलादेश र लाओस हो। बङ्गलादेशले पनि डिफर्मेन्टको लागि फेब्रुअरीमा चिठी पठाइसकेको परिप्रेक्ष्यमा नेपालले पनि यसलाई एक किसिमको फलो गरे जस्तो किसिमले गरेको पनि देखिन्छ। अब यो निर्णय फेरि नेपालले रिक्वेस्ट गरे हो, फेरि युएनले गर्ने हो। युएनको अब आउने सेप्टेम्बर होइन, यो आउने नोभेम्बरतिरै हुन्छ जस्तो लाग्छ। जेनरल एसेम्ब्ली हुन्छ, जेनरल एसेम्ब्लीको मिटिङले चाहिँ अब नेपालले गरेको रिक्वेस्टलाई एक्सेप्ट गर्ने कि नगर्ने फाइनल निर्णय गर्ला। बङ्गलादेशको पनि अहिलेसम्म पेन्डिङै हो, निर्णय भइसकेको उसले उसले पनि डिफर्मे लागि जुन चिठी लेखेको छ त्यसको पनि कुनै युएनले निर्णय गरिसकेको स्थिति चाहिँ होइन। त्यसले अब युएनले निर्णय नगरिन्जेलसम्म यो डिसिजनै भयो, डिफरै भयो, 3 वर्ष परै सर्यो भनेर भनिहाल्न नमिल्ला अब नेपालले आफ्नो तर्फबाट रिक्वेस्ट गरेको 3 वर्ष पछि सार्न स्थगित पनि होइन, यो कुनै न कुनै बेला त जानै हुन्छ। अब हामीले एलडिसीको लागि जुन अल्प विकसित देशको लागि जुन वर्गीकरण गर्ने मापदण्ड हो, तिनवटै अहिले पछिल्लो समय तिनवटै मापदण्ड पुरा भएको छ। योभन्दा अगाडि 2 पटकको समीक्षामा चाहिँ 3 मध्ये 2 मापदण्ड मात्रै पुरा भएको थियो भने अहिले प्रति व्यक्ति आएको मापदण्ड पनि पछिल्लो रिभ्यूमा पछिल्लो समीक्षामा पुगेको स्थिति छ। त्यसले गर्दाखेरि लामो समय धेरै समय अब एलडिसीमै बस्ने उपयुक्त त पक्कै हुँदैन, तर केही समय थप भयो, राजनीतिक स्थिरता भयो भने नेपालले एसीबाट स्तरोन्नति भइसकेपछिको आफ्नो क्षमता जुन प्रतिस्पर्धी क्षमता बनाउनु पर्ने त बनाउनु त के भन्ने हो।
0: नेपाल सरकारले चाहिँ जुन यो विकासशील राष्ट्रमा स्तरोन्नति गर्नका लागि 2015 नै मापदण्डहरू पुरा गरिसकेको अथवा राष्ट्रिय आयको सूचकाङ्क पार गरेको, थ्रेस होल्ड पार गरिसकेको थियो, अब पटक पटक यसको मिति थपिरहनु मिल्छ?
1: यसो 15 भूकम्पले गर्दा नेपाललाई प्रभाव परेको स्थिति थियो होइन, त्यसको आधारमा रिक्वेस्ट गर्यो, युएनले एक्सेप्ट गर्यो, अनि फेरि पछि 19-20 पनि फेरि गर्न खोजेको थियो, अनि त्यतिखेर फेरि कोभिडको असर पर्यो, कोभिडको असरले गर्दा फेरि अनि 21 रिभ्यू हुँदाखेरि अब 5 वर्षपछि 6 हुने भनेर किसिमको निर्णय भएको हो। अब 2021 पछि हाम्रो फेरि एकदमै राजनीतिक अस्थिरता सुरु भयो। हामी कोभिडको बेला सम्म जुन ढङ्गको एउटा नयाँ संविधान आएपछि राजनीतिक अलिक स्थायित्व हुन्छ कि भन्ने थियो, 2-3 वर्ष चाहिँ त्यस्तो भएको पनि थियो, तर त्यसपछि राजनीतिक पनि सुरु भयो, कोभिडको असर पनि केही लामो समय रह्यो, कोभिड पछि पनि अर्थतन्त्र सुधार हुनेमा अब रसिया युक्रेन वारले केही समय असर गर्यो, त्यतिखेर हाम्रो विदेशी विनिमय संस्थिति पनि घट्न गयो, केही दबाबहरू बढाव प्राय दबाब पर्यो, र अहिले फेरि सुधार हुने अब अलिकति राजनीतिक स्थिरता सँगै आर्थिक गतिविधिमा सुधार हुने क्रममा अहिलेको यो मध्य पूर्वको जुन युद्ध छ, अमेरिका इरान युद्धको युद्धले फेरि अर्को असर गरिरहेको स्थिति छ, मूल्य बढिसकेको स्थिति छ, केही होइन अब प्रत्यक्ष अपतङ्गले हाम्रो अर्थतन्त्र प्रभावित भएको स्थिति पनि छ। हामीले एलडिसी ग्रेजुएसन गर्न खोजिरहेकै समयमा समयसम्म एक किसिमको सक भन्छौँ, यो दबाबहरू आन्तरिक बाह्य दबाबहरूले गर्दा हामीलाई पारेको स्थिति छ। फेरि कस्तो हुन्छ भने एलडिसीमा ग्रेजुएट गइसकेपछि भइसकेर फेरि फर्किनु भन्दा साथ क्षमता विस्तार गरेर जानु उपयुक्त हुन्छ। हाम्रो नजिकैको देश भुटान पनि यो स्तरोन्नति भइसकेको अवस्था, अब केही देशहरू विगतमा पछिल्लो समय स्तरोन्नति भएका पनि छन्, अझै केही अब विकसित केही अवस्थामा रहेका पनि छन्।
0: मापदण्ड पुरा हुँदा पनि फेरि एकपटक भनेर अहिले स्थगित गरियो भने त्यसको दीर्घकालीन असर के हुन्छ, अथवा संयुक्त राष्ट्र सङ्घको महासभाले यसलाई कसरी लिन्छ?
1: अहिलेको समयमा अलिकति हामी संक्रमण कालमा पनि छौँ, बाह्य दबाब पनि छ, आन्तरिकमा पनि हामी अब हाम्रो अर्थतन्त्र अझै शिथिल छ, कोभिड पछि बाह्य क्षेत्रको दबाब पछि अझै शिथिल रहेको अवस्था छ, निजी क्षेत्र पनि एक किसिमले आतिरहेको अवस्था पनि छ, र खास गरी अमेरिका अहिले पछिल्लो समय होइन यो खास गरी अलिकति जाने भने कोभिडदेखि नै आर्थिक शिथिलता रहिरहेको स्थिति छ। त्यो अवस्थामा केही समय पाउँदाखेरि निजी क्षेत्रले क्षमता विस्तार गर्ने, सरकारी क्षेत्रले पनि क्षमता विस्तार गर्ने समय उपलब्ध हुने थियो, त्यसको लागि यो अहिलेको निर्णय उपयुक्त नै देखिन्छ। हाम्रो जुन अवस्था छ, हाम्रो क्षमता अवस्था र अहिलेको बाह्य विश्व देश जुन राजनीतिक परिवर्तनहरू भइरहेर वारहरू युद्धहरू भइरहेर त्यसको असर हामीलाई जुन अर्थतन्त्रमा भइरहेको छ, त्यो हिसाबले हामी भोलि एलडिसी ग्रेजुएसन भइहाल्यौँ भने हामीलाई आउने अझ त्यस सार्ने केही जुन नकारात्मक असर छ त्यसको त्यसको सम्बोधन गर्न त्यसलाई व्यवस्थापन गर्न हामीलाई अलिक कठिनाई हुन त्यही देखेर नै यो रिक्वेस्ट गरिएको जस्तो लाग्छ. तर हामीले यो सधैँ पाइन्छ भन्ने हिसाबले नभइकन अब जुन किसिमको 3 वर्षको पोस्टपोन गरिन माग गरिएको छ त्यो पिरियडमा हाम्रो तयारीमा त विस्तार गर्नुपर्छ. यसको लागि एउटा स्मुथ ट्रान्जिसन स्ट्राटेजी पनि बनेको छ. त्यसलाई प्रभावकारीले कार्यान्वयन गर्ने समय सापेक्ष ढङ्गले त्यसलाई पुनरावलोकन गर्ने गर्नुपर्ने आवश्यकता पनि छ. अब हाम्रो क्षमता मतलब विस्तार भइ नसकेको परिवेशमा चाहिँ त स्थगन केही समय सार्दा हुन्छ. स्थगन स्थगित नभएर यो चाहिँ पोस्टपोनमेन्ट हो अरे पर सारेको स्थिति चाहिँ हो. स्थगित भन्ने चाहिँ वास्तवमा स्थगन र स्थगित होइन, यसलाई पर सारेको केही समय पर सरेको स्थिति चाहिँ हो. कोस गरिरहेको छ अब यो अहिले नै पर सर्यो भन्ने चाहिँ होइन. फेरि
0: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनआयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ. आज हामीले उहाँसँग सरकारले अति कम विकसित मुलुक एलडिसीको हैसियतबाट विकसित मुलुकमा स्त्रोन्नति हुने मिति किन तन्काउन खोजेको होला यसै विषयमा केन्द्रित भएर कुराकानी गर्यो. यसै कुराकानीका साथसाथै कार्यक्रमको निर्धारित समय सकिएको छ. प्रविधिमा साथ दिने प्राविधिक मित्र सुरेश पौडेललाई धन्यवाद दिँदै प्रस्तुतामा जगत भण्डारी बिदा हुन्छ. साथै कार्यक्रमको निर्धारित समय सकिएको छ. प्रविधिमा साथ दिने प्राविधिक मित्र सुरेश पौडेललाई धन्यवाद दिँदै

0: प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ

0: गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

नेपाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गाउने गरेका छौँ। 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौले चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलचला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मखनपुर 101.3 MHz हेटुडा मखनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगञ्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठेन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भन्ने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल जेठ महिनाको आज 10 गते, तदनुसार इसेसन 2026 मई 24 तारिक, सक संवत्सर 1948, नेपाल सम्वत 1146, अनलाथ रौद्र नामक संवत्सर, उत्तरायण ग्रीष्म ऋतु, आज आइतबार रहेको छ, अधिक जेठ शुक्ल पक्ष, तिथि रहेको छ आज अष्टमी तिथि रहेको छ, आज अष्टमी तिथि रहेको छ, 10 घडी 22 पला रहेको छ, नक्षत्रमा रहेको छ मघा, नक्षत्र रहेको छ 4 घडी 48 पला, योगमा रहेको छ व्याघात, योग रहेको छ आज 11 घडी 2 पला, करणमा रहेको छ बवाह, करण रहेको छ आज 39 घडी 10 पला, चन्द्रमा आज सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दाद योगमा आज मुद्गर योग रहेको छ, आज बिहान सूर्योदय 5:13 भयो भने साना सूर्यास्त 6:50 हुनेछ र आजको दिन मान घडी 13:37 रहनेछ। दिन विशेष रहेको छ आज, आज अष्टमी व्रत गोरखकाली पूजा भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजका विशेष गरी समय के कस्तो रहन्छ, शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष रूपमा चर्चा भने गर्नेछौँ। विशेष गरी आजको कालबेला यानि कि अशुभ समय रहेको छ 12:44, विशेष गरी 12:44 सुरु हुनेछ कालबेला चाहिँ, 1:43:14 कालबेला रहेको छ, 12:44 सुरु भएको कालबेला 1:43:14 कालबेला रहनेछ आजको लागि।
यस्तै गरेर लाभ बेला रहनेछ बिहानको 8:35 44 सेकेन्डदेखि बिहानको 10:18 14 सेकेन्डसम्म लाभ बेला रहनेछ। यस्तै गरेर शुभ बेला रहनेछ दिउँसोको 1:43 14 सेकेन्डदेखि दिउँसोको 3:25 44 सेकेन्डसम्म शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भनी म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा भन्ने गर्दैछौँ। सूर्य वृष राशिमा, चन्द्रमा सिंह राशिमा, मङ्गल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि सिंह राशि आउँछ, नाम आउँछ मघाको चौथो चरण, नाम भेट्छ विशेष गरी चाहिँ मेबाट मेघना अथवा मेघनाथ भन्ने नाम आउँछ, अन्त्यनारी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन अवसर पछ्याए पनि प्रतीक्षा गरेको नतिजा कमजोर देखिन सक्छ। सहयोगीहरूले साथ नदिन सक्छन्। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिन्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। विष्णु वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। धैर्य एवं लगनशीलताले मात्र न्यून प्रतिफल हात पार्न सफल भइनेछ। काम थाल्नु अघि योजना सार्वजनिक नगर्दा नै राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आश्वासन बाट्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भर पर्दा काम बिग्रिन सक्छ। मान्यजनको सहयोगले तत्कालको अन्डुल भने टार्न सक्छ। रोकिया काम दोहोऱ्याएर पतन गर्न पर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। चिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जानेछ। लगनी गर्दा व्यवसायमा मनको धन लाभ हुन सक्छ। आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिन्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउँदैछन्। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्दै जानेछन् भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुँदै जानेछन्। पहिलेका कमजोरलाई पनि सुधार गर्ने मौका मिल्नेछ। मेहनतले सम्मान स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदामीको स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नामदाम इनाम प्राप्त हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन् भने सहयोगीहरूको साथीले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछन् भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। रमाइलो जमघरको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला समेत जाग्ने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन परिस्थितिले खर्च बढाउँदैछन्। आशा देखाउनेहरूको भर पर्दा धोका पाइला। परिश्रमका तुलनामा प्रतिफल कम देखिन्छ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनु परे पनि उधारमा व्यापार गर्नु पर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। अवसरवादीहरूबाट सजग रहनु पर्ला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगाए अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी नयाँ अवसरका साथै आमदामीको स्रोत फेला पर्दै जानेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुँदैछ। प्रगति हुनेछ। प्रत्यक्ष नतिजाले उत्साह जगाउनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदामी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन तारिफीका कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलो लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका मिल्नेछ। शोकले थलीको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीका लागि कार्यसिद्धिको समय रहेको छ। कुनै घरेलु समस्या आउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा भाग्योन्नतिको समय रहेको छ। सामुदायिक र सेवामूलक कामले पद प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक उत्तरदायित्व हात पार्न सकिन्छ। रोकियो कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगहरूको साथ पाइन्छ। शक्तिको धाक देखाउनेहरू स्वतः निहुर्नेछन्। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। प्रतिष्ठित नतिजाले उत्साह समेत जगाउने खालको यो घुनी राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोरी भएको अनुभूति हुनेछ। खानपान र आहार विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिन्छ। दोहोऱ्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन तारिख विज्ञ र पहिरन व्यक्तित्व कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ। आफन्तको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने कार्य र काम थालनी हुने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन द्वेष तथा ईर्ष्या गर्नेहरू दुःख दिनेछन्। तैपनि शत्रुहरू किराना लाग्दै जानेछन् र प्रतिस्पर्धा विजयी भइनेछ। स्वास्थ्यमा केही समस्या देखे पनि काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछन्। चुनौती पन्साएर पनि काम बढाउन सकिन्छ। व्यापार लगायत दिगो लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय भने राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: विरामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिथि पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भने गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। मलमास यानि कि पुरुषोत्तम महिना भन्नाले के बुझिन्छ, शास्त्रमा के उल्लेख गरिएको छ भन्ने विषय पनि छोटो जानकारी मैले तपाईँलाई गराउन सकेको थिइनँ, पाएको थिइनँ समयको अभावले गर्दाखेरि। आज म तपाईँलाई मलमास किन पर्छ, मलमास नाम किन राखिएको हो, पुरुषोत्तममा मास चाहिँ कसरी बन्यो, शास्त्रमा के उल्लेख छ, यस महिनामा के गर्न राम्रो मानिन्छ, के गर्न नहुने मानिन्छ, आध्यात्मिक अर्थहरू के रहेको छ भन्ने विषयमा छोटो जानकारी लिएर म उपस्थित भएको छु, तपाईँलाई जानकारी गराउनेछु। मलमासको विषयमा जानकारी गरिसकेपछि तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि म तपाईँसँग फोनमा कुराकानी गर्नेछु, पक्कै पनि हामी कुराकानी गर्नेछौँ। हिन्दू धर्मशास्त्रमा मलमास र पुरुषोत्तम मास एउटै महिनालाई जनाउने दुई नाम हुन्, यो चाहिँ मलमास भन्नु अथवा पुरुषोत्तम महिना भन्नु, मास भन्नु एउटै कुरा हो, नाम चाहिँ फरक फरक हो। यसलाई सामान्य भाषामा अधिक मास पनि भनिन्छ, यसलाई अधिक मास पनि भनिन्छ। यो करिब 2 वर्ष 8 महिनामा एकपटक आउने गर्दछ, यो चाहिँ विशेष गरी, र विशेष गरी हामीले मलमासको समयमा विशेष ख्याल गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ 32 महिना 16 दिन 1 घन्टा 36 मिनटमा एकपटक आउने विशेष महिना, यो चाहिँ भनेको 32 महिना होइन, विशेष गरी चाहिँ 16 दिन 1 घन्टा 36 मिनटमा आउने गर्दछ। यस वर्ष मलमास जेठको 3 गतेदेखि सुरु भई असारको 1 गतेसम्म चाहिँ यो मलमास पर्ने गर्दछ। सौर्य र चन्द्रमासको समन्वय गर्दा सङ्क्रान्ति नपर्ने महिनालाई मलमासको रूपमा हामीले बुझ्न सकिन्छ। भगवान् श्रीकृष्णले यसलाई पुरुषोत्तम मासको नाम पनि दिनुभएको विश्वास पनि रहेको छ। योभन्दा पहिला 80 सालको साउनमा अधिक मास परेको थियो, यानि कि मलमास परेको थियो, यो कुरा तपाईँलाई पनि थाहा छँदैछ। विशेष गरी चाहिँ मलमास किन पर्छ भन्ने विषयमा पनि जानकारी गराउँछु म। हिन्दू पात्रोमा चाहिँ चन्द्रमास चन्द्रमाको गति अनुसार चल्छ भने सूर्यको गति अनुसार सौर्य वर्ष हुन्छ। चन्द्र वर्ष र सौर वर्षको बिच करिब 11 दिनको अन्तर पर्ने भएकाले यो अन्तर मिलाउन एक अतिरिक्त महिना जोडिन्छ, जसलाई भनिन्छ मलमास। मलमास नाम किन, यसलाई अरुणी नाम भने पनि हुन्थ्यो, पुरुषोत्तम महिना किन अरुणी नाम भने हुन्थ्यो, अधिक मास किन अरुणी भने भए हुन्थ्यो होइन। यसमा चाहिँ विशेष गरी पुराण अनुसारको यो अतिरिक्त महिनामा कुनै सङ्क्रान्ति सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश नपर्ने भएकाले अन्य महिना जस्तै विवाह प्रतन्ध गृह प्रवेश आदि शुभ कार्यका लागि उपयोग गरिँदैनथ्यो। विशेष गरी चाहिँ त्यस बेला देवी देवताले यसलाई मलिन अर्थल अर्थात् मलमास भनेर पनि अलिकति भन्नुभएको थियो, त्यो बेलामा उल्लेख गरेको छ पुराणहरूमा, यसको उल्लेख गरेको छ। अब पुरुषोत्तम महिना कसरी भयो त, पुरुषोत्तम मास कसरी भयो, मलमासलाई पुरुषोत्तम मास कसरी भन्न चाहिँ थालियो, कथा अनुसार त्यो महिनाले भगवान चाहिँ विष्णु समक्ष दुःख प्रकट भयो, तब भगवान विष्णुले आफ्नो पुरुषोत्तम नाम दिएर यस महिनाले अत्यन्त पवित्र चाहिँ बनाउनु भएको थियो। यो महिनामा चाहिँ सबैले हेप्न थालियो महिनालाई, अनि दुःख भयो महिनाको लागि चाहिँ, अनि तपाईँको चाहिँ ओहो यस्तो गर्नु हुँदैन भनेर भगवान्ले चाहिँ आफ्नो नाम दिनुभयो, पुरुषोत्तम भन्ने नाम चाहिँ दिनुभयो र यसलाई पवित्र बनाउनु भयो। त्यसपछि यो महिना पुरुषोत्तम मास भनेर प्रसिद्ध भएको छ। विशेष गरी चाहिँ यो मलमास भनेको अशुद्ध महिना होइन, पवित्र महिना हो, राम्रो महिना हो, भगवान् विष्णुको पूजाहरू गर्ने दिन होइन। यसमा विशेष पुरुषोत्तम मासको चाहिँ महिमाहरू, पुरुषोत्तम मासको महात्म्यहरू पनि छन्, यो कुराहरू तपाईँले अध्ययन गर्न पनि सक्नुहुन्छ। शास्त्रमा के उल्लेख गरेको छ भन्दा, स्कन्द पुराण पद्म पुराण लगायतका पुराणहरूमा पुरुषोत्तम माझको ठुलो महिमा वर्णन गरेको छ। त्यहाँ के भाव पाइन्छ भन्दा अन्य महिनामा गरेको साधना भन्दा पुरुषोत्तम महिनामा गरेको जप तप दान व्रत भगवान स्मरणको फल धेरै गुणा बढी हुन्छ भनेर पनि भनेको छ। यस महिनामा के गर्न राम्रो मानिन्छ भन्दा विशेष गरी चाहिँ भगवान् श्रीकृष्ण वा भगवान् विष्णुको पूजा गर्न राम्रो मानिन्छ, श्रीमद् भगवत गीता पाठ गर्न राम्रो मानिन्छ, श्रीमद् भगवत महापुराण पाठ गर्न र श्रवण गर्न सुन्न पनि राम्रो मानिन्छ, विष्णु सहस्रनाम श्री सूक्त हरिनाम जप गर्न गर्दा पनि यो महिना अत्यन्त राम्रो रहेको छ, अत्यन्त पवित्र रहेको छ। दान गर्नको लागि ब्राह्मण भोजन गौ सेवाहरू गर्नको लागि सात्विक भोजन र संयम हुनको लागि पनि यो महिना विशेष राम्रो मानिएको छ। अब गर्न हुने भने मैले गर्न नहुने कुराहरू पनि भन्छु। गर्न नहुने काम भनेको चाहिँ विशेष गरी परम्परागत रूपमा विवाह गर्न हुँदैन यो महिनामा, व्रतबन्ध गर्न हुँदैन, गृहप्रवेश गर्नु हुँदैन, नयाँ नयाँ ठुला ठुला शुभ कार्यहरू यो महिनामा विशेष गरी गर्न हुँदैन। यसलाई कर्म टार्ने चलन छ, तर पूजापाठ ध्यान तीर्थ दान आदि अत्यन्त शुभ मानिन्छ। विशेष गरी चाहिँ पुरुषोत्तम महिना भनेको आत्मशुद्धि भक्ति संयम र भगवान्सँग नजिक हुने विशेष समयको रूपमा पनि हामीले बुझ्न सकिन्छ। यसलाई भक्ति र साधनाको महिना भनेर पनि लिने गरिन्छ। नयाँ दुला दुलाई सँगै बस्न नहुने भन्ने पनि रहेको छ। यसमा चाहिँ पुरुषोत्तम मास भनेको चाहिँ विशेष गरी चाहिँ नयाँ दुला दुलाईसँगै बस्न नहुने भन्ने कुरा केही स्थानको परम्परा लोकविश्वासमा पनि पाइन्छ, तर सबै शास्त्रले चाहिँ स्पष्ट रूपमा यसलाई चाहिँ निषेध गरेको कठोर नियम भने चाहिँ होइन। यो चाहिँ फेरि शास्त्रीय रूपमा के कुरा पाइन्छ भने यो महिनामा विवाह जस्ता मङ्गल कार्य नगर्नु, भगवान भक्ति जप तप संयम र सात्विक भोजन र सात्विक भएर बस्नु, ध्यान बस्नु भन्न पनि खोजेको हो। केही परिवार र समुदायमा भने विवाह नयाँ विवाह भएकाहरूलाई चाहिँ केही समय माइत वा छुट्टै राख्ने गरिन्छ, अत्यधिक भोग विलासबाट टाढा राख्ने रहेको हो, विशेष गरी व्रत संयम र पालना गर्ने गर्न सकिन्छ भनेर पनि यो भन्न खोजेको हो। यो अर्थ तपाईँले के बुझ्नुहोस् भन्दा चाहे नयाँ दुलाई दुलाई होस् चाहे पुराना हुन्, यो मल मासको बेलामा शुद्ध भोजन गर्नुपर्छ। श्रीमान श्रीमती सिधा रूपमा बोल्दाखेरि श्रीमान श्रीमती सँगै बस्नु हुँदैन, एउटै खाटमा सुत्नु हुँदैन, एउटै कोठामा सुत्नु हुँदैन। अब जो ज चाहे त्यो नयाँ होस् चाहे त्यो पुरानो होस्, यो महिनामा गडबड तपाईँको चाहिँ राख्नु हुँदैन। यो महिनामा चाहिँ विशेष गरी चाहिँ भन्न खोजेको केही समय माइत वा छुट्टै राख्ने यसलाई पनि हामीले बुझ्न सकिन्छ। अत्यधिक भोगविलासबाट टाढा रहनेको लागि चाहिँ यो विशेष गरी चाहिँ राखेको मानिन्छ। व्रत संयम र पालना गर्ने चलन छ, यसको उद्देश्य धार्मिक संयम र शुभाशुभको सांस्कृतिक मान्यता बढीको रूपमा पनि मानिन्छ। तर यदि विवाह पहिले नै भइसकेको छ भने श्रीमान श्रीमती सामान्य रूपमा सँगै बस्नै नहुने भन्ने कुनै सर्वमान्य वैदिक निषेध भने छैन। परिवारको कुल परम्परा वा गुरु पण्डितको सल्लाह अनुसार कतै पालना गरिन्छ कतै गरिँदैन। विशेष गरी चाहिँ यस विषयमा स्कन्द पुराण लगायत ग्रन्थहरूमा पुरुषोत्तम मासको महिना जप तप संयमको महत्त्व बढी बढन्छ, नयाँ दम्पति अलगै बस्नै पर्छ भने सार्वभौमिक र आदेश स्पष्ट रूपमा प्रमुख रूपमा उल्लेख भनेको पाइँदैन। अब यसमा अर्थ तपाईँले के बुझ्नुहोस् भन्दा तपाईँहरू यदि विदेशमा हुनुहुन्छ, टाढा हुनुहुन्छ, होइन बजारतिर हुनुहुन्छ, माइत जान तपाईँको सम्भव छैन भने तपाईँहरू चाहिँ विशेष गरी चाहिँ एकजना एउटै कोठा लिएर बस्नुहुन्छ, डेरा लिएर बस्नुहुन्छ बजारतिर, श्रीमान श्रीमती हुनुहुन्छ, अन्त जाने ठाउँ छैन, अन्त जान पाइँदैन भने तपाईँहरू चाहिँ के गर्न सक्नुहुन्छ भन्दा कसैले भन्नुहुन्छ 15 दिन बार्ने, कसैले भन्नुहुन्छ 1 महिना बार्ने, कसैले भन्नुहुन्छ 3 रात बार्ने, त्यस्तो होइन। बार्न त 1 महिना पुरा पुरी बार्नुपर्छ, श्रीमान श्रीमती भएर बस्नु हुँदैन 1 महिनासम्म चाहिँ, चाहे त्यो नयाँ होस् चाहे त्यो पुरानो होस्, होइन। त्यो भएर तपाईँले विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ। श्रीमान श्रीमतीको ओछ्यान फरक फरक लगाएर एउटै कोठामा बस्नुहुन्छ डेरामा भने पनि एकजना माथि खाटमा सुत्नुहोस्, एकजना तल सुत्नुहोस्, यसरी तपाईँहरू सुत्न सकिन्छ। एउटै बिस्तारमा नसुत्नु भनेर भनेको छ यो महिनामा चाहिँ, चाहे नयाँ होस् चाहे पुरानो होस्, होइन। माछा मासु नखानु, लक्ष्मीपाद नखानु भनेको भगवान्मा तल्लिन भएर बस्नु, भगवान्को नाम चाहिँ जप गर्नु, ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्नुहोस् तपाईँको लागि उत्तम मानिन्छ, राम्रो मानिन्छ भनेर भनेको छ शास्त्रमा। चाहिँ दुई श्रीमान श्रीमती सँगै बस्न नहुने, माइत जानै पर्ने भन्ने कुराहरू चाहिँ उल्लेख गरेको कहीँ पनि भेटिँदैन, बुझ्नुभयो नि? कहीँ पनि त माइत जानै पर्छ, नयाँ दुरा दुरै सँगै बस्न नहुने भनेको के हो भन्दा, श्रीमान श्रीमती सँगै बस्यो भने तपाईँको चाहिँ विशेष गरी चाहिँ सँगै सुत्न नहुने, सँगै बस्न नहुने भन्ने कुराहरू होइन, होइन? यसमा तपाईँले विशेष ख्याल गर्नुहोला। यो महिनामा गर्व रह्यो भने ती सन्तानहरू त्यति राम्रो हुँदैन, भगवान्को कृपा प्राप्त वा प्राप्त हुँदैन, होइन? त्यो भएर चाहिँ विशेष तपाईँले ख्याल गर्नुपर्ने कुराहरू पनि रहन्छ। 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। साल महिना गते र समयको विषयमा भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो, नमस्ते गुरुजी।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म परासी सुनौलदेखि।
0: परासी सुनौलबाट बोल्दै हुनुहुन्छ, शुभ नाम?
1: मेरो निरा कोइराला।
0: निरा कोइराला परासी सुनौलबाट बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: कसको विषयमा हेराउन चाहनुहुन्छ निराजीले?
1: म छोरीको बारेमा सुन्नुहुन्छ।
0: छोरीको बारेमा, जन्ममिति भन्नुहोस् त छोरीको।
1: हजुर,
0: जन्ममिति भन्नुहोस् त छोरीको कति हो?
1: 2066
0: साउन महिनाको 3 गते शनिबार, जन्म समय भन्नु?
1: साँझको
0: 5:55 जन्म भएको हो। जन्म कुन जिल्ला भएको? नवलपरासी भएको जन्म?
1: रूपन्देहीमा।
0: श्री गणेशायमा श्रीमती रामानुजायमा ध्यान दिएर सुन्नु होला। 2066 ध्यान दिएर सुन्नुहोस् भनेको हो। 2066 साल श्रावण कृष्ण पक्षको शनिबार द्वादशी तिथिमा जन्म, राशि वृष राशि, नाम आउँछ नानीको बालकुमारी भन्ने नाम आउँछ। अन्त्यनाडी नरगण परेको छ। घातक तिथि पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, नम्बरमा 2 नम्बर, राशिमा सिंह राशि घातक छ। दशा भाग्य ग्रह असाध्यै राम्रा छन्, नराम्रो छैन। अलिकति सूर्य ग्रहणको योग परेको छ। स्वास्थ्यमा समस्याहरू आउन सक्छ, आँखा टाउको दाँतमा समस्या आउन सक्छ, अलिक छिटो छिटो रिसाउने स्वभावी पनि हुन्छन्। नाक दोष परेको छ नानीको लागि, विशेष गरी सामान्य खालको नाक दोष परेको छ नानीको। पढाइको सिलसिलाबाट हेर्दाखेरि पढाइमा रुचि कम देखिन्छ, दिमाग राम्रो भएको व्यक्ति हो पनि भन्छ। अहिले ग्रह राहु भन्ने ग्रह चलिराखेको छ, भ्रामरी भन्ने ग्रह चलेको छ। राहु र भ्रामरीको शान्ति स्वास्थ्यहरू गराउनुपर्छ नानीले, राम्रो हुन्छ। आइतबारको दिन नुन नखानु, चोखो नितो गर्नु, शुद्ध भोजन गर्नु आइतबारको दिन, राम्रो मानिन्छ नानीको लागि चाहिँ। अरू त्यस्तो नराम्रो छैन, ठिकै ठिकै ग्रहहरू राम्रै राम्रै चलिराखेको छ नानीको लागि। अहिले राहु चलेको भएर पढाइमा राम्रो हुँदैन, मनै लाग्दैन पढाइमा।
1: अनि अहिले पिडिएको कुन लाइनबाट पढ्दा ठिक हुन्छ होला, त्यो पनि सोध्नु होला।
0: अब कुन लाइनमा पढ्न सक्छन् नानीले, कुन विषय पढ्छन्
1: नानीले?
0: पढ्ने रुचि छ भने नर्सिङ सम्बन्धीको विषय फाप्छ, होइन? अब पढ्न चाहिँ पढ्नु पर्यो, यतिको पढाइले नर्सिङ गर्न सकिन्न। एसएलसीमा के आयो, ए प्लस आयो कि ए चाहिँ फोजिपी आयो कि बी प्लस आयो कि बी आयो कि ए आयो के आयो एसएलसीमा? बी आएछ। अब बी आएको मान्छेले नर्सिङ पढ्न सक्नु गाह्रो हुन्छ क्या फेरि, दिमाग नभएको होइन, पढ्दै नपढेर बी आएको, नभए त ए प्लस आउने मान्छे हो तपाईँको छोरी। अलिकति बिहान बेलुका यसो अध्ययन गर्ने 1.5 घन्टा 2 घन्टा जति मात्रै अध्ययन गरेको थियो भने पनि नानीलाई राम्रो हुन्थ्यो, यो त स्कुलकै भरको लागि मात्रै, स्कुलकै भरले मात्रै यति नम्बर आएको, अलिकति अध्ययन गर्ने पढ्ने हो भने राम्रो छ, विदेश यात्राहरू राम्रो छ, यिनीहरूको आइतबारको दिन नुन नखानु भन्नु, आइतबारको दिन चोखो खाने, शुद्ध भोजन शाकाहारी भोजन गर्ने भन्नु है, अहिले राहु भन्ने, अहिले राहु भन्ने ग्रह चलेको छ नानीको लागि चाहिँ होइन, राहु र पिङ्गला भन्ने ग्रह चलेको छ, अब दशाको शान्ति स्वस्थीहरू पनि गर्नुपर्छ, एक पेर दशाको शान्ति स्वस्थी गराएर अनि मात्रै कलेज भर्ना गरिदिनुहोस् राम्रो हुन्छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो, सुनौलबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ नवलपरासी, पश्चिम नवलपरासीबाट फोन गर्नुभएको थियो, पश्चिम नवलपुरबाट। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष गरी चाहिँ काम कार्यहरू गर्न चाहनुहुन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हेलो गुरुजी, नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? सल्यानबाट लीलाजी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ लीलाजीले? छोराको जन्ममिति भन्नुहोस् त। 2000 कति भन्नुभयो? 76। हजुर, 2076 साल
2: 10 महिना 21 गते।
0: हजुर, 10 महिना 21 गते। समय भन्नु
2: 11:44 रातिको।
0: 11:44 रातिको है। जन्म जिल्ला कुन जिल्ला पर्छ?
2: सल्यान
0: जिल्ला। ल सुन्नुहोस् है, ध्यान दिएर, श्री गणेश आयनमा श्रीमती रामानुजायनमा 2076 साल माघ शुक्ल पक्षको मङ्गलबार एकादशी तिथिमा जन्म भएको रहेछ, वृष राशि पर्दो रहेछ है, मृगशिराको प्रथम चरण नाम आउँदो रहेछ। छोराको कि छोरीको भन्नुभयो अरे? छोराको नाम आउँदो रहेछ वेदमणि भन्ने नाम आउँदो रहेछ। के नाम भने मैले बुझ्नुभयो? देग होइन वेद, देवराज होइन वेदमणि, वेद बलाई एकार बे है, वेद मणि। राशि वृष राशि आउँछ, देवगण परेको छ बाबुको कुण्डलीहरू, घातकमा परेको छ तिथि, पञ्चमी दशमी पूर्णिमा शनिबार घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ। ग्रह दशा भाग्य असाध्यै राम्रो छ, कुण्डली नराम्रो छैन, राम्रो छ त ग्रह दशाहरू। पढाइमा अलि पढ्न खोज्दो रहेछ होइन, पढाइमा अलि राम्रोसँग पढ्यो भने फर्स्ट हुने ग्रहहरू पनि परेको छ। अहिले बाबुलाई चाहिँ सङ्कटाहरू ग्रहहरू कहिले खत्म मात्रै ग्रहहरू चलेको छ, एकपटक दशाको शान्तिहरू गराइदिनु भयो भने राम्रो हुन्छ बाबुलाई। त्यस्तो आत्तिनु पर्ने ग्रह छैन, गुरु चाण्डाल योग परेको भएर पढाइमा अलि रुचिहरू कम हुने, पढाइहरू बिचमा छोड्ने, पढ्न नमान्ने ग्रहहरू परेको देखिन्छ। फेरि अहिले बाबुलाई राहु भन्ने ग्रह चलेको भएर पनि पढाइमा रुचि हुँदैन क्या, पढ्नको लागि मन लाग्दैन, अल्छी लाग्ने, पढ भन्ने मान्छेसँग रिसाउन मन लाग्ने होइन, त्यस्तो गर्छन् कि गर्दैनन्? हो, यसको लागि चाहिँ अब बाबुले एकादशीको दिन घरमा लक्ष्मी प्याज माछा मासु खानु भएन एकादशीको दिन, तपाईँहरूले है एकादशीको दिन नखानु। अब पर्सि साउनमा नागपञ्चमी आउँछ, नाग देवताको पूजा गरिदिनु, नाग दोष कालसर्वयुक्त परेको छैन, त्यही भएर नागको दोषको पूजाहरू गराइदिनुहोस्, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकआउटहरू आउँदैन, राम्रो हुन्छ, समस्याहरू कम हुन्छ भन्ने कुराहरू चाहिँ देखाएको छ क्या है। राहु ग्रह त 16 वर्ष 8 महिनासम्म छ, उसको उमेर 16 वर्ष 8 महिना भएसम्म राहु ग्रह चलिरहन्छ। राहुको शान्ति गर्नुपर्छ, राहु शान्ति गराइदिनु भयो राम्रै हुन्छ। घरमा कुकुरहरू पाल्नु भएको छ? पाल्नु भएको छैन, पालेको छ। कुकुरलाई खानेकुरा खुवाउने बाबुको हातबाट, अनि त्यसपछि राम्रो हुन्छ। कस्तो कुकुर छ, कालो छ कि छैन? कुकुर छ भने कुकुरलाई खानेकुरा खुवाउने बाबुले शनिबार विशेष खुवाइदिनु भन्नु है, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन, ठिकै छ है।
2: बाबुको आमा
0: अरू सबैजनासँग सम्बन्ध राम्रो छ, बाबासँग ग्रह चाहिँ अलिकति मिल्दैन, बाबाको सम्बन्ध अलि मिल्दैन, अरू सबैजनासँग सबैसँग कुराहरू ठिकै छ, यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै हुन्छ, चिन्ता गर्नु पर्दैन, दशाको शान्ति स्वस्ति गराइदिनुहोस्, अहिले पढाइमा एकदम पढाइमा ख्याल गराउनुहोस् है। होइन त्यसो गर्नु हुँदैन, फकाएर भए पनि, बाबु त्यहीँ छ अहिले?
2: छैन, त्यहीँ
0: कहाँ छन् त बाबु अहिले?
2: खेल्न
0: गएको छ। बिहान उठेर त यसो पढाउनु पर्छ नि त, कहाँ खेल्न पढाउनु भएको तपाईँले? फेरि
2: घरकोमै गएको छ,
0: बिहान खेल्ने नै होइन नि, बिहान त पढ्नु, बेलुका यसोबाट आएपछि होमवर्क गरिसकेपछि एकछिन खेल्न दिनुपर्छ है। फेरि केटाकेटीले स्कुलमा पनि खेलिराखेका हुन्छन् क्या, धेरै खेल्न दिनु हुँदैन, अहिले त अब पढाइमा ध्यान दिने बेला हो। बिहान उठ्ने एक गिलास मनतातो पानी पिलाउने, पानी खुवाउनुहोस्, अनि ल बाबु पढ्नुपर्छ भनेर पढाउनुहोस्, यस्तो अलिकति समय तपाईँले पनि निकाल्नुहोस्, अगाडि बसेर ल पढ बाबु भनेर पढ्न लगाउनुहोस् होइन। अनि त्यसोपछि त्यसो गर्नुभयो भने पढाइ राम्रो हुन्छ, बिहान खेल्न जानु हुँदैन, बेलुका खेल्न जानुपर्छ, स्कुलबाट आएपछि होमवर्क गरिसकेपछि खेल्न जानुपर्छ भन्नुपर्छ गुरुले भन्नुहोस् है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुलाई। उहाँले फोन गर्नुभएको थियो सल्यानबाट, आफ्नो छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: हजुर नमस्ते गुरु।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर जुम्लादेखि शेरबहादुर राउत।
0: जुम्ला जिल्लाबाट शेरबहादुर राउत बोल्दै हुनुहुन्छ।
3: हजुर,
0: जुम्लातिर खबर के छ?
3: जुम्लातिर सबै ठिक छ, घाम लागिरहेछ गुरु,
0: घाम लागिरहेछ। जुम्ला कुन ठाउँबाट हो तपाईँ?
3: म तातोपानी साथ
0: हो। जाडा महिनामा तपाईँ जुम्लातिर झर् उता तराईतिर झर्नुहुन्न?
3: नाइ झरिन्न गुरु।
0: ए त्यही त, जुम्लाबाट त अनि शिलाजीहरू के जति बेच्न झर्नुहुन्छ नि त व्यापारीहरू?
3: हजुर हजुर, जारकोटसम्म झरिन्छ।
0: ए ठिकै छ, त्यसरी व्यापार गर्नुहुन्छ। शिलाजित शिलाजितहरू पाउँछ तपाईँकोतिर?
3: हजुर,
0: शिलाजितहरू पाउँछ तपाईँकोतिर भनेको औषधि शिलाजित?
3: हजुर हजुर, शिलाजित पाउँछ गुरु।
0: ए ल, राम्रो बनाएर बेच्नु होला।
3: हजुर हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ त?
3: मैले छोरीको विषयमा गुरु।
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
3: 2065 कार्तिक 22 गते गुरु।
0: कार्तिकको 22 समय
3: बेलुका 9 बजेतिर गुरु।
0: बेलुका 9 बजेतिर हो?
3: हजुर।
0: जन्म कहाँ भएको? जुम्लामा भएको हो?
3: हजुर, जुम्लामा भएको गुरु।
0: ल, 2065 साल कार्तिक शुक्ल पक्षको शुक्रबार दशमी तिथिमा जन्म, कुम्भ राशि?
3: हजुर, कुम्भ राशि।
0: नाम आउँछ सावित्रा भन्ने नाम आउँछ है नानीको?
3: हजुर,
0: नाम सावित्रा आउँछ भनेको नारायणको नाम नि सावित्रा, बोलाउने नाम जे नाम राखे पनि हुन्छ क्या।
3: हजुर,
0: नारायणको नाम, चिनाको नाम, कुण्डलीको नाम सावित्रा हो है?
3: हजुर हजुर, हुन्छ गुरु।
0: घातक तिथि तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 नम्बर, राशिमा कुम्भ राशि घातक छ। दशा भाग्य ग्रह असाध्यै राम्रा छन् नानीका, सूर्य अलिकति खराब निचो भएर बसेको छ, सूर्यको शान्ति स्वस्थहरू गराउनु पर्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन है।
3: हजुर,
0: अनि अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, ठिकै छ। आइतबारको दिन नुन नखाँदा राम्रो हुन्छ। विवाह बारेमा विशेष ख्याल गर्नुपर्छ, आफै खोजेर भनेको प्रेम विवाह हुने ग्रहहरू परेको छ नानीको होइन। प्रेम विवाह भयो भने पहिलो घरबार दाम्पत्यमा समस्या आउन सक्छ, एउटा शिला विवाह अथवा एउटा प्रतिमा विवाहहरू गराउँदा राम्रो। अहिले उल्का भन्ने ग्रह चलेको छ, त्यति ग्रह राम्रो चाहिँ देखिँदैन यहाँबाट हेर्दा, अलिक विशेष ख्याल गर्नुपर्छ। अलिक छिटो छिटो रिसाउने स्वभाव कि देखिन्छ कि यहाँबाट, होइन? अरू त्यस्तो नराम्रो छैन, ठिकै छैन। व्यापार व्यवसाय गरिन भने राम्रो हुन्छ, जागिरभन्दा व्यापार व्यवसाय राम्रो हुन्छ नानीको लागि, है? अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। आँखामा, टाउकोमा, दाँतमा दाँत बाङ्गा टिङ्गा हुने अथवा दाँतमा समस्या, आँखामा समस्या, टाउकोमा कपाल झर्ने समस्या, टाउको दुख्ने समस्याहरू हुनसक्छ, अनि विशेष ख्याल गर्नुपर्छ भन्नु। आइतबारको दिन सूर्यको पूजा गर्ने, आइतबारको दिन सूर्यलाई जल चढाउने, आइतबारको दिन नुन नखाने कामहरू गरिन गर्न सकिन् भने नानीले राम्रो हुन्छ, समस्याहरू आउँदैन है।
3: पढाइ लेखाइमा त्यस्तो कस्तो छ गुरु?
0: पढाइ लेखाइमा नानीको राम्रो छ त, नराम्रो छैन त, ठिकै छ। पढ्नु चाहिँ भरो, अहिले उल्का भन्ने ग्रहले पढ्न मन लाग्दैन फेरि। कतिमा पढ्दैछन् अहिले?
3: हजुर,
0: अहिले कति क्लासमा पढ्दैछन् नानीले?
3: अहिले एसी हो गुरु।
0: एसएससीमा के आयो त? ए प्लस आयो कि बी आयो कि बी प्लस आयो कि के आयो त?
3: अब त्यो बी प्लस त अब थाहा भएन, अब ए प्लस है बी प्लस गुरु, अब 3.41 आएछ।
0: ए 3.41 आएछ,
3: हजुर
0: 3.48, ठिकै छ, राम्रै छ त, नराम्रो छैन त।
3: 3.41 GB आएछ, अब 3 GB भन्नुहुन्छ,
0: हजुर ठिक छ, ठिक छ, राम्रो छ, नराम्रो छैन। यतिकै यतिकै पढ्दै गयो, अलिक मिहिनेत गर्दै गयो भने नानीको राम्रै हुन्छ, त्यस्तो चिन्ता गर्नु पर्दैन। ग्रह दशा भाग्य राम्रा छन् नानीका, चिन्ता गर्नु पर्दैन, ठिकै छ। ग्रहहरू चाहिँ अलिक मिहिनेत गर्नुपर्छ भन्नु। उल्का भन्ने ग्रह चलेको छ अहिले, यो उल्का भन्ने ग्रहले पढाइहरूमा बिगार्ने, पढाइमा रोकावटहरू आउने ग्रहहरू पर्छ, त्यही भएर अलिक विशेष ख्याल गर्नु भन्नु। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त।
3: हजुर, कुन विषय लिएर पढ्दा ठिक होला गुरु?
0: नानीको लागि जस्तै एजुकेसन विषय लिएर पढ्दा राम्रो हुन्छ, पछि गएर पढाउने के म्याडम भन्ने, मिस भन्ने, पछि पढाउनको लागि एजुकेसन विषय लिएर पढ्दाखेरि नानीको लागि राम्रो हुन्छ। उसले कुन विषय लिएर पढ्छु भन्छन्, होइन? म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट पनि राम्रो हुन्छ, नर्सिङ सम्बन्धी पनि राम्रो हुन्छ, त्योभन्दा राम्रो एजुकेसन राम्रो छ, त्यही विषय लिएर पढ्दाखेरि पनि राम्रो हुन्छ है।
3: हजुर, नर्सिङ पढ्छु भनिरहेको छन् छोरीले,
0: नर्सिङ पर्सिङ भनेको छिन्, पढ्न सक्छु भनेछन् भने पढाउनुहोस्, राम्रै हुन्छ। हजुर हो,
3: हजुर, सफलता कहिलेसम्म सफलता प्राप्त गर्न सकिएला गुरु?
0: होइन, सकिन्छ सकिन्छ, सफलता प्राप्त गर्न सकिन्छ, चिन्ता नलिनुहोस्। अहिले उल्का भन्ने ग्रह चलेको भएर अलिकति समस्या हो, उल्काको शान्ति स्वस्ति गराइदिनु भयो भने भइहाल्छ क्या।
3: उल्काको शान्ति गर्नलाई के गर्नु पर्ला गुरु?
0: उल्काको शान्ति गर्न रुद्री पूजा लाउने, अनि सत्यनारायणको पूजा लाउने, रुद्री पूजा, सत्यनारायण पूजा, नवग्रह पूजाहरू गर्ने, होम गर्ने, उल्काको जप गर्नुपर्छ, 6000 जप हुन्छ उल्काको, त्यो जपहरू गराइदिनुहोस्। सूर्यको जप गराइदिनुहोस्, सूर्य निचो छ, यस्तै यस्तै गर्नुहोस् न, भइहाल्छ नि, राम्रो हुन्छ, नआतिन्छ है।
3: हुन्छ, अब
0: हस्
3: शुभ शुभ रङ कुन गरे गुरु?
0: ध्वासे ध्वासे कलर, फुस्रो कलर राम्रो हुन्छ,
3: फुस्रो कलर,
0: हजुर, फुस्रो फुस्रो खालको कलर राम्रो हुन्छ, पहेँलो पहेँलो पनि राम्रो हुन्छ, रातो हुँदैन, अरू सबै हुन्छ।
3: हजुर
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नलाई। उहाँले फोन गर्नुभएको थियो हामीलाई, जुम्लाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ। 9845175223 र 9805275223 नम्बरमा सम्पर्क गर्नुहोस्। भूत, वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु हामी अन्तिम चरणमा आइसकेका छौँ। हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँसँग 8 बजीसम्म रहने गरेका छौँ, तपाईँलाई थाहा छँदैछ। आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजीमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
1: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
0: वास्तुशास्त्र सम्बन्धी परामर्श,
1: घर घडेरीको माटो परीक्षण,
0: विदेश यात्राको समस्याको समाधान,
1: वैवाहिक समस्याको निराकरण,
0: व्यापार व्यवसायमा भएका बाधा,
1: निसन्तान सम्बन्धीका समस्याहरू,
0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
0: पितृ उद्धार,
1: ग्रह अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन

डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा जमाउने, हड्डी खिएर हाड जोर्नी माथि वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार इसरो आसपास का क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा म रिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौँ समाचारका शीर्षकहरूबाट। ओलीलाई नेतृत्व छाड्न दबाव बढ्दै ओलीको अडान कायमै माधव नेपाल रुस फस्तान पोखराको फिर्की खोलामा बनेको संरचना हटाइँदै। पाँचथरमा बाढीले 3 घर बगायो जलविद्युत आयोजनामा क्षति पश्चिममा तातो लहर मध्य र पूर्वमा हावाहुरी सहित वर्षा। रोल्पाको सुनसरी गाउँपालिकाको असल अभ्यास अवलोकन भ्रमण सम्पन्न। राप्ती साहित्य परिषद रोल्पाको 17 साधारण सभा सम्पन्न। 3 साहित्यकार सम्मानित। रुकुम पश्चिममा आयुर्वेद स्वास्थ्य शिविरबाट 384 जनाले लिए सेवा, गाउँमै उपचार पाउँदा स्थानीय उत्साहित। दाङको तुलसीपुरमा डिलक्स बसमा आगलागी, बस पूर्ण रूपमा जलेर नष्ट। र अमेरिकाको हवाइट हाउस नजिकै गोली चल्दा 1 जनाको मृत्यु। काभा महिला भलिबलमा नेपाल र मालदिव्सको खेल आज।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चाहिँ रुपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन रोल्पा मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
3: हजुर, हाम्रा सेवाहरू
5: दाँतमा
6: सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट नसुनिने गरी दाँतमा सिमेन्ट
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805614652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति पालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार सुरु गरौँ। ओलीलाई नेतृत्व छाड्न दबाव बढ्दै ओलीको अडान कायमै सम्बन्धी प्रसङ्गबाट। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्र दबाव

0: दबाब बढेको छ। हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद त्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन्। उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न भनेका हुन्। अस्ति शुक्रबारको बैठकमा रामबहादुर थापा बादल बाहेकका अरू चार उपाध्यक्ष र हिजो महासचिव शङ्कर पोखरेल सहित तीन महासचिव उपमहासचिव र पाँच सचिवले ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने बताएका छन्। सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा उभिएका छन्। तर ओलीले आफ्ना विरुद्ध जति गतिविधि भए पनि पद नछाड्ने अडान लिनुभएको छ। नेताहरूले पार्टी पुनर्गठन र मार्ग प्रशस्तको कुरा गरेपछि ओलीले नेतृत्व नछाड्ने जवाब दिनुभएको हो। यसैबीच उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउनु भएको छ। हिजो सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले नेतृत्व परिवर्तन र राजीनामाका हललाई अतिरञ्जितको संज्ञा दिनुभएको छ। बैठकमा महासचिव तीन उपमहासचिव र पाँच सचिवले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवका बारेमा धारणा राखेको उहाँको भनाइरहेको छ। अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै उहाँकै कमान्डमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने नै सबैको साझा निष्कर्ष रहेको उहाँले बताउनु भएको छ। अस्ति शुक्रबारदेखि सुरु भएको एमाले सचिवालय बैठक आज पनि बस्दैछ। नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल शनिबार हिजो रुस प्रस्थान गर्नुभएको छ। रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्व प्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो। रुसमा यही जेठ 11 गते हुने सम्मेलनमा उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका नेता ताज मोहम्मद मियाले जानकारी दिनुभएको छ। रसियन कम्युनिष्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभ लगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ। उहाँले नेपाल र रुसबीचको मैत्री सम्बन्ध, आर्थिक विकास र आपसी हितका विषयमा छलफल गर्नुहुनेछ। यही जेठ 13 गते सह संयोजक स्वदेश फर्कनुहुनेछ। नेपालको नेतृत्वमा पार्टी प्रवक्ता प्रकाश ज्वाला पनि उक्त कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ। पार्टीका नेता तथा कार्यकर्ताले सह संयोजक नेपाल र प्रवक्ता ज्वालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाभित्र यसलाई पुनः एकपटक सुन्नुहोला। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ। यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाएका संरचना हटाउनको लागि दिएको 35 दिनको समयसीमा शनिबार सकिएको छ। महानगरले गत वैशाख 3 गते सार्वजनिक जमिनमा बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्व सूचना दिइसकेकाले आजदेखि अभियानका रूपमा 3 ठाउँबाट खोला घर खाली गर्ने कार्य सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनु भएको छ। महानगरले यसअघि 2080 असारमा गरिएको फिर्के खोला नाप जाँच प्रतिवेदन अनुसार खोला घरभित्र निर्माण भएका सबै प्राकृतिक संरचना हटाउनेछ। महानगर प्रमुख आचार्यले भन्नुभएको छ, महानगरका फिर्केका 3 स्थानबाट अतिक्रमित संरचना हटाउन सुरु गरिनेछ। पोखरा 2 र 18 को सिमाना अधेरी कुनादेखि सुरु गरी वडा नम्बर 4 तर्फ पोखरा 4 र 5 को सिमाना फिर्के पुल स्थित बुढा नीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नम्बर 5 र 8 तर्फ तथा पोखरा 7 र 8 को सिमाना 0 किलोमिटर स्थित लाइन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजर चलाइनेछ। अतिक्रमित संरचना हटाइने अभियान सम्बन्धित ओडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ। महानगरले सार्वजनिक सूचना जारी गरेपछि केही संस्थाले भने आफ्ना संरचना खाली गरिसकेका छन्। फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै सबै सामान सारिसकेको बताएको छ। त्यसै गरी फोटोग्राफर संकलन लगायतले समेत भवन खाली गरेका छन्। महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदन अनुसार फिर्के खोला घरमाथि स्थायीदेखि अस्थायी प्राकृतिकका 160 संरचना निर्माण गरिएको छ। फिर्के खोला नै मिचेर 97 अस्थायी संरचना र 35 स्थायी संरचना निर्माण गरिएको पाएको नापजाँच प्रतिवेदनमा उल्लेख रहेको छ। त्यसै गरी खोलामाथि 10 अस्थायी र 18 स्थायी प्राकृतिक संस्थागत संरचना निर्माण गरिएका छन्। पोखरा महानगरपालिका 18, 2, 4, 5, 7, 8, 6, 17 भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ 8 किलोमिटर रहेको छ। यो खोलामा कम्तीमा 3.30 मिटरदेखि बढीमा 40 मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ। फिर्के खोला प्राविधिक नापजापपछि एकिङ गरिएको खोला घरको पश्चिमतर्फ 303 र पूर्वतर्फ 285 सीमा स्तम्भ गाडिएका थिए। अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पाँच थरको याङ ओरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। शुक्रबार अस्ति रातिदेखि परेको भीषण वर्षाले तमोर र दोभाने खोलामा पानीको बहाव बढाउनुको साथै पहाडी क्षेत्रमा पहिरो खस्दा स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ। बाढी पहिरोले दर्जनौ भौतिक संरचनामा क्षति पुर्याएको छ भने सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार र राहत कार्यमा समेत कठिनाई भइरहेको बताएको छ। प्राकृतिक विपत्तिले याङ ओरक एक लाम्बा खोलाका 3 परिवारको घर पूर्ण रूपमा बगाएको छ। मोहनलाल खवास, कबीर खवास र गंगा प्रसाद बेघाको दुई तले घरहरू पहिरोले बगाएपछि उनीहरू घरविहीन बनेका छन्। घटनामा परि तिनै परिवारका 13 जना सदस्य विस्थापित भई हाल छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्। कबीर खवासको गोठमा रहेको 3 गोरु समेत बाढीले बगाएको छ। त्यसका साथै बाढीले 5 थर र 13 थुमलाई जोड्ने निर्माणधीन पक्की मोटर एभल पुल बगाएको छ भने याङ्गोरक गाउँपालिकामा सञ्चालित हाइड्रो पावरका संरचनाहरूमा समेत क्षति पुगेको छ। विभिन्न खोला नालामा रहेका झोलुङ्गे तथा पक्की पुलहरूमा क्षति पुग्दा स्थानीय आउजाउ त ठप्प भएको छ। मध्यपहाडी राजमार्गको च्याङ थापु थर्फु खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। बाढी पहिरोपछि उक्त क्षेत्रमा टेलिफोन सेवा समेत अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय 5 थरका डिएसपी अनिश कुमार कर्णले जानकारी दिनुभएको छ। बाढी र पहिरोले याङ ओरक 2 मेवा खोलामा रहेको हरि हिर्दुलय मेवा खोला जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। 5 थर ताप्लेजुङ सिमानामा अवस्थित युवा खोलामा रहेको जलविद्युत आयोजनाको बाँध क्षेत्रको पर्खालमा क्षति पुगेको छ। यस्तै 5 थर ताप्लेजुङ सीमामा अवस्थित कावेली खोलामा रहेको अरुण कावेली जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ। यस्तै याङ ओरक 4 सिङ्गे वामा, स्थानीय लाल बहादुर मेबो, लक्ष्मण मेबो, योगेन्द्र मेबो र छविलाल पोखरेलको अलैची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ। बाढी र पहिरोले टिका रामे डल्ले ढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुगेको प्रहरी नायब परीक्षक कर्णले जानकारी दिनुभएको छ। अब मौसम सम्बन्धी जानकारी। लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ्दा मध्य र पूर्वी भेगमा धेरै ठाउँमा पानी परेको छ। आज र भोलि मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको केही ठाउँहरू मा मधेश प्रदेश लगायत गण्डकी बागमती प्रदेशको तराई भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। भोलि पनि गण्डकी बागमती र मधेश प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईको विभिन्न ठाउँमा तातो हावा चलिरहेको बेला हिजो दिउँसो र बेलुकी धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै सङ्कुवा सभामा पानी परेको महाशाखाले जनाएको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेको बेला हिजो दिउँसो र बेलुकी धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै सङ्कुवा सभामा पानी परेको महाशाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायतको ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्याधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सडक सुनसान जस्तै देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब केही छिन विश्राम। विश्रामपछि रोल्पाको सुनसहरी गाउँपालिकाको असल अभ्यास अवलोकन भ्रमण सम्पन्न। राप्ती साहित्य परिषद रोल्पाको 17 साधारण सभा सम्पन्न। 3 साहित्यकार सम्मानित लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, फाङ्गाटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोलपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज। यो हो तपाईँको मनको आवाज, रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा, रोल्पाको सुनसरी गाउँपालिकाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार, सामाजिक सुरक्षा, पञ्जीकरण, महिला तथा बालबालिका, पोषण तथा रोजगार क्षेत्रका असल अभ्यासहरूको अध्ययन, अवलोकन तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले 2083 जेठ 1 गतेदेखि 7 गतेसम्म विभिन्न स्थानीय तह तथा संस्थाहरूमा पुगेर अध्ययन अवलोकन गरेको हो। भ्रमण टोलीले इलाम स्थित कन्याम चिया बगानमा चिया खेती, हरियाली संरक्षण, पर्यटन प्रबन्धन तथा पर्यटकीय पूर्वाधार व्यवस्थापन सम्बन्धी अध्ययन गरेको थियो। यस्तै धरान उपमहानगरपालिकामा स्थानीय शासन, सेवा प्रवाह, शहरी व्यवस्थापन, डिजिटल प्रणाली, सरसफाई तथा पूर्वाधार विकास सम्बन्धी असल अभ्यासहरूको अवलोकन गरिएको सुनसहरी गाउँपालिका चार सिउरीका वडाध्यक्ष हरकराम बुढा मगरले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ। स्वास्थ्य तथा पोषण क्षेत्र अन्तर्गत स्वास्थ्य संस्थाको सेवा प्रवाह, खोप, कोल्ड चेन व्यवस्थापन, औषधि भण्डार, पोषण कार्यक्रम तथा स्वास्थ्य पूर्वाधारको अध्ययन गरिएको थियो। महिला बालबालिका तथा सामाजिक विकासतर्फ महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, सामाजिक समावेशीकरण तथा समुदायमा आधारित कार्यक्रमहरूको अवलोकन गरिएको बुढा मगरले बताउनु भएको छ। त्यसै गरी सामाजिक सुरक्षा भत्ता वितरण, व्यक्तिगत घटना दर्ता, डिजिटल पञ्जीकरण प्रणाली तथा अभिलेख व्यवस्थापन सम्बन्धी अभ्यासहरूको समेत अध्ययन गरिएको थियो। श्रम संस्कृति पार्कको श्रमको समान सी विकास, रोजगार प्रबन्धन तथा युवामुखी रोजगार कार्यक्रम सम्बन्धी जानकारी लिएको थियो। उच्च प्रदेशीय बागवानी केन्द्रमा आधुनिक कृषि प्रविधि, सिंचाई व्यवस्थापन, कृषि उद्यम तथा कृषि पूर्वाधारबारे अध्ययन गरिएको थियो भने कालिका माध्यमिक विद्यालयमा नमुना विद्यालय व्यवस्थापन, प्रविधि मैत्री शिक्षण प्रणाली, विद्यार्थी अनुशासन, खेलकुद विकास, आविष्कार कक्ष तथा स्वास्थ्य व्यवस्थापन सम्बन्धी अभ्यासहरूको अवलोकन गरिएको गाउँपालिकाले जनाएको छ। भ्रमणबाट कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, सामाजिक सुरक्षा, पञ्जीकरण, रोजगार तथा पूर्वाधार विकास का प्रभावकारी अभ्यासहरूबारे व्यावहारिक ज्ञान प्राप्त गरेको भएको सहभागीहरूले बताएका छन्। साथै जनप्रतिनिधि तथा कर्मचारी बीच सहकार्य, समन्वय र अनुभव आदान प्रदान थप मजबुत बनेको उल्लेख गरिएको छ। गाउँपालिकाले भ्रमणबाट प्राप्त अनुभव तथा सिकाइले स्थानीय स्तरमा कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, महिला तथा बालबालिका विकास, पोषण सुधार र उजागर प्रबन्धन, पर्यटन तथा पूर्वाधार विकासमा उपयोग गरिने विश्वास व्यक्त गरेको छ। भ्रमण कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सम्बन्धित संस्था, पत्रकार तथा सहभागीहरूलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ। राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाको 17 साधन सभा पुरस्कार वितरण एवं रचना वाचन कार्यक्रम लिबाङ रोल्पामा सम्पन्न भएको छ। साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्य सहित आयोजना गरिएको कार्यक्रममा जिल्लाका साहित्यकार पत्रकार प्राध्यापक तथा साहित्य प्रेमीहरूको लेख्ने सहभागिता रहेको थियो। राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाका अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विभागका पूर्व विभागीय प्रमुख प्राध्यापक डाक्टर जीवलाल सापकोटा रहनु भएको थियो। कार्यक्रममा विशिष्ट वरिष्ठ साहित्यकार अतिथिका रूपमा डेबी घरतीको उपस्थिति रहेको थियो। त्यसै गरी कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष खुबिना सुनारी मगर, जलजला बहुमुखी क्याम्पस रोल्पाका दामु मार्सीफुल, जलजला बहुमुखी क्याम्पस रोल्पाका उपप्राध्यापक लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा साहित्यिक सृजना, भाषा साहित्यको संरक्षण तथा नयाँ पुस्तामा साहित्य प्रेमीको आकर्षक बढाउने विषयमा समेत चर्चा गरिएको थियो। कार्यक्रमको अवसरमा 3 साहित्यकारलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा प्युठान फोप्लीका तिर्सना सुवेदी, रोल्पाको जुगारका साहित्यकार हिमाल खड्का, मनसुन तथा रोल्पाकै खुङ्रीका समीक्षापूर्ण लाई सम्मान गरिएको हो। साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न साहित्यकारले कविता, गजल, मुक्तक तथा अन्य सृजनात्मक रचनाहरू वाचन गरेका थिए। रचना वाचनले कार्यक्रमलाई थप साहित्यिक र आकर्षक बनाएको सहभागीहरूले बताएका थिए। राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाका उपाध्यक्ष भानुभक्त सन्यासीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार तिलक घरती मगरले गर्नुभएको थियो। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका नम्बर 4 स्थित गराएल स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मूल नारासहित सञ्चालन गरिएको एक दिने आयुर्वेद स्वास्थ्य शिविरमा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो। आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा सानीभेरी गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको शिविरबाट कुल 384 सेवा लिएका छन्, जसमा 221 महिला र 163 पुरुष रहेको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका प्रमुख डाक्टर महेन्द्र खड्काले जानकारी दिनुभएको छ। सेवा लिनेहरूमध्ये 46 स्तनपायी महिला तथा 154 ज्येष्ठ नागरिक रहेका छन्। गाउँमै पुगेर विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएपछि स्थानीय सेवाग्राहीहरू लाभान्वित भएका छन्। शिविरमा आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक सञ्जय शाह सहित जिल्लाभित्रका विभिन्न पालिकाका आयुर्वेद केन्द्रमा कार्यरत स्वास्थ्य कर्मीहरूले सेवा प्रदान गरेका थिए। स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरले आयुर्वेद सेवाप्रति जनविश्वास थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्। उद्घाटन कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डाक्टर खड्काको अध्यक्षता भएको कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कर्णवीर केसीले स्वागत मन्तव्य गर्दै जिल्ला स्तरबाट पालिकासँग समन्वय गरी गाउँमै आएर स्वास्थ्य सेवा प्रदान गरिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो। दाङको तुलसीपुर उपमहानगरपालिका 9 दोधरे स्थित एक ग्यारेजमा राखिएको सार्वजनिक बसमा शनिबार हिजो साँझ भीषण आग लागि भएको छ। शनिबार साँझ करिब 8 R1X3038 नम्बरको डिलक्स बसमा अचानक आग लागि हुँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्य तुलसीपुरका प्रहरी नायब परीक्षक होम बहादुर पराजुलीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार आगलागी भएको बस भारतसम्म यात्रु ओसार पसार गर्ने डिलक्स बस रहेको छ। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबाट नजिक पार्किङ गरिएको अर्को बसमा समेत सामान्य क्षति पुगेको छ, तर अन्य सवारी साधनमा आगो फैलन नपाएको प्रहरीले जनाएको छ। तुलसीपुरमा दमकलको व्यवस्था नहुँदा आगो नियन्त्रणमा लिन निकै कठिन भएको प्रहरी नायब परीक्षक पराजुलीले बताउनु भएको छ। नजिकै रहेको जल सेवाको ट्याङ्करबाट पानी ल्याएर आगो निभाइएको थियो। करिब 10:15 मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटना भएको ग्यारेजमा अन्य सवारी साधन समेत रहेका थिए। आगलागी सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब देश बाहिरको समाचार। अमेरिकाको वाशिङटन स्थित व्हाइट हाउस नजिकै शनिबार हिजो भएको गोलाबारीमा एकजना घाइते भएका छन् भने सन्दिग्धको मृत्यु भएको छ। बीबीसीका अनुसार घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसभित्र रहनु भएको थियो। व्हाइट हाउसभित्र रहेको धेरै पत्रकारहरूले साँझ 6:00 गोली चलेको आवाज सुनेको अमेरिकी सञ्चार माध्यमहरूले रिपोर्ट गरेका छन्। गोप्य सेवाको विज्ञप्ति अनुसार 17 स्ट्रिट पेन्सिल्भेनिया एभिन्यू नजिक एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर गोली चलाएका थिए। गुप्त सेवाका अधिकारीहरूले जवाबी गोलाबारी गर्ने क्रममा संदिग्ध घाइते भएका थिए। उनलाई अस्पताल लगिएकोमा त्यहाँ डाक्टरले मृत घोषित गरेका थिए। दोहोरो गोलाबारीमा एकजना यात्रु पनि घाइते भए भने अधिकारीहरूलाई कुनै चोटपटक लागेन। घटनाको समयमा राष्ट्रपति व्हाइट हाउसमा उपस्थित रहनु भएको थियो, तर उहाँको सुरक्षा वा काममा कुनै असर परेन। CBS न्यूजका अनुसार 15-30 गोली चलाएको थियो। एक महिना अघि व्हाइट हाउस संवाददाताहरूको डिनरमा पनि गोलाबारी भएको थियो र संदिग्ध आक्रमणकारीलाई पनि पक्राउ गरिएको थियो। अन्त्यमा खेल समाचार। काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह एकको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज मालदिवसँग खेल्दैछ। घरेलु टोली ए र मालदिव्स बीचको खेल त्रिपुरेश्वर स्थित दशरथ रङ्गशाला कवर्ड हलमा साँझ 5:00 सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स च्यानलमा हेर्न सकिन्छ। नेपालले यसअघि 2 खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा निकालेको थियो। नेपाल 2 खेलबाट 4 अङ्कसहित समूह बीको दोस्रो स्थानमा रहेको छ। त्यस अघिका दुवै खेलमा पराजित मालदिव्स समूह चरणबाट बाहिरिसकेको छ। तुलनात्मक रूपमा कमजोर टोली मालदिव्सलाई हराएर सेमी फाइनल पुग्ने नेपालको लक्ष्य रहेको छ। नेपालका पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्दी भारतसँग 5 सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो। दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएपछि नेपालको सेमी फाइनल पुग्ने सम्भावना बलियो बनेको हो। यस समूहमा भारत 5 अङ्कसहित शीर्ष स्थानमा छ भने किर्गिस्तान 3 अङ्कसहित तेस्रो स्थानमा रहेको छ। मालदिव्सलाई सोझो सेटमा पराजित गरेमा नेपालको 7 अङ्क हुनेछ र सेमी फाइनल पुग्न यस समूहको अर्को खेलको नतिजा कुर्नुपर्ने छैन। आजै मध्याह 12:00 समूह बीमा रहेको इरान र श्रीलङ्का बीच खेल हुनेछ भने दिउँसो 2:30 काजस्थान र बङ्गलादेश बीच खेल हुनेछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। ओलीलाई नेतृत्व छाड्न दबाव बढ्दै ओलीको अडान कायमै माधव नेपाल रुस प्रस्थान। पोखराको फिर्के खोलामा बनेको संरचना हटाइँदै पाँचथरमा बाढीले 3 घर बगायो। जलविद्युत आयोजनामा क्षति। पश्चिममा तातो लहर, मध्य र पूर्वमा हावाहुरी सहित वर्षा। रोल्पाको सुनसरी गाउँपालिकाको असल अभ्यास अवलोकन भ्रमण सम्पन्न। राप्ती साहित्य परिषद रोल्पाको 17 साधन सभा सम्पन्न। 3 साहित्यकार सम्मानित। रुकुम पश्चिममा आयुर्वेद स्वास्थ्य शिविरबाट 384 जनाले लिए सेवा। गाउँमै पुगेर उपचार पाउँदा स्थानीय उत्साहित दाङको तुल्सीपुरमा डिलक्स बसमा आग लागि बस पूर्ण रूपमा जलेर नष्ट। र अमेरिकाको व्हाइट हाउस नजिकै गोली चल्दा एकजनाको मृत्यु। काभा महिला भलिबलमा नेपाल र मालदिव्स बीचको खेल आज। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घन्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायत वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कारवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना।
3: एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाँचौ शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
4: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
3: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
4: समय बिहान 36 देखि 10 बजेसम्म।
3: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो, झाडा पखाला, आऊ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858724725 र 9858770027। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सुनौला हजार दिनका आमालाई पोषण के हो थाहा छ?
12: गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
13: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
12: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप पटक खाना खानु पर्दछ।
13: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
12: गर्भवती भएको 3 महिना पुरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पुरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
13: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
12: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
18: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
19: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
18: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
20: हजुर, हाम्रा सेवाहरू:
21: दाँत बाँध्ने,
20: दाँत सफा गर्ने,
21: दाँतमा सिमेन्ट भर्ने,
20: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
21: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
20: फिक्स दाँत लगाउने।
18: त्यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
22: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
23: सम्पर्क नम्बर 98-67-0-67-467। एक पटक सम्झिने पर्ने ठाउँ: सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
18: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
24: खै, जन्म दर्ता दिनुस् त।
25: जन्म दर्ता गरेको छैन नि म्याडम।
24: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
25: हो र, मलाई त थाहा नै थिएन म्याडम।
24: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
25: ए, पहिला कसैले भनेनन्?
26: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
27: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
28: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
27: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
29: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 저뿐이 알아. 아니 마티, 아니 마티, 완전 비바야. 알아, 마티 기타내라 부었나봐요, 뭔나?
1: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
1: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
2: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर अर्का लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन, जे सुकै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाइ मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका

0: 38 सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858722775 रेणुका रोगा 9481868697
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858722775
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दैछौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने छन् नहुन्नन् भने
2: बुनु जाउ।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848505171 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडीखेत रोल्पा।
4: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोरा

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: कहाँ संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: पोखराको फिर्की खोला क्षेत्रका अवैध संरचनामा डोजर चल्यो, बस पार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन 15 दिने सूचना।
0: नेपाल र चीनबीच सीमा क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी। गुआङझाओमा नेपालले पायो सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान।
1: एमाले सचिवलाई बैठक आज पनि जारी, पदाधिकारीले उठाएको प्रश्नको अध्यक्ष ओलीले जवाफ दिने कार्यतालिका।
0: इरानसँगको सम्झौता धेरै हदसम्म तय भइसकेको अमेरिका

0: अमेरिकाको दावी अमेरिकाले विरोधाभास युक्त वक्तव्य दिइरहेको इरानको आरोप
1: र काबा महिला भलिबलमा नेपालले आज मालदिवसँग प्रतिस्पर्धा गर्दै
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
3: अनि
2: खर्च बेच्नु छोडेर यतातिर कता नि
3: यो त साइड जब दाइ यो चाहिँ मेन
2: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
3: सामान राम्रो छ ढुक्क हुनुहोस्
2: थाहा छ त्यसैले त यही लिन आएको
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
2: सुरक्षा घरको
3: जीवन
5: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर सीमाभित्र बनेका संरचना हटाउन थालेको छ महानगरले लामो समयदेखि खाली गराउन नसकेको त्यस क्षेत्रको संरचना हटाएर करिडोर बनाउने अभियान थालेको हो बिहान 10 बजेदेखि फिर्के खोलाका 3 ठाउँबाट एकसाथ डोजर चलाइएको छ पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षहरूको नेतृत्वमा डोजर परिचालन गरेर संरचना भत्काउने काम भइरहेको हो पहिलो चरणमा 0 किलोमिटर र सृजना चोकको बीचमा फिर्केमाथि बनेका संरचना हटाइएको छ 2080 साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदन अनुसार खोला घरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरू हटाउन लागि हो प्रतिवेदन अनुसार खोला घरभित्र 160 वटा संरचना पर्छन् यसैबीच पोखरा बस पार्क क्षेत्रभित्र रहेका पसल कबल लगायतका सबै संरचना 15 दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको छ समितिले पोखरा घरदेखि सेती पुलसम्म पृथ्वी राजमार्गदेखि दक्षिण विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबल लगायतका संरचना हटाउन भनेको हो तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैले हटाउने चेतावनी दिइएको छ समितिले बस पार्क क्षेत्रभित्र लाल पूर्जा भएका जग्गाधनीहरूलाई 7 दिनभित्र नागरिकताको प्रमाणपत्र जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि चालू आर्थिक वर्षको सम्पत्ति भूमिकर तिरेको रसिद र जग्गा सम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशन समेत दिएको छ
1: सीमा क्षेत्रबाट हुन सक्ने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणको लागि नेपाल र चीनबीच दुवै देशका सुरक्षा निकायलाई थप चनाखो र समन्वयात्मक रूपमा परिचालन गर्ने समझदारी भएको छ हिजो नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठकमा यस्तो समझदारी भएको हो रसुवाको धुन्चे स्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्तीले गर्नुभएको थियो भने चिनिया पक्षको नेतृत्व चिनिया अधिकारी चु जिमसाउनले गर्नुभएको थियो छलफलमा सीमा सुरक्षा व्यापार सहजीकरण आपसी समन्वय सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड़ दिएको थियो कामका सिलसिलामा केरूङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा स्वास्थ्य उपचार र आवश्यक सहजीकरणका विषयमा नेपाली पक्षले चिनिया अधिकारीसँग विशेष आग्रह गरेको थियो यसैबीच चीनको ग्वाङझाउमा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेशन अर्थात सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान प्रदान गरिएको छ चीनको ग्वाङझाउमा यही मे 21-23 आयोजित ग्वाङझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई सर्वप्रद सम्मान प्रदान गरिएको हो नेपालको प्राकृतिक सौन्दर्य आध्यात्मिकता सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ
0: 2083 वैशाखेता आजसम्म देशभर 1342 विपदजनक घटना भएका छन् जसमा 70 जनाले ज्यान गुमाएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 2083 पछिल्लो 40 दिनमा भएका उक्त घटनामा 333 जना घाइते भएका छन् प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढ़ी लेक लागेर 16 चट्याङबाट 14 र आगलागीबाट 11 जनाले ज्यान गुमाएका छन् यसै गरी हुरीबाट 9 जनावरको आक्रमणबाट 8 सर्पदंशबाट 5 पैह्रोबाट 2 टुंगा पल्टिएर 2 तथा वन रडेलो बाढ़ी र हिमपैह्रोमा परेर 1-1 जनाको मृत्यु भएको छ ती विपदका घटनाबाट 1621 परिवार प्रभावित भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ सबैभन्दा बढ़ी आगलागीका 488 घटना भएका छन् यसै गरी हुरीका 230 चट्याङका 139 र सर्पदंशका 105 घटना भएका छन्
1: नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज शुरू भएको छ। अध्यक्ष केपी शर्मा ओली निवास गुन्नुमा शुरू भएको बैठकमा बाँकी पदाधिकारीले धारणा राख्दैछन्। सबैको धारणा र जिज्ञासा आइसकेपछि अध्यक्ष केपी शर्मा ओलीले जवाब दिने कार्यतालिका छ। हिजो महासचिव शंकर पोखरेल सहित तीन उपमहासचिव र चारजना सचिवले धारणा राखेकोमा अधिकांशले नेतृत्व परिवर्तनमा जोड़ दिएका थिए। आजको बैठकमा चार सचिवहरू सुरेन्द्र राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले बोल्ने तालिका छ। गत मंसिरमा सम्पन्न दशौं महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारी सहित केन्द्रीय कमिटिमा निकट नेताहरूको वर्चस्व रहेको एमाले अध्यक्ष ओली समय महिनामै भारी अल्पमतमा पर्ने देखिएको छ। तर बहुसंख्यक पदाधिकारी उहाँले नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा उभिए पनि ओलीले अध्यक्ष पद नछोड्ने अडान दोहोर्याउनु भएको छ।
0: लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ। बजेट अधिवेशन अन्तर्गत आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यले उठाएका प्रश्नहरूको जवाब दिने कार्यसूची छ। दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले बैठक दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। हिजो शनिबार पनि विनियोजन विधेयकमाथि छलफल भएको थियो। सरकारले नीति तथा कार्यक्रम नल्याई विनियोजन विधेयक ल्याएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली बजारमा साताको पहिलो दिन आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा 2080 रूपियाँले घटेको हो। घटेको मूल्य अनुसार आज सुन प्रति तोला 2,90,900 रूपियाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन तोलामा 2,93,700 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रति तोला 5,115 रूपियाँमा कारोबार भएको चाँदी आज तोलामा 105 रूपियाँले घटेर 5,010 रूपियाँमा कायम भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता धेरै हदसम्म तय भइसकेको दावी गर्नुभएको छ, जसमा होर्मुजी स्ट्रेट फेरि खोल्ने विषय पनि समावेश छ। ट्रम्पले सामाजिक सञ्जालमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्ति सम्झौताका विषयमा निकै सकारात्मक कुराकानी भएको उल्लेख गर्नुभएको छ। साथै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग समेत छलफल भएको उहाँको भनाई छ। यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पछिल्ला केही हप्तामा अमेरिका र इरान बीचको सम्बन्धमा केही सुधार आएको बताउनु भएको थियो, तर मुख्य मुद्दामा भने कुनै सहमति नबनेको उहाँको भनाई थियो। उहाँले अमेरिकाले विरोधाभासपूर्ण अभिव्यक्ति दिँदै आएको आरोप समेत लगाउनु भएको छ। यसैबीच पश्चिम एसियामा जारी तनावका बीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति स्थापनाको प्रयास गरेको भन्दै धन्यवाद दिनुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शरीफले ट्रम्पले विभिन्न देशका राष्ट्रप्रमुखसँग टेलिफोन सम्वाद गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको हो। उहाँले छिट्टै अर्को वार्ताका लागि आतिथ्यता दिन पाउने आशा समेत व्यक्त गर्नुभएको छ।
1: र अब खेल समाचार। काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले आज मालदिवसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र मालदिव बीचको खेल त्रिपुरेश्वर स्थित राखेपाको कवर हलमा साँझ 5 बजे शुरू हुनेछ। नेपालले आफ्ना दुई खेलमा एकमा जित र एकमा हारको नतिजा निकालेको छ। हिजो किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको नेपालले सेमी फाइनलमा पुग्न आज मालदिवसलाई पनि सोझो सेटमा पराजित गर्नुपर्छ। पुल एमा रहेको नेपालले पहिलो खेलमा भारतसँग 3-2 हार बिहोरेको थियो। मालदिव्स भने आफूले खेलेको किर्गिस्तान र भारतसँगको खेलमा सोझो सेटमा पराजित भएको छ। काभा महिला भलिबल अन्तर्गत पहिलो खेलमा अहिले इरान र श्रीलंका बीच प्रतिस्पर्धा भइरहेको छ। यस्तै दोस्रो खेलमा दिउँसो 2:30 बजे बंगलादेश र काजकिस्तान भिड्नेछन्। जेठ 14 गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिव, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: पोखराको फिर्के खोला क्षेत्रका अवैध संरचनामा डोजर चल्यो। बस्ताक क्षेत्रका अतिक्रमित संरचना हटाउन 15 दिने सूचना।
0: नेपाल र चीन बीच सीमा क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी। गन्झाउमा नेपालले पायो सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान।
1: हिमालय सचिवलाई बैठक आज पनि जारी। पदाधिकारीले उठाएको प्रश्नको अध्यक्ष ओलीले जवाब दिने कार्यतालिका।
0: इरानसँगको सम्झौता धेरै हदसम्म तय भइसकेको अमेरिकाको दावी। अमेरिकाले विरोधाभास युक्त वक्तव्य दिइरहेको इरानको आरोप।
1: र काभा महिला भलिबलमा नेपालले आज मालदिवसँग प्रतिस्पर्धा गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुन सम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
7: वाउ, कहाँ छ र यो?
6: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
5: All in one mart, helping make your life easier.
8: किन आँखा मिचेको मिचै गरेको
9: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने?
8: धेरै समय मोबाइल चलाएपछि क्या हो?
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
2: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
3: ल बाबु नानी हो सुन है,
4: स्वस्थ हुन के गर्नु पर्छ
3: अनि अरू के गर्नु पर्छ?
5: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
3: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
6: हजुर, हाम्रा सेवाहरू
7: दाँत बाँध्ने,
6: दाँत सफा गर्ने,
7: दाँतमा सिमेन्ट भर्ने,
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
7: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
6: फिक्स दाँत लगाउने।
8: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
9: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनचौर बजार, रोल्पा, युनिसा सुनचाँदी पसलको छेउमा।
8: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
11: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
10: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
11: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
10: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
11: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
12: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
10: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
11: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्, हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेल पूर्वासै हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ
12: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकग्लास तथा रिपोर्ट परामर्श
10: तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
11: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
10: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
11: जसका लागि मोबाइल नम्बर छ 9857443173 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251670
10: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: न यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93-412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी, घोराही दाङ।

0: बाँचकेरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानु पर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नेलायु मायुका लागि छ सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओभोत्री जेउ बेला सुनो फुरी कतास ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारे वातावरण मिले ने लख्यता असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिएने सुनो नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख भिमुगेको ठयल भेला किनाटे जन धने मे खेता छेती ताउ खोकाई वन जङ्गल सज मेरा आयुरी बानी एमएलोतर पोतरालाई पार
1: सलाई मे सचाउने चिज्राजा र यामाले पोल गेले यहाँ चिज्र रहे वन जङ्गल
0: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सैदेखि खेनाले वन जङ्गल ओसो छाम्ने दाइके बारीको चुरो विधि ओरेको नै कोबाजेङ्गे
1: लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था
0: गेछो छामेला खोले ल चाउसी खोलिए हैदे तरिम गाई गेज मेकेलाई छु अब नजिरे बनाए गेम ल गेज मेके नलाए औले नायोके नाइजे
1: वन जङ्गल छ जुडिसी घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिनी ने चाउसो सैलेकी खेले यहाँ
0: वन जङ्गल मेला गेमाइए मेला
1: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: पाप रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा,

0: आज के कुरा चाहिँ त्यसो भयो भए आफ्नो
1: हेलो
2: हेलो कहाँ तपाईँ
1: तेरो भाउजूलाई भेट्न जाँदैछु किन भन्न
2: काम थियो
1: ए भन्न
2: भेटेर भन्छु नि छिटो आउन है
1: ल बिजी छु अहिले पछि कुरा छ है

सोच्थे मेरो आयु पनि उसलाई लागोस्, त्यही भएर त उसको जुरेको सब कहिले खाएन। भाग्यमा नै दोस्रो रहेछ सायद, जाँदो कुम्ठोमा हेर्ने मेरो चाहना सेतो पफलमा पनि देख्न पाएन।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। त्यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समयभित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथसाथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
2: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
2: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त गतिलो घर चाहियो नि।
5: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
4: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
5: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
6: होइन, रात दिन खसखस के को झगडा हो यो?
5: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
6: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
4: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
5: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
6: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197019 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
1: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
7: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई दाङ।
8: सम्पर्क मोबाइल 98578211105,
7: 98479802,
8: 98095082605
7: र 98103940।
9: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भाषा र तपाईँलाई
9: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
9: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
11: बद्दी मेरो त दादुखिलो के गर्ने होला अब
12: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
12: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
13: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
12: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
13: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दान थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक छ छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो पिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोखो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउन सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: डिभिजन वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
5: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत
2: वन कार्यालय रोल्पाको अपील।
3: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा

0: क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
2: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
1: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
2: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई द्रुत सहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: Entertaining the nation.

0: को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 1 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घोडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: एज सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो सुन है,
3: स्वस्थ हुन के गर्नु पर्छ?

0: अनि अरु के गर्नु पर्छ?
1: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
0: अब के गर्ने रे? सिधा सुलितुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
2: हजुर, हाम्रा सेवाहरू
3: दाँत बाँध्ने,
2: दाँत सफा गर्ने,
3: दाँतमा सिमेन्ट भर्ने,
2: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
3: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
2: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
5: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
2: सम्पर्क नम्बर 9867-0067-4067। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
4: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
9: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
9: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
9: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडी दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 98578043122 र 98 5 78 43 123।
2: बीएनबी डेन्टल क्लिनिक घोराही 15 दाङ।
10: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचन शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
11: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
10: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
11: समय बिहान 6:30 देखि 10 बजेसम्म।
10: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो झाडा पखाला आऊ मासी रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858 74 725 र 9858 77 027। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिउ र लागिहालेमा सबै मिली निभाउ।
3: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: सूचना सूचना सूचना
1: रोल्पा नगरपालिकाको आयोजना किराँत नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबान स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने।
1: जोखिम समूहहरू जस्तै नियमित धूम्रपान मद्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घरोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
0: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
1: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
0: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
1: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रूख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिंगा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
2: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खत के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रमेश, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847919719 जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
6: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओडानम 3 रुनीबाङ बजार र ओडानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578121105,
1: 98479802802,
2: 98095826605
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही चाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
5: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याटिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
3: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्, हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
3: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
7: होइन, के भाछ र तपाईँलाई
6: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
8: अरे काका, यस्तो लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
9: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
10: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने, जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 9865-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
11: सैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
12: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
12: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
13: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँत हातमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
13: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराहीदाङ। थप जानकारीका लागि 0825 62 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908 70 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
9: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
14: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
9: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यही बाटो गएर ल्याउनु न।
14: लौ उसो भा, म सामान लिन गइहाले।
9: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
10: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
9: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
10: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
15: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
16: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
16: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
17: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
16: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
17: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
16: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरि निवान समेत हुन सक्दछ।
15: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
16: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
17: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
16: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
15: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
16: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
17: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
16: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9841-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना त छैन, कहिलेदेखि भन्दा छ दाना छैन कहाँबाट ल्याउने हो भनेर इमुराले सुन्ने काम नहुन्न भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894705571 र 9855824171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ टुडेखेल रोल्पा। सम्झनुहोस्, हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न

0: औलाहरू दुख्ने र सुनिने गर्दछन्। बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ। चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ। अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
1: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला

0: 3 MHz. जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर।

0: हाम्रा सेवाहरू
1: दाँत बाँध्ने,
0: दाँत सफा गर्ने,
1: दाँतमा सिमेन्ट भर्ने,
0: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
0: फिक्स दाँत लगाउने।
2: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
0: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, 7 हेवन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
2: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
4: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
3: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
4: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
4: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
5: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
0: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
5: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
0: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
5: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
5: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858-43-122 र 9858-43-123।
0: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
6: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। जुहो बेला खेमरिदे गरम ओबोत्री जेऊ बेला सोनो फुरी बतास ओचुदुरी जेऊ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना पाए आउ ये गिनी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नारे वातावरण मिलेने लख्यापा असर किएने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिएने सोनो नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख गिजिङको ठयल मेलागी नाटे जन धने नि खेप्पा छेती ताउ खोकाई वन जङ्गल सर मेरो आयुर्वेदी बानी एमएल एमए ओछ छानेला दिउँसो पोतरालाई पार जगे हटे
7: सलाई लाइटर्स्याउलाने चिज राजा र यामाधेने पोल घेने यहाँ इटौ चिज रे वन जङ्गल
6: पिकनिक वनभोज बाको मे सचाङसु छिन्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओछो छान्ने दाइके बारीको चुरोट विधि ओरे पनि
7: नान्थार नाम लिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने त अनुगमन दिने व्यवस्था चाउसिए
6: गेचो छानेला खोले ल चाउसी पोलिए हरिदे तरिन गाई गेजम हेकेलाइजु अब नजिरे बनाए गेम ल गेजम हेके नलागे अरूले लायो के लागे
7: वन जङ्गल छ जुबेसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी ने चाउसो सहिदेखि खेले
6: वन जङ्गल मेला दुगेमाइए
7: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
6: अनुरोधक सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98573443123, 98478076070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
4: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा। स्टुडियो प्राविधिक मित्र संघीय आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता तपाईँ त्यतिखेरको समयमा कहाँ निके गर्दै कस्तो अवस्थामा रहनु भएको छ, यो दिउँसोको समय छ, आफ्नै कामकाजमा तल्लीन विजय व्यस्त सुस्त रहनु भएको छ होला, उकाली ओह्राली भन्जाङ चौतारी गर्दै हुनुहुन्छ होला, र त कोही साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भनी प्रतीक्षा गरिबस्नु भएको थियो होला। ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि कार्यक्रमलाई शुरूदेखि अन्तिमसम्म सुनेर सार सपोत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सँगालेको छु। हजुर यो कार्यक्रम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कन्देरामा पनि सुन्न सक्नुहुनेछ। साथसाथै तपाईँले हामीलाई टिकटक लाइभमा पनि सुन्न सक्नुहुनेछ। तपाईँले टिकटक लाइभमा गइसकेपछि सर्च बारमा जानु, सर्च बारमा गइसकेपछि तेजेन्द्र डट प्रिया इंग्लिशमा छ है त, अंग्रेजी अक्षरमा छ, अंग्रेजीमा तपाईँले तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने तपाईँले पक्कै पनि हामीलाई भेटाउन सक्नुहुनेछ, तपाईँले त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। हामी आउने गर्दछौ हरेक हप्ताको साथै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी आइतबारी श्रृंखलामा छौ। आइतबारी श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु। आज हामी यहाँबाट एउटा गीतको क्लिप्स लिएर आएका छौ। तपाईँले उक्त गीतको क्लिप्समा हामीले सोधेका प्रश्न भन्नुपर्ने हुन्छ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने आउनुहोस् जसको लागि फोन नम्बर रहेको छ 97 43 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु। तपाईँ भने फोन डायल गर्दै गर्नुहोला।

हजुर, यो मेरो वैशाखताहरूलाई यस्तै खाले मनपर्ने रहेछ। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमको नियमतर्फ लाग्छौँ है। त आजको विषयमा हामीले यहाँबाट एउटा गीतको क्लिप्स लिएर आएका छौँ। तपाईँले उक्त गीतको क्लिप्समा हामीले सोधेका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ। तपाईँ आउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ। आजको वसाईमा 97 44 96 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। आजको वसाईमा आइतबार श्रृंखलामा छौ। आज आइतबार श्रृंखलामा हामीले यहाँबाट एउटा गीत लिएर आएका छौ। उक्त गीतमा हामीले क्लिप्स बजाउँछौ होइन, तपाईँले सुनिसक्नु भएको छ भन्दैन होइन। अब एक किसिमपछि राख्छु तपाईँलाई यो क्लिप्स भने, र हामीले सोधेका क्वेशनको जवाफ दिनुपर्ने हुन्छ। अब भने म क्वेशन राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु।

हजुर, यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। अब भने हामी कार्यक्रमको नियमतर्फ जान्छौ। यतिखेरको समयमा साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ त स्वागत गरौ। नमस्कार हजुर, फोन कलको साथी नमस्कार भन्दै थियो, उहाँ गइसक्नु भएको रहेछ होइन। फोन डायल गरिसकेपछि कमसे कम एक मिनट त बसिदिनुहोस् होइन। यति जब एक मिनट त बस्न सक्नु हुँदैन भने त तपाईँले फोनै डायल नै नगर्नु होला है त। बरु फोन डायल गर्नुभन्दा त तपाईँले सुनेर साथ दिनुहोला। अलिकति पनि होल्डमा बस्न सक्नु हुँदैन भने तपाईँले सुनेर मात्र साथ दिनुहोला, फोन डायल नगर्नुहोला। म तपाईँलाई आग्रह गर्छु। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनु होला। आजको विषयमा हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ, यो कुरामा तपाईँलाई जानकारी गराए। अब भने म एउटा गीत राख्छु है त। तपाईँहरू पनि रोल्पातिर हुनुहुन्छ भने, रोल्पाको आसपासतिर हुनुहुन्छ भने होइन, गैरा गरे काइली यो गीत राख्छु होइन। बिजु फिल्ममा लागिराखेको छ, 15 गतेसम्म लाग्ने हो होइन, अस्तिदेखि लागिराखेको छ, आज 3 दिन भयो होइन। तपाईँ पनि हेर्न आउन मन छ भने आउनुहोला होइन, अहिले नै टिकट बुक गरिहाल्नुहोला है त, बुकिङ गरिहाल्नुहोला। गैरा गरे काइली राख्छु, त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु।

0: हजुर, गैराघरी काइलीको यार्ड आउँछ। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। आजसम्म भागी जनाउनु भएन भने आज यहाँबाटै हामी गीत मात्र राखेर भए पनि मनोरञ्जन लिउँछौ है त। टिकटकमा हेरिराख्नु भएका साथीहरूले पनि फोन डायल गर्नु पर्यो। 216 जनाले हेरिराख्नु भएको छ होइन, डबल ट्याप पनि गर्नु होला, के भन्छन् होइन, फलो गर्नु होला त्यहाँ आइसकेपछि होइन। यतिखेरको समयमा साथी आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ त? नमस्कार हजुर।
1: हजुर दिदी नमस्ते।
0: नमस्ते, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ?
1: सुनसरी गाउँपालिकाबाट शान्ति बिसी।
0: सुनसहरी गाउँपालिकाबाट शान्ति बिसी, के छ शान्तिको हाल खबर?
1: हजुर मेरो एकदमै पनि ठिकै छ। अनि तपाईँ सन्चै आरामै हुनुहुन्छ?
0: म पनि एकदमै सन्चै आरामै छु। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो शान्तिजीले?
1: हजुर म गोठा लगाएर फर्काउनु सुन्दैछु। फोन गरेको फोन एकैचोटिमा लाग्यो, एकदमै पनि खुसी लागिरहेको छ।
0: गोठा लगाएर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर अब
0: रेडियोको माया त लाग्छ क्या होइन, हाम्रो शान्तिजीलाई त फेरि होइन,
1: अब नलाग्ने त कुरै छैन है।
0: नलाग्ने त कुरै छैन होइन
1: हजुर। अब तपाईँले गोठा लाउनु भनेर मैले अहिलेबाट बोलाएको होइन, मैले पहिलाबाट बोलाएको, अब अहिलेसम्म आउनु भएको छैन फेरि।
0: अब तपाईँले बोलाउनु भएकै छैन, म त सुन्दै सुनेन नि तपाईँले बोलाउनु भएको।
1: अब तपाईँले सुन्नु भएन रहेछ, मैले त कतिचोटि बोलाइसकेँ, अब आउँछ आउँछ त भन्नुहुन्छ, आउनु नै हुन्न, म त बाटो।
0: अब समय मिलाएपछि कुनै दिन आउला नि त है, के छ र होइन।
1: ल हुन्छ, यदि यता सिन्चेल गाउँपालिकातिर आउनु भयो भने मैले भेटेर मात्र जानुपर्छ।
0: हुन्छ हजुर, तपाईँले भनिहाल्नु भयो, म भेटेरै मात्र फर्किन्छु। अनि आज सहभागी जनाउनु भएको छ, कार्यक्रम त सुन्नु भएको छ होइन?
1: हजुर एकदमै पनि मजाले सुन्दैछु। सुरुमा फोन हान्ने भनेको, फेरि झ्याप्पै गीत पनि हाल्नुभयो, फेरि फोन हान्छु भनेको लागिहाल्यो फेरि।
0: ल ठिक छ, अनि क्लिप सुन्नु भएको छ कि भएको छैन शान्तिजीले?
1: नै सुनेको छैन, मैले सुरुमा सुन्दै थिएँ, अनि फेरि कति राम्रोसँग रेडियो राम्रोसँग टिभी नै आइदिएको छैन, एयरफोन दिएको छैन, त्यही भएर सुनेर सानो फोनबाट सुनिरहेको छु।
0: ल हुन्छ, हामी एकछिन फेरि पनि बजाइहाल्छौँ तपाईँको लागि, एकचोटि बजाइहाल्छौँ, ध्यान दिएर सुन्नु होला है।
1: हुन्छ।

0: ला भन्नुहोस् अब लाउदिन कोहीलाई दोष जे भन्नु भन्नुहोस् भन्दै हुनुहुन्छ गायकले, गायकको नाम के होला त?
1: अब ठ्याक्कै आएन बजाएर हामी चाहिँ, अब ठ्याक्कै आएन के सुनेर सुनेको गीत चाहिँ मलाई एकदमै मन पर्ने गीत हो तर त्यति धेरै ख्याल गरेन। म दिपलाई खाती भन्छु, यदि जतामा त हानेको मिलेन भने पनि केही छैन,
0: मिलेन भने पनि केही छैन होइन।
1: हजुर अब प्रोग्राममा सबैले जगाउन पाए त भयो फेरि।
0: ल हुन्छ, फेरि पनि आउनु होला क्या अरे, दिपलब खाती भन्नुहुन्छ होइन।
1: हजुर मिठोको त छैन, मैले जतामा त हाने भने
0: यसैमा लग गर्नुहुन्छ।
1: हजुर
0: ल हुन्छ, आउनुभयो खुसी लाग्यो, आगामी दिनमा पनि आउँदै गर्नु होला। हामी तपाईँले दिनुभएको प्रश्नको जवाफ मिल्छ या मिल्दैन हामी अन्तिममा चेक गर्नेछौ, अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: ल हुन्छ, विशेष गरेर हजुरको लागि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, प्रविधिङ साथी मित्रलाई पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, साथी दिउसा राई, कमला कार्की, साथी रेजिना जोशी, फुल मगर, दाई मल्ला रातिकल जाति, प्रतीक्षा सेट्टी, साई गिरी, दाई निचन्द्र डोका मगर, दाई अभिष लिम्बू, अनि सरस्वता पोखरेल, दाई ढकाल धर्मराज, अनि साथी मुना मगरले दिनको धेरै धेरै शुभकामना सँगै मिठो माया मिठो सम्झना भन्दै बिदा भए। नमस्ते।
0: नमस्ते, यतिखेरको समयमा शान्ति बेसी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ, उहाँले डेभलप खाती भनेर गइसक्नु भएको छ। पालो तपाईँको रहनेछ 97.43 99.36.20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौ। आजको विषयमा हामीले यहाँबाट एउटा गीतको क्लिप्स लिएर आएका छौँ, उक्त गीतको क्लिप्समा कसको आवाज रहेको छ, पुरुषको आवाज भन्नुपर्ने हुन्छ। 97.43 99.36.20 को लाइन भएर सहभागी जनाउनु होला, र टिकटकमा हेरिराख्नु भएका साथीहरूले पनि सहभागी जनाउनु पर्यो, हेरेर मात्रै साथ दिनु भएको छ होइन। 284 जनाले हेरिराख्नु भएको छ, हाम्रोमा यतिखेरको समयमा भ्युज यति धेरै पुगिरहेछ, तर पनि फोन डायल गर्नु भएको छैन होइन। फोन डायल गर्नुहोस् न, हो फोन डायल गर्नुहोस्, 300 पुगिसक्यो होइन। 97.43 99.36.20 को लाइन भएर सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ होइन। त्यहाँ आइसकेपछि तपाईँले के गर्नुपर्नेछ त, सबै नियमको पालना सुनिसक्नु भएको छ होइन। टिकटकमा आइसकेपछि तपाईँ साथी हुनुभएको छैन हामीसँग भने तपाईँले फेरि पनि सुन्न चाहनुहुन्छ होइन। हामी प्रत्येक दिन आउँछौ, प्रत्येक दिन आउने गर्दै गर्दा तपाईँले सुन्न मन लाग्छ यो कार्यक्रम कस्तो लाग्छ त, तपाईँलाई जस्तो लाग्छ त्यस्तै सल्लाह प्रतिक्रिया भने दिन नभुल्नु होला। हामी टिकटक लाइभमा सधैँ आइराख्ने गर्छौ होइन, त्यसैले त हाम्रो भ्युजहरू पनि बढिराख्नु भएको छ होइन। 97.43 99.36.20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ आजको बसाईमा। आज हामी आइतबार श्रृंखलामा छौ, विद्यार्थी साथीहरू पनि आज त खाली हुनुहुन्छ भन्ने मलाई लागिरहेछ होइन। आज त फुर्सदिलो समयमा हुनुहुन्छ होइन, घरमा आमा बुवालाई सघाउँदै हुनुहुन्छ होला भन्ने चाहिँ मलाई लागिराखेको छ। 97.43 99.36.20 को लाइन भएर सहभागी जनाउनु होला। किसो तपाईँकोतिर गर्मी कतिको बढ्यो, कति डिग्री पुग्यो होइन, त्यो पनि जानकारी दिनुहोला हामीलाई। टिकटक लाइभमा हेरिराख्नु भएका साथीहरूले, सपोर्ट गरिराख्नु भएका साथीहरूले पनि सहभागिता जनाउनु पर्यो है त। 97.43 99.36.20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ, र देशभन्दा बाहिर रहनुभएका साथीहरूले पनि फोन डायल गर्न सक्नुहुनेछ। अहिले भने तपाईँको लागि हामीले 97.68 32 31 84 है त, 97.68 32 31 84 को लाइन भएर तपाईँले वाट्सएप कल गर्नुभयो भने विदेशमा रहनुभएका साथीहरूको लागि नम्बर खुल्ला छ आजको बसाईमा है त। फेरि यो बसाई कुनै दिन फेरि फर्किन नसक्ला होइन, त्यसै कारणले गर्दा तपाईँले फोन डायल गर्नु होला 97.68 32 31 84 को लाइन भएर। यतिखेरको समयमा साथी आउनु भएको छ भन्दै थिए, फोन काटेर जाने काम चाहिँ नगर्नु होला, म तपाईँको नम्बर यहाँबाट वाचन गरिहाल्छु है त। 97.43 99.36.20 को लाइन भएर सहभागिता जनाउनु होला। सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। लास्टमा 40 भएको नम्बर है, तपाईँको नम्बरलाई तपाईँको सिमलाई सुरक्षित राख्नु होला। 97.63 78 600 62 40 रहेको छ है। 97.43 99.36.20 यतिखेरको समयमा साथी आउनु भएको छ, नमस्कार हजुर। फोनकलको साथी नमस्कार।
1: नमस्ते,
0: कुण्ठाबाट को बोल्नु भयो? हल्ला भन्दा अलि पर जानु होला। गोर्खाबाट नानी माया कोइराला। के छ गोर्खातिरको हाल खबर लगायत तपाईँको गर्मी कतिको चढेको छ? हाम्रो पनि ठिकै छ, मेरो पनि एकदमै ठिकै छ। अनि यतिखेरको समयमा के गरिराख्नु भएको थियो नानी माया कोइरालाजीले? प्रोग्राम सुन्दै हुनुहुन्थ्यो, के को माध्यमबाट सुन्दै हुनुहुन्छ? टिकटक लाइभबाट सुन्दै हुनुहुन्छ है? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आजको क्वेसन सुन्नु भएको छ?
1: सुनेको छु।
0: सुन्नु भएको छ भने के दिनुहुन्छ जवाब?
1: यो दर्पण थापा भन्छ दिदी, म त
0: के थापा भन्नुहुन्छ? दर्पण थापा। ल हुन्छ, तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन हामी अन्तिममा भन्नेछौ। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ? धन्यवाद। नमस्ते। यतिखेरको समयमा नानी माया कोइराला आउनु भएको थियो, उहाँले दर्पण थापा भन्नुभएको छ। उहाँको जवाब मिल्छ या मिल्दैन हामी अन्तिममा भन्नेछौ, अहिले भन्दैनौ होइन, किनकि एउटै क्वेसन लिएर आएका छौ होइन, त्यही एउटै क्वेसनलाई दोहोराई सबैजनालाई एउटै क्वेसन सोध्छौ है। 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु होला। र हामीलाई टिकटक लाइभमा धेरैजना साथीहरूले जिज्ञासा के राख्नु भएको छ त भने कुन रेडियो हो भनेर उहाँहरूले प्रश्न राखिराख्नु भएको छ होइन, प्रश्न सोधिराख्नु भएको छ, कमेन्ट छोडिराख्नु भएको छ। म तपाईँलाई जानकारी गराइहाले, कुन रेडियो हो भनेर कमेन्ट छोड्नु भएको छ। यो चाहिँ रोल्पामा रहेको, रोल्पाको सदरमुकाममा रहेको सामुदायिक रेडियो जलजला 96.4 MHz हो है। तपाईँलाई म जानकारी गराए, सुनिराख्नु भएको पनि छ होला होइन, यदि सुन्न भुल्नुभयो भने फेरि पनि तपाईँले कमेन्ट छोड्नु नभएर कमेन्ट छोड्न सक्नुहुनेछ। र तपाईँले कार्यक्रम अवधिभर सुन्न सक्नु भएन, केही समय मिलेन भने चाहिँ तपाईँले मलाई इनबक्समा म्यासेज छोड्नुहोला, अनि म तपाईँलाई जानकारी दिइहाल्छु है त। अब भने म भाका सारेर गीत राख्छु, ग्यारे त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: माया मार्छौ नभएर सुतुकै भुल्छौ कि लाउरे दाई आँखा मारेर भाका सारेर। यो गीतपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। हामी तपाईँको माझमा भाका सारेर गीतलाई राखिसकेका छु। अब भने सहभागी जनाउनुहोला जसको लागि 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला र देशभन्दा बाहिर रहनुभएका देशभन्दा बाहिर विदेशमा रहनुभएका साथीहरूले 97 68 32 84 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। व्हाट्सएप कल गर्नुहोला है। यतिखेरको समयमा 97 45 89 36 20 को लाइन भएर साथी आउनु भएको छ। नमस्कार हजुर।
1: नमस्ते।
0: कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम भन्दै थिए। हेर्नुहोस् न, मलाई नमस्कार गर्न आउनुभएको जस्तो लाग्यो होइन, सम्मान त गर्नुभयो नि त। भने 97 45 89 36 20 को लागि नभएर 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। आजको बसाइमा तपाईँ सहभागी जनाइसकेपछि हामी तपाईँसँग कुराकानी गर्नेछौ है। यो कुरामा तपाईँलाई जानकारी गराए। यतिखेरको समयमा अर्को साथी आउनु भएको छ। नमस्कार हजुर।
2: नमस्ते।
0: नमस्ते। कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? रोल्पाबाट प्रवीण थापा।
2: जी।
0: के छ प्रवीणको हाल खबर?
2: ठिकै छ, तपाईँको कस्तो छ?
0: मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो प्रवीणजीले?
2: गोठालो
0: गाई चराउने होइन। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि आज गीतको क्लिप सुन्नु भएको छ। प्रवीणजी, हेलो, फोन कलको साथी, हेर्नुहोस् न, यस्तो गर्ने काम चाहिँ नगर्नु होला। प्रवीणजी, तपाईँको नम्बर यहाँ म एकदमै सुरक्षित राख्नेछु होइन, मेम्बर पनि म वाचन गरिहालेँ, यस्तो गर्ने काम चाहिँ नगर्न आग्रह गर्छु। 97 646 01 30 09 09 रहेको छ है। अन्तिममा तपाईँले यस्तो गर्ने काम चाहिँ फिटिकै पनि नगर्नुहोला। देशभन्दा बाहिर रहनुभएका साथीहरूले मात्रै मलाई वाट्सएपमा फोन डायल गर्नुहोस् भनिराखेको छु, तर मलाई नेपालमा रहेको नम्बर छ होइन, नेपालकै नम्बर हो यो चाहिँ, नेपालबाट चाहिँ मलाई बोलाउने होइन, फोन डायल गर्ने काम चाहिँ नगर्नुहोला है। म तपाईँलाई आग्रह गर्छु कि त केही सल्लाह सुझावको लागि हो भने त ल ठिकै छ होइन, तर तपाईँले प्रोग्राममा फोन डायल गर्नुको लागि त नम्बरमै फोन डायल गर्नुपर्छ है। त 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला आजको बसाइमा है। त फेरि पनि म अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: गरी पनि स्वागत छ। अब भने हामी कार्यक्रमको मध्यभाग पार गरिसकेका छौँ, अन्तिम अन्तिम आइसकेका छौँ। यतिखेरको समयमा साथी आउनु भएको छ, नमस्कार हजुर भन्दै थिए। यसरी फोन डायल गर्ने काट्ने काम चाहिँ नगर्नु होला है, जिस्काए जस्तो काम चाहिँ नगर्नु होला, फिटिक्कै पनि नगर्नु होला। 97437 होइन त्यस्तै नभएर 97437 5 रहेको छ होइन, 5 नभएर 97437 5 नम्बर रहेको छ। लास्टमा तपाईँले फोन डायल गर्ने काट्ने गर्दै काट्ने काम चाहिँ नगर्नु होला। 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ आजको बसाईमा। 97 45 99 36 20 को लाइन भएर सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ है। देशभन्दा बाहिर रहनुभएका साथीले फोन गर्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर, नमस्ते, कुन्ठाबाट को बोल्दै हुनुहुन्छ? हाल भने रोल्पाको त्रिवेणी
1: गाउँपालिका
0: मंगोलियाबाट अनि आज कार्यक्रममा आउनु भएको छ, के छ अनि सन्चै आरामै हुनुहुन्छ?
1: हजुर, म सन्चै आरामै छु, आज छुट्टी थियो, मैले फेरि हेरेर तपाईँको टिकटक लाइभबाट अनि आएको है, खबर आएको भन्नु हेर्दा
0: टिकटक लाइभबाट हेर्दै हुनुहुन्छ होइन।
1: अब छुट्टी एउटा माध्यम बनाउनु भएको रहेछ कार्यक्रममा सहभागिता हुनलाई, हजुरहरूलाई धेरै धेरै धन्यवाद है
0: एकदमै पनि। अनि के छ, कस्तो लाग्छ कार्यक्रम तपाईँलाई, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला है।
1: कार्यक्रम एकदमै राम्रो छ है, एकदमै दामी लाग्छ। म कार्यक्रममा सहभागिता जनाइरहेको थिएँ नेपालमा हुँदाखेरि होइन, अहिले यहाँ अब बाहिरतिर आएपछि अलिकति समय मिलाउन अलिकति गाह्रो हुन्छ हामीलाई, त्यही भएर आइतबारको श्रृङ्खलामा चाहिँ उपस्थित हुने यो मौका पाएँ मैले, एकदमै खुसी लागेको छ। क्रियाजी
0: ल हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि प्रोग्राममा आउनु भएको छ, गीतको क्लिप सुन्नु भएको छ कि फेरि बजाउनु पर्छ? ल हुन्छ, एकचोटि बजाउँछु, ध्यान दिएर सुन्नु होला है।
1: ओके।

0: मलाई भन्नुहोस् यो गीतमा पुरुषको आवाज कसको रहेको छ?
1: यसमा चाहिँ पुरुषको आवाज गीत सुने मैले कुशल बेलवासी हो,
0: कुशल बेलवासी भन्नुहुन्छ
1: हजुर।
0: यसैमै लग गर्नुहुन्छ कि फेरि अर्को चेन्जै गर्नुहुन्छ?
1: कता कता यसो आवाज सुन्दाखेरि चाहिँ मलाई हाम्रो कुशल बेलवासीको जस्तै आवाज लाग्यो, अरू पनि हुन सक्नुहुन्छ होला, तर ठ्याक्कै मैले अलिकति कुशल बेलवासी नै भन्छु है प्रियाजी।
0: ल हुन्छ, तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन हामी कार्यक्रमको अन्तिममा भन्नेछौ क्यारी। अब भने तपाईँ छुट्टिन लगती हामी पनि छुट्टिनेछौ, छुट्टिनु भन्दा पहिला हामी भन्नेछौ कार्यक्रम अन्तिमसम्म सुन्नु होला है। हुन्छ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, आगामी दिनमा पनि आउनुहोला, अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: विशेष गरी धन्यवाद हजुरलाई, एकदमै मिठो कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ, यहाँलाई धेरै धन्यवाद। अनि टेक्निस साथी प्राविमा जो साथीले तपाईँले सपोर्ट गरिराख्नु भएको छ उहाँलाई पनि धेरै धेरै धन्यवादका शब्द र सम्झना समर्पण व्यक्त गर्न चाहन्छु यहाँबाट। मलाई टिकटक लाइभमा रोयल बुलेट भनेर चिन्नुहुन्छ, चिन्नु सम्पूर्णलाई, जति पनि साथीहरूले प्रिया मगर टिकटक लाइभ सुनेर कार्यक्रम सपोर्ट गर्नुभएको छ उहाँलाई धन्यवाद। र मलाई जति पनि साथीले चिन्नुहुन्छ चिन्नु सम्पूर्णलाई कार्यक्रम मार्फत सम्झना समर्पण व्यक्त गर्न चाहन्छु भन्दै बिदा भए।
0: नमस्ते, यतिखेरको समयमा साथी आउनुभएको थियो, विदेशबाट आउनुभएको थियो, तर कुन ठाउँ भन्ने कुरा ठ्याक्क मलाई फेरि याद आएन होइन। यतिखेरको समयमा हामी उहाँसँग अन्तिम कुराकानी गर्दै थियौँ होइन, अन्तिममा उहाँ नै हुनुहुन्थ्यो, अन्तिम भाग्यमानी साथी पनि उहाँ नै हुनुहुन्थ्यो होइन। अब भने म यही गीतलाई नै छोड्दै बाहिरिनु पर्ने हुन्छ। यो गीतको गायकको नाम म तपाईँलाई भन्छु है, दिपेन थापा हो। यो गीतको गायकको नाम भने तपाईँहरूले दर्पण कुशल बेलवासे भन्नुभएको थियो, तर होइन है। यो गायकको नाम चाहिँ तपाईँले सुनिराख्नु भएको थियो होइन, पहिले मैले ब्याकग्राउन्डमा पनि बजाइराखेको थियो होइन। उक्त गीतको गायकको नाम चाहिँ हुनुहुन्थ्यो दिपेन थापा हुनुहुन्थ्यो होइन। सबैजनाले मिलाउनु भएको छैन, फेरि फेरिका बसाइमा आउँदै गर्नुहोला। अहिलेको लागि भने तपाईँ सम्पूर्णलाई मैले विदाई गरिसकेको छु होइन। टिकटक लाइफमा हेरिराख्नुभएका साथीहरूले कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया भनिदिनु होला। र सबैजनाले मलाई कमेन्ट छोड्नु भएको छ, 309 जनाले हेरिराख्नु भएको छ होइन, फलो ब्याक दिनुहोला भनेर भनिराख्नु भएको छ। एकछिनपछि म तपाईँहरूलाई सबैजनालाई फलो ब्याक दिन्छु होइन। हामी प्रत्येक दिन आउने गर्दछौ, र अब भने म छुटिएर जाने समय भइसकेको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्ने, सुन्न प्रयास गर्ने, सहभागिता जनाउने, सहभागिता जनाउन प्रयास गर्ने र देशभन्दा बाहिर रहनुभएका साथीहरूले पनि फन्दाल गर्नुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु। र टिकटक लाइफमा पनि सुनिदिनु भयो, हेरिदिनु भयो अन्तिमसम्म, सम्पूर्णलाई धन्यवाद दिँदै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छुट्टिन्छु। नमस्कार, भोलि यही समयमा आउने नै छु। बाई।

0: जजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।

सचेतकहरूले छलफल गरेका छन्। उनीहरूले संसदमा सरकारले विपक्षीको आवाज दबाउन खोजेको निष्कर्ष निकालेका हुन्। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा आज भएको छलफलमा कंग्रेसकी वासना थापा, एमालेका एन महर, नेकपाका युवराज दुलाल र रापरपाकी खुशबू ओली सहभागी भएका थिए। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको उपेक्षा गरेको, गैर संवैधानिक गतिविधि बढ़ेको, विपक्षी दलको आवाज दबाउने प्रयास भएको तथा सभामुख

0: को भूमिकामाथि प्रश्न उठाएको छ। विपक्षी दलहरूले बैठकले संविधान कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना, लोकतन्त्रको रक्षाका लागि संसदभित्र आपसी सहकार्य र छलफललाई निरन्तरता दिने निष्कर्ष निकालेको नेता मोहरले जानकारी दिनुभयो।
1: नेपाली कंग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बोलाएको छ। कंग्रेसले यही जेठ 13 गते बुधबार दिउँसो 1 बजे बस्ने गरी प्रतिष्ठानको तेस्रो बैठक आह्वान गरेको हो। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा दोस्रो बैठकमा तय गरिएको उपसमिति संयोजकहरूले अवधारणा प्रस्तुत गर्ने, थप उपसमिति संयोजकको जिम्मेवारी तय गर्ने, प्रदेश स्तरीय कार्यक्रमको समीक्षा लगायतका विषयमा छलफल हुनेछ।
0: नेपाल विद्यार्थी संघ नेवी संघका कार्यकर्ताहरूले नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा धरना दिएका छन्। नेवी संघको 12 महाधिवेशनको मिति घोषणा गरी संगठनलाई चलायमान बनाउन दबाव स्वरूप उनीहरूले आज विरोध जनाएका हुन्। विद्यार्थीहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर विभिन्न नारा लेखेका प्लेकार्ड बोकेर नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। धरनामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कंग्रेसभित्रको आन्तरिक एकता सुदृढ़ गर्नका लागि गुट उपगुट भन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्नेमा जोड़ दिएका छन्। नेवी संघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनु पर्ने समेत माग गरेका छन्।
1: चीनको ग्वांगझाउमा नेपाललाई सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान प्रदान गरिएको छ। चीनको ग्वांगझाउमा आयोजित ग्वांगझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई मोस्ट चार्मिङ टूरिज्म डेस्टिनेशन अर्थात सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले 3 दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल अ लाइफ टाइम एक्सपेरियन्स अर्थात नेपाल जीवनभरको अनुभव भन्ने नारा सहित नेपालको सहभागिता समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावनाबारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो।
0: बाजुराको हिमाली गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको भन्दै हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेको छ। क्लबले आजदेखि अनिश्चितकालका लागि कर्णाली करिडोर बन्द गरिएको जनाएको हो। यसअघि जेठ 8 गते जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राजनैतिक दलबीच भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै स्थानीयका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ। हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटामा स्थानीयका घरहरूमा लुटपाट र तोडफोड हुनका साथै स्थानीय बासिन्दाबाट निर्मम कुटपेट भएको थियो। लामपाटामा भएको घटनाको स्थलगत अनुगमन गरी तत्काल सर्जमिन मुचुल्का तयार गर्नुपर्ने, हुम्ला जिल्लाका संलग्न दोषीहरूलाई कानूनी दायरामा ल्याई लुटिएको धनमालको क्षतिपूर्ति पीड़ितलाई उपलब्ध गराउनुपर्ने, कुटपिटबाट घाइते भएका स्थानीयहरूको उपचारको जिम्मा पीड़क पक्षले लिनुपर्ने, लाम्पाका च्याचौरका विस्थापित परिवारलाई पुनर्स्थापित गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र निर्माणाधीन प्रहरी चौकी भवनमा पुर्याइएको क्षतिपूर्ति भराई भवन निर्माण कार्य तुरन्त अगाडि बढ़ाउनुपर्ने क्लबको माग छ। हिमाली युवा क्लबले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र द्वितीय सेवा डिस्को
1: टेसो खुशीको कनेक्सन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट सिलिङ गर्ने क्रममा रहेका बेला पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी मधेस र समग्र देशको जीवनसँग जोड़िएको चुरे क्षेत्रको दिगो संरक्षण प्रवर्धन र पुनस्थापनाका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गरिएको अभियानका संयोजक नरेन खतिवड़ाले बताउनुभयो। राष्ट्रिय कुल बजेटको 20% शिक्षा र स्वास्थ्य क्षेत्रमा 10% बजेट सरकारले विनियोजन गर्नुपर्ने अभियानको जोड़ छ।
3: वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना मध्ये आधा भन्दा बढ़ी तीव्र गतिका कारण भएको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत

0: झुन्झारी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा झुन्झारी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा झुन्झारी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसाहारी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसके भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
12: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
12: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
13: मेरा लागि माइलका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ बेला खिमरिजे गरम ओबोदुरी जेऊ बेला सुनो, फुरी कता ओचुदुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउ ये दिने प्राकृतिक सम्पदा र तक्षेत्र जस खिम्नारी वातावरण मिलेने ल घेप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो, चाउस खेलगेमा दुख
14: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478607.
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।

0: सूचना सूचना सूचना
1: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरेद्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने।
1: जोखिम समूहहरू जस्तै नियमित धुम्रपान मध्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घ रोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
0: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
1: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
0: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना।
1: एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू। बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ। शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नका साथै पाँचौं शक्तिलाई सबल बनाउँछ। बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
2: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
1: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
0: समय बिहान 6:30 देखि 10 बजेसम्म।
1: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी: ज्वरो, झाडा पखाला, आऊ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9858724725 र 9858770027। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील:
3: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
0: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
4: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
0: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्र बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
3: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
3: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त हान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
1: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
0: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
0: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खत के को झगडा हो यो?
4: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
6: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्दै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
9: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
10: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
9: सम्पर्क मोबाइल 98578211105,
10: 98479802,
9: 98095826605
10: र 98103940।
11: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
12: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
11: या बालरोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही चाँगमा।
11: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
12: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
13: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
11: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
12: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हार्ट जोनी तथा नसा रोग विशेषज्ञ,
13: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
11: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
12: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
11: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
12: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
11: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
3: होइन, के भाषा र तपाईँलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
14: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, खारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
15: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
16: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
15: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803 98-65-44-83-83
16: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
17: भैया बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
18: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
19: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
18: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
19: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
18: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तड्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
19: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैमा हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-5-63-367 र मोबाइल नम्बर 98-4-78-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
16: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
15: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याउ एकै ठाउँमा पाइनु पर्यो नि
16: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
15: ल उसो भए म सामान लिन गइहाले
16: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
15: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
16: श्री स्वर्गोदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
15: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ,

0: FM 94.4 MHz. जलजला ट्राइबल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9865 78 232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्राउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि

उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ। अब म सरसर्थी रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz बिंगडी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पहाड़ी 99.1 MHz अर्घखातीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निरसिम्हा 107.1 MHz अर्घखातीबाट कोपिला चारै, सामुदायिक रेडियो स्काई 90.4 MHz तमखास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट तिलक घरती मगर, रेडियो मोती 88.4 MHz छापसाङ्जाबाट कृष्ण बस्याल, रेडियो मुक्ति 95.5 MHz बुटबलबाट सरू मरासिनी, रेडियो कपिलवस्तु 104.3 MHz कपिलवस्तुबाट गुडियाभर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट सन्देश चेटाई, रेडियो फेमस एफएम 94.3 MHz कहलपुर बाँकीबाट सुदीप कुमार थारू, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुर तनहुबाट भूमिका श्रेष्ठ, रेडियो फेमस एफएम 94.3 MHz कहलपुर बाँकीबाट सुदीप कुमार थारू, रेडियो भोटेउडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जनानी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रेप्लाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो मौराखा र 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम 90.4 MHz रुकुम पश्चिम चौरजहारीबाट मनिषा डागी, 104.8 MHz उखलडुङ्गाबाट बिनु माया राई, रेडियो लालीगुराँस 105.2 MHz भरतपुर, रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो भरतपुर 105.2 MHz चितवनबाट बिम निर्दोष केसी, रेडियो खपरपालिका 88.7 MHz धनकुटाबाट राज आठ पहाड़िया, रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामी, रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाइली अनुले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो मन सरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ, रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो मध्य पहाड 88.2 MHz सल्यानबाट हामीलाई गोरख डागीले साथ दिइरहनु भएको छ, रेडियो भरोसा 104.9 MHz दाङगोराईबाट हामीलाई साथ मिलिराखेको छ। प्राविधिक निपथ्यका साथीले साथ दिइरहनु भएको छ। नवीना सुनारले भने रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ, हामी त्यति बेला कार्यक्रम लोकसारथी सँगै छौं। फरक दिनमा फरक प्रस्तुतिको साथमा आउँदै गर्दा आज हामी आइतबारी बसाईमा छौं। आइतबारी बसाईमा हामी दुईवटा गीतका क्लिप्सहरू ल्याएका हुन्छौं र सो दुईवटा गीतका क्लिप्सहरूमा तपाईँको मत अभिमत लिने गर्छौं र तपाईँको माझमा कार्यक्रमको शुरूआती चरणमा छोटो गीत राख्छौं। गीतपछि तपाईँको माझमा फेरि आउँछौं। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

योगी प्रसाद बाबालाई फेरि पनि स्वागत छ। अब म कति पनि ढिला नगरिकन भोटिङका क्लिप्सहरू तपाईँको लागि राख्छु। 9868309440 फोन डायल गर्दै गर्नुहोला भोटिङका क्लिप्सहरू तपाईँको लागि।

0: भोटिङ नम्बर वान
1: तपाईँको माझमा हामी राखिसकेका छौ। एक नम्बरमा मालुङ ताता बम्बई गई जान्या देउडा गीत राजु परियार र विष्णु माझीको आवाजमा छ भने दुई नम्बरमा खोटाङ बजार दिक्तेल खोटाङ जिल्ला दिक्तेल बजार भन्ने पूर्वेली गीत छ। यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: हेलो, नमस्कार।
1: कहाँदेखिको बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, अहिलेको लागि विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो सुरेन्द्र, खोटाङ जिल्ला दिक्तेल बजार भन्ने गीतलाई मत दिनु भएको छ। पालो तपाईँको आज हामी छुट्टो कुराकानी गर्छौ। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। एलिसा बान्ताबा राईले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040 को नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। पूर्वी पास्तरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, अब हेरौँ पूर्वले जित्छ कि पश्चिमले जित्छ है। पश्चिमकाले पश्चिमलाई, पूर्वले पूर्वलाई जिताउनु होला। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी। फोन गर्ने काट्ने काम चाहिँ नगर्नु होला, सकिन्छ फोन गर्नु, सकिँदैन सुनेर साथ दिनुहोस् है। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
4: नमस्कार हजुर,
1: को बोल्नुभयो कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। तेह्रथुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? टेलिफोन सम्पर्कमा आउनु भएको थियो। कार्यक्रमको बारेमा बुझेर आइदिनुहोस् न है। कार्यक्रमको बारेमा नबुझिकन यत्तिकै हावा तालमा आएर चार पाँच भन्न थाल्नुहुन्छ होइन। एक नम्बरमा देउडा गीत छ र दुई नम्बरमा पूर्वीले गीत छ है। देउडा गीत बम्बई गई जाने मालुङ मालुङबाट राजु परियार र लक्ष्मी न्युपानेको गीत छ भने दुई नम्बरमा खोटाङ जिल्ला दिक्तेल बजार भन्ने गीत छ। यति बेला साथी नमस्कार हजुर, हुन्छ विदा गर्छौ। दीक्षा राई दुई नम्बरको गीतलाई मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 फोन डायल गर्नुहोला। अर्का सहभागी नमस्कार हजुर,
5: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट?
5: म गीता कार्की हो, खलङ्गाबाट।
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। गीता कार्की ओखलढुङ्गाबाट नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। रूपा राईले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी नमस्कार हजुर,
6: नमस्ते,
1: को बोल्नुभयो कहाँबाट?
6: हजुर, हुम्ला हुम्लाबाट देवीलालाई कि।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
6: हजुर, वान नम्बरको लागि।
1: हुन्छ, विदा गर्छौ। देवैरीले नम्बर एकको लागि मत दिनु भएको छ। हुम्लाबाट हामीलाई फोन गर्नुभएको थियो। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। मैले पटक पटक भनिराखेको छु, मिसकल थियो, नगर्नु होला, फोन गर्नुहोस्। नमस्कार हजुर,
7: नमस्ते,
1: को बोल्नुभयो कहाँबाट?
7: सोम कुमारी राई, धानीपुराबाट।
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। सोम कुमारी राई भोजपुरबाट दुई नम्बरको गीतलाई मत दिनु भएको छ। हेलो तपाईँको हो, फोन गर्नुहोला। अर्को सहभागी नमस्कार हजुर, नमस्कार हजुर,
8: नमस्ते हजुर,
1: को बोल्नुभयो कहाँबाट?
8: टिक्कलबाट महादेव डाँडा, टिक्कलबाट हिमबहादुर नेपाली।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
8: नम्बर दुई।
1: हुन्छ, विदा गर्छौ। टिक्कलबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी नमस्कार हजुर,
9: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट?
9: तेह्रथुमदेखि बिलु कार्की लजालु।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
9: एक नम्बर।
1: हुन्छ, विदा गर्छौ। तेह्रथुमबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? कति नम्बरको गीतलाई मत दिनुहुन्छ? दुई नम्बरको लागि। हुन्छ, बिदाई गर्छौ। हुम्लाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ, पालो तपाईँको हो, फोन गर्नु होला। यति बेला अर्को साथी, नमस्कार हजुर।
0: नमस्कार दाई,
1: को बोल्नु भयो? कहाँबाट?
0: सुनखेरीबाट मनिषा मगर।
1: कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि मत दिनु भएको छ सुनसरीबाट आउनु भएको साथीले। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। सुनसरी रोल्पाबाट नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। अर्का सहभागी, नमस्कार हजुर। खोटाङबाट आउनु भएको साथीले नम्बर दुईका लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: हजुर नमस्कार,
1: को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईका लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर। भोजपुरबाट कल्पना राईले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। पश्चिमतिरबाट फोन आएन है, पूर्वतिरबाट मात्र आयो। नमस्कार हजुर। पास्तरको फिदिमबाट आउनु भएको साथीले नम्बर दुईका लागि मत दिनु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? प्रकाश कुमारले पनि नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। ओखलढुङ्गाबाट उज्जित तामाङले नम्बर दुईको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो? कहाँबाट? तारा पहरीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। 9867309440 नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। पास्तरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। फटाफट फोन डायल गर्नुहोला, मिस कल चाहिँ नगर्नुहोला, मैले पटक पटक भनिराखेको छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। खोटाङबाट आरती मगर नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। भोजपुरबाट आउनु भएको साथीले नम्बर दुईका लागि मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नु भयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। उदयपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। अर्का सहभागी, नमस्कार हजुर।
3: हजुर नमस्ते,
1: को बोल्नु भयो? कहाँबाट?
3: मारुकुमबाट
1: नि। कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर एकको लागि। हुन्छ, विदाई गर्छौ। रुकुमबाट रिता बाठामा गएर नम्बर एकको लागि मत दिनु भएको छ। यति बेला अर्को साथी, नमस्कार हजुर।
10: नमस्कार नमस्कार,
1: को बोल्नु भयो? कहाँबाट? पास्तरबाट सुभाष लिम्बुले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गर्न सकेनौ। यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नु भयो? कहाँबाट? नम्बर एक कि दुई? हुन्छ, विदाई गर्छौ। नानी माया कोइरालाले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर,
10: नमस्कार दाइ,
1: को बोल्नु भयो, कहाँ भएको छ?
10: म खोटाङ बोलखेलहरूको गाउँपालिका तिन हाउसी डिजेलबाट जुडा श्रेष्ठ।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
10: एक नम्बर
1: हुन्छ, विदाय गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ, देउडा गीतलाई उहाँले रोज्नु भएको छ। यति बेला अर्को साथी, नमस्कार। हजुर
11: हजुर नमस्ते,
1: को बोल्नु भयो, कहाँबाट?
11: काठमाडौँबाट साथी फुलेल बोल्दै।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
11: दुई नम्बर।
1: हुन्छ, विदाय गर्छौ। काठमाडौँबाट सत्यिक फुलेलले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्थ्यो, फोन मैले नम्बर वाचन गर्न नपरोस् भनिराखेको छु साथीहरूलाई, कृपया नम्बर वाचन गर्न बाध्य नपार्नु होला। नमस्कार हजुर, नम्बर दुईको लागि हुन्छ, विदाय गर्छौ। रुन्टीगढीबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को साथी, नमस्कार हजुर,
12: नमस्कार।
1: को बोल्नु भयो, कहाँबाट? जीवन बर्तौलाले नम्बर एकको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868309940 नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट?
13: रोल्पाबाट अन्जु।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
13: नम्बर 2।
1: हुन्छ, विदाय गर्छौ। रोल्पाबाट अन्जु नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868609940। नमस्कार हजुर,
14: नमस्कार।
1: को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। रुकुम पश्चिमबाट सबिन ओली नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868609940। अर्को साथी, नमस्कार हजुर।
15: हेलो,
1: नमस्कार हजुर, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, मैले भनिराखेको छु, फोन लाग्यो भने टेलिफोनतिर ध्यान केन्द्रित गर्नुहोला। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर 3 छैन नि हजुर, कार्यक्रमको बारेमा बुझेर मात्रै कल गर्नुहोला। श्रियाजीले नम्बर 3 माने, अब नम्बर 2 गीतको क्लिप्सहरू मात्रै छ, नम्बर 3 अब। यति बेला साथी, नमस्कार हजुर,
16: नमस्कार हजुर,
1: को बोल्नु भयो, कहाँबाट?
16: म श्यामकला कुमारहरू रुगाउँपालिकादेखि।
1: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। रुरु गाउँपालिका गुल्मीबाट श्याम कुमारी कंवरले नम्बर 2 लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला। अर्का सहभागी, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। प्युठानबाट सानु मगर नम्बर 2 लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868609040। नमस्कार हजुर,
17: नमस्कार।
1: नमस्कार, को बोल्नु भयो, कहाँबाट?
17: हुम्लाबाट।
1: कति नम्बरको गीतलाई मत दिनुहुन्छ?
17: 2 नम्बरको।
1: हुन्छ, विदाय गर्छौ। हुम्लाबाट आउनु भएको साथीले नम्बर 2 लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868609040। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। गुल्मीबाट हरि आचार्य नम्बर 2 लागि मत दिनु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। प्रदीप गेवाली भोजपुरबाट नम्बर 2 लागि मत दिनु भएको छ, पालो तपाईँको हो। फोन गर्नुहोला 9868609040। फोन डायल गर्नुहोला, मैले पटक पटक भनिराखेको छु, कृपया मिस कल चाहिँ नगर्नुहोला भनेर। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। लास्टमा कति 9 नम्बर भएको साथीले मिस कल गर्नु भएको छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्न सकेनौ, पालो तपाईँको हो। लास्टमा 09 नम्बर भएको साथीले मिस कल गर्नु भएको छ है। नमस्कार हजुर, को बोल्नु भयो, कहाँबाट? को बोल्नु भयो, कहाँबाट? को बोल्नु भयो, कहाँबाट भनिरहेको छु, अब उहाँले रेडियोको तालमा बोलेपछि यस्तै हुन्छ होइन। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, कति नम्बरको गेटलाई मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। एक नम्बरको गेटलाई मत दिनुभएको छ हाम्रो साथीले। एक नम्बरमा पश्चिम, दुई नम्बरमा पूर्वेली है। एक नम्बरमा राजु परियार र विष्णु माझी, दुई नम्बरमा विभिन्न कलाकार साथीहरू हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। तेह्रथुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार हजुर।
13: नमस्कार दाई।
1: को बोल्नुभयो कहाँबाट?
13: विशाल तामाङ।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
13: दुई नम्बरको लागि।
1: हुन्छ, विदाई गर्छौ। ओखलढुङ्गाबाट विशाल तामाङले नम्बर दुईको लागि मत दिनुभएको छ। अब पाँचजना साथीको कल लिन्छौ, त्यसपछि एउटा गीत राख्छौ। नमस्कार हजुर।
15: नमस्कार हजुर। नमस्कार।
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। तेह्रथुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। अब एक अब चारजना साथीको कल लिन्छौ है, त्यसपछि गीत राख्छौ। नमस्कार हजुर।
18: नमस्ते।
1: को बोल्नुभयो कहाँबाट?
18: रुकुम चौरदारी वार्ड नम्बर एकदेखि करण परियार।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
18: दुई नम्बर दुई।
1: हुन्छ, विदाई गर्छौ। रुकुम पश्चिमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। अब तीनजना साथीको कल लिन्छौ। नमस्कार हजुर।
19: नमस्कार।
1: को बोल्नुभयो कहाँबाट?
19: मेस्टाकेसनबाट।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
19: दुई नम्बरको।
1: हुन्छ, विदाई गर्छौ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। अब दुईजना साथीलाई कल लिन्छौ, त्यसपछि गीत राख्नेछौ। 9868309040। नमस्कार हजुर।
20: नमस्कार हजुर।
1: को बोल्नुभयो कहाँबाट?
20: मदिगाईदेखि प्रिया घटनुभयो।
1: कुन गीतको लागि मत दिनुहुन्छ?
20: नम्बर टूको लागि।
1: हुन्छ, विदाई गर्छौ। प्रिया घरती मगरले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि गीत राख्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए। यति बेला साथी, नमस्कार हजुर।
21: नमस्ते।
1: को बोल्नुभयो कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। नम्बर दुईको लागि मत दिनुभएको छ। अब गीत राख्छौ तपाईँको लागि। गीत पछि तपाईँको माझमा हामी फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: योगी प्रसाद तपाईँलाई फेरि पनि स्वागत छ। गोविन्द पौडेल र शान्ति श्री परियारको आवाज तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौ। अब हामी तपाईँलाई तपाईँको फोन कल लिन्छौ, भोटिङका क्लिप्सहरू हामी बजाइराखेका छौ। र एक नम्बरमा देउडा गीत छ, राजु परियार र विष्णु माझीको आवाज, बम्बई गई जाने आमालुङबाट भन्ने गीत छ। ब्याकग्राउण्डमा भोटिङका क्लिप्सहरू पनि बजाइने छ। यसै क्रममा दुई नम्बरमा खोटाङ जिल्ला दिक्तिल बजार भन्ने छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, हेलो, नमस्ते, को बोल्नुभयो, कहाँबाट, कुन गीतको लागि मत दिनुहुन्छ हजुर? दुईको लागि हुन्छ, विदा गर्छौ। भावना आउनु भएको थियो, कति सानो आवाज आएको हो फोनको, होइन, भावना आउनु भएको थियो, उहाँले दुई नम्बरको गीतलाई मत दिनुभएको छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, आउनु भएको छैन भन्ने कुरा आयो। 9868 6040 40 अर्को साथी, नमस्कार हजुर, नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? जमुना मगर बोल्दै हुनुहुन्छ, ओखलढुङ्गाबाट, होइन, हुन्छ, कुन गीतको लागि मत दिनुहुन्छ हजुर तपाईँले? एकदमै सानो आयो आवाज त, के भएको? हुन्छ, अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर दुईको लागि मत दिएर जानु भएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो हजुर? पास्तरबाट, नाम के होला? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। पास्तरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ, पालो तपाईँको हो, फोन गर्नुहोला 9868 6040 40 मा। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर,
1: नमस्कार, भोजपुर जिल्ला भोजपुर नगरपालिका परशुराम पराजुली दुई नम्बरको लागि,
0: हुन्छ, विदा गर्छौँ। आउनु भएको थियो भोजपुर जिल्ला भोजपुर नगरपालिकाबाट, फोन गर्नुभएको थियो, दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अब तपाईँले हामी म दुईवटा नम्बर दिन्छु है, अब एउटा नम्बरमा नभए अर्को नम्बरमा फोन गर्नुहोला, 9864417298 पनि फोन गर्नुहोला, 9864417298 पनि फोन गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर,
2: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: गुड्निङ, टिकाराम फुन्देल,
0: कुनको लागि? नम्बर दुईको लागि, हुन्छ, अहिलेको लागि विदा गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, नम्बर दुईको लागि मत दिनुभएको छ, मैले दुईवटा नम्बर दिएको छु, 9868 6040 40 र 9864417298, दुईवटै नम्बरमा फोन गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी, नमस्कार हजुर,
3: हेलो दाई, नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
3: बोजुरबाट मन्जी शङ्कर बोलेको,
0: कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदा गर्छौ। भोजपुरबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ, पालो तपाईँको हो, अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर,
4: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
4: म खोटाङको पाठगाबाट छु,
0: कुन गीतको लागि मत दिनुहुन्छ?
4: मलाई दुई नम्बरको लागि,
0: दुई नम्बरको, हुन्छ, विदा गर्छौ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर,
5: नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट? प्युठानबाट आकाश खड्काले नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर,
6: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? सुमित्राले नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, मैले 9864417298 को लाइन पनि दिएको छु, नमस्कार हजुर,
7: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
7: मनका श्रेष्ठ, गोर्खाबाट,
0: कुन गीतको लागि मत दिनुहुन्छ?
7: दुई नम्बरको,
0: हुन्छ, विदा गर्छौ। मनिषा श्रेष्ठ गोर्खाबाट दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर,
8: नमस्कार सर,
0: को बोल्नुभयो, कहाँबाट?
8: हजुर, म रिन्टीगढी एकबार क्रिम बहादुर पाठामा,
0: कुन गीतको लागि मत दिनुहुन्छ?
8: एक नम्बरको, हजुर,
0: हुन्छ, एक नम्बरको गीतलाई मत दिनुभएको छ, पालो तपाईँको हो, दुईवटा नम्बर दिएको छु मैले, 9864-1728 र 9868-6040-40। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
5: नमस्कार हजुर,
0: को बोल्नु भएको? कहाँबाट?
5: गुल्मीको अस्तिचौरदेखि सीता कुमार।
0: कुन युद्धको लागि मत दिनुहुन्छ? विदाई गर्छौ। गुल्मी हस्तचौरबाट सीता कुमार नम्बर दुईका लागि मत दिनुभएको छ। पालो तपाईँको हो 9868-6040-40 को नम्बर तपाईँका लागि खुला गरेका छौ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
9: नमस्ते हजुर,
0: बोल्नु कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? कुन गीतको लागि मत दिनुहुन्छ?
9: मलाई दुईको।
0: हुन्छ, विदाई गर्छौ। दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
10: हेलो, के भन्नु दादा?
0: कुन कहाँदेखि को बोल्नुभयो? कुन गीतको लागि मत दिनुहुन्छ?
10: नम्बर दुई।
0: हुन्छ, विदाई गर्छौ। तेह्रथुमबाट नम्बर दुईको लागि मत दिनुभएको छ। अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। दुई नम्बरको गीतलाई मत दिएर जानुभएको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। अर्को साथी हुनुहुन्छ, नम्बर दुईको लागि मत दिएर जानुभएको छ भर्खरको साथीले। अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर एकको लागि। हुन्छ, विदाई गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ। 9864-1728 र 9868-6040-40 दुईवटै नम्बरमा फोन गर्नुहोला। नमस्कार हजुर, हेलो, 9868 को लाइनमा साथी हुनुहुन्छ। नमस्कार हजुर।
11: नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। नम्बर एकको गीतलाई मत दिनुभएको छ। 9864-1748 को लाइनमा साथीहरूले मिस कल गरिरहनु भएको छ। मिस कल होइन, फोन गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। 9868-6040-40 फोन डायल गर्नुहोला र 9864-1728 पनि फोन गर्नुहोला। नमस्कार हजुर।
12: हजुर नमस्ते,
0: को बोल्नुभयो? कहाँबाट? खद्दरबाट मनिषा आरसी। के छ तपाईँको हाल खबर? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9864-1728 र 9868-6040-40 दुईवटै नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। तपाईँको ध्यान रेडीतिर होइन साथी, होइन, फोन टेलिफोनतिर केन्द्रित गरिदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। 9868-6040-40 र 9864-1728। नमस्कार हजुर, को बोल्नु भएको? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? नम्बर दुईको लागि। हुन्छ, विदाई गर्छौ। गौसरी डागीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। अर्को साथी हुनुहुन्छ 9868 को लाइनमा। नमस्कार हजुर, आउनु भएको छैन भन्ने कुरा आयो। दुईवटा नम्बर मैले दिएको छु, दुईवटै नम्बरमा के भएको? 9864-1748 को लाइनमा साथीहरूले किन मिस कल गरिरहनु भएको छ? सकिन्छ फोन गर्नु, सकिँदैन कार्यक्रम सुनेर मात्रै साथ दिनु। यति बेला अर्को साथी, नमस्कार हजुर,
13: नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। भेरी नगरपालिका तीनबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। 9868-6040-40-40 अर्का सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? कुन गीतको लागि मत दिनुहुन्छ? हुन्छ, विदाई गर्छौ। अनुमुखियाले नम्बर दुईको लागि मत दिनुभएको छ। 9864-1728 र 9868-6040-40 दुईवटा नम्बर दिएका छौ, धेरैवटा कल लिन सकियोस् भनेर हो। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्कार हजुर, नमस्कार हजुर, फोन काट दिनुहोला। 9868-6040-40 फोन गरिसकेपछि तपाईँको ध्यान कता हुन्छ कि टेलिफोनतिर दिनु पर्यो नि ध्यान होइन यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर फोन आएको छ नमस्कार हजुर अन्ठानब्बे अडसठी साठी उन्चालिस चालिस र अन्ठानब्बे छ चौवालिस सत्र दुई अन्ठानब्बेमा फोन गर्नुहोला नमस्कार हजुर
9: हेलो
0: नमस्कार हजुर नमस्कार हजुर
9: नमस्कार
0: कहाँदेखि को बोल्नुभयो
9: म मेगाबाट
0: कुन गीतको लागि मत दिनुहुन्छ साथी आउनु भएको थियो नम्बर दुईको लागि मत दिनुभएको छ तपाईँको ध्यान टेलिफोनतिर हुनुपर्छ कि रेडियोतिर दिनुभयो भने त जानुभयो तपाईँहरू होइन यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ प्युठानबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर आउनु भएको छैन भन्ने कुरा आयो अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ ओखलढुङ्गाबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ अब अर्को साथी आउनु भएको छ म स्वागत गर्छु नमस्कार हजुर
14: नमस्ते
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ एक नम्बरको हुन्छ विदाई गर्छौँ भोजपुरबाट आउनु भएको साथीले नम्बर एकको लागि मत दिनुभएको छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौ नवीन श्रेष्ठ नम्बर एकको लागि मत दिनुभएको छ अन्ठानब्बे छ चौवालिस सत्र दुई सय अन्ठानब्बे र अन्ठानब्बे अडसठी साठी उन्चालिस चालिसमा फोन गर्नुहोला अर्को साथी नमस्कार हजुर
15: नमस्कार हजुर म तेह्रथुमबाट कमल श्रेष्ठ दुई नम्बरको लागि
0: हुन्छ विदाई गर्छौ तेह्रथुमबाट कमल श्रेष्ठले नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला अन्ठानब्बे अडसठी साठी उन्चालिस चालिस र अन्ठानब्बे छ चौवालिस सत्र दुई सय अन्ठानब्बेमा यति बेला साथी हुनुहुन्छ म अन्ठानब्बे अडसठीको लाइनको कल लिन्छु त्यसपछि लास्टमा अन्ठानब्बेको नम्बरको कल लिन्छु नमस्कार हजुर को बोल्नुभयो मैले अन्ठानब्बे अडसठीको लाइनसँग कुराकानी गरिरहेको छु को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ दुई नम्बरको लागि अर्को साथी हुनुहुन्छ अन्ठानब्बे छ चौवालिसको लाइनमा नमस्कार हजुर मैले भन्दा भन्दै मैले के भनेको हुन्छु अन्ठानब्बे अडसठीको लाइनमा कुरा गरिरहेको छु भन्दाखेरि अन्ठानब्बे छ चौवालिसको लाइन बोलिरहनु भएको हुन्छ होइन कमसे कम कुन नम्बरमा फोन गर्दैछु भन्ने कुरा त जानकारी राख्नुहोस् होइन अनि त्यसपछि बल्ल बोल्नु होला र ध्यान दिनुहोस् यतातिर हामीतिर यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट
16: म भोजपुरबाट विराट ढुङ्गाना बोल्दैछु
0: कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ विराज ढुङ्गानाले नम्बर दुईको लागि मत दिनुभएको छ सत्तालिस मिनट गएको छ चार बजेर यति बेला अब अन्ठानब्बे छ चौवालिसको लाइनको कल लिँदैछु नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ दुई नम्बरको गीतलाई मतदिएर जानुभएको छ साथीले अर्को साथी हुनुहुन्छ अन्ठानब्बे अडसठीको लाइनमा नमस्कार हजुर अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर हेलो अब हेर्नुहोस् त रेडियो सुनिरहनु भएको छ यतातिर ध्यानै दिनु भएको छैन मैले कतिचोटि भन्ने फोन लागिसकेपछि तपाईँले टेलिफोनतिर ध्यान केन्द्रित गर्नुहोस् न होइन रेडियो त पछि सुने पनि हुन्छ पहिला फोन गर्ने मान्छेले फोनतिर पो ध्यान दिने हो त अन्ठानब्बे अडसठी साठी उन्चालिस चालिस र अन्ठानब्बे छ चौवालिस सत्र दुई अन्ठानब्बेमा अर्को साथी हुनुहुन्छ नमस्कार हजुर
17: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट
17: म जाजरकोटदेखि अमर बुढा
0: कुन गीतको लागि नम्बर दुईको लागि हुन्छ विदाई गर्छौँ जाजरकोटबाट अमर बुढा नम्बर दुईको लागि मत दिनुभएको छ भारत तपाईँको हो फोन गर्नुहोला अन्ठानब्बे अडसठी साठी उन्चालिस चालिसमा अर्को साथी नमस्कार हजुर
18: नमस्ते
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ अनु तामाङ दुई नम्बरको गीतलाई मत दिनुभएको छ हेलो तपाईँको हो फोन गर्नुहोला 49 मिनट गएको छ अब हामी धेरैजना साथीहरूसँग कुराकानी गर्न सक्दैनौ त्यसैले फटाफट फोन डायल गर्नुहोस् दुईवटा नम्बर हामीले छोडेका छौं एउटा 9868603040 र एउटा 9864417298 मा नमस्कार हजुर
14: नमस्कार
0: को बोल्नु भएको आबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौ नम्बर दुईको गीतमा मत दिन जानुभएको छ अर्को साथी भन्दै थिए मैले 9864044 को लाइनमा भर्खरै फोन गरेर काट्नु भएको छ मैले नम्बर वाचन गर्न नपरोस् भनिरहेको छु फोन आइसकेपछि फोन उठिसकेपछि नकाटिदिनु होला म तपाईँलाई आग्रह गर्छु यति बेला साथी नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको कल हामी लिन सकेनौ 49 मिनट गएको छ 9864417298 र 9868603040 अर्को साथी नमस्कार हजुर
19: हेलो
0: हजुर नमस्कार को बोल्नुभयो कुन गीतको लागि मत दिनुहुन्छ नम्बर दुईको लागि मत दिनुभएको छ पास्तरबाट साथीले पालो तपाईँको हो फोन गर्नुहोला 9868603040 फटाफट फोन डायल गर्नुहोला नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ
20: नम्बर
0: दुईको लागि गंगादीपबाट युवराज दागिल नम्बर दुईको लागि मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर
21: नमस्ते हजुर
0: को बोल्नुभयो कहाँबाट पूर्ण केसीले नम्बर दुईको लागि मत दिनुभएको छ अब 9868 को लाइनको कल लिँदैछु नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदाई गर्छौँ अब 9868 को लाइनको कल लिँदैछु नमस्कार हजुर आउनु भएको छैन भन्ने कुरा आयो फटाफट फोन डायल गर्नुहोला 51 मिनट गइसकेको छ हेर्नुहोस् त समय एकदमै थोरै छ त्यसैले फटाफट फोन डायल गर्नुहोला 9868603040 र 9864172098 नमस्कार हजुर नमस्कार हजुर कहाँदेखि को बोल्नुभयो कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ तेह्रथुमबाट आउनु भएको साथीले नम्बर दुईको लागि मत दिनुभएको छ पालो तपाईँको हो फोन गर्नुहोला 9864417298 र 9868603040 अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ नम्बर दुईको लागि हुन्छ अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर अब यहाँ 9864044 को लाइनमा फोन गर्नुभएको छ बोल्दै बोल्नु भएको छैन यस्तो त नगर्नु न हो यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
22: नमस्ते नमस्कार
0: को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ गङ्गाले नम्बर दुईको लागि मत दिनुभएको छ अर्को साथी नमस्कार हजुर नमस्कार हजुर अब हेर्नुहोस् त फोन गर्नुभएको छ ध्यान जति रेडियोतिर छ यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर अब हेर्नुहोस् त उहाँको पनि ध्यान रेडियोतिर रहेछ होइन मैले कतिचोटि भन्ने फोन लगाइसकेपछि फोनतिर ध्यान दिने हो कि यता उता रेडियोतिर होइन यति बेला अर्को साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ अब हामी अन्तिममा छौँ पाँचजना साथीको कल मात्रै लिन्छौँ यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर को बोल्नुभयो कहाँबाट कुन गीतको लागि मत दिनुहुन्छ हुन्छ विदा गर्छौँ अब चारजना साथीको कल लिन्छौँ अर्को साथी नमस्कार हजुर नमस्कार हजुर ए फोन कलको साथी नमस्कार हजुर यो फोन काटिदिनु होला प्रावी मित्र अब उहाँ पछाडि कुरा गरिरहनु भएको छ नमस्कार हजुर भनिरहेको छु बोलिरहनु भएको छैन चारजना साथीको कल हामी लिँदैछौँ 53 मिनट गइसकेको छ कति धेरै चुनौती छ यति बेला साथी नमस्कार हजुर मिस कल गर्ने काम चाहिँ नगर्नु न हो के साह्रो भनेको पनि नलागेको तपाईँहरूलाई यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर साथी आउनु भएको छैन, फटाफट फोन डायल गर्नुहोला। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? कुनितको लागि मत दिनुहुन्छ भन्दै थिए। यो सुजन भन्ने मान्छेले जहिले फोन बिचैमा काट्ने काम गर्छ यति बेला। अर्को साथी नमस्कार हजुर।
1: हजुर नमस्कार हजुर,
0: को बोल्नुभयो, कहाँबाट?
1: म गुर्जीबाङदेखि बोलेको हजुर।
0: कुनितको लागि मत दिनुहुन्छ? हुन्छ, विदाय गर्छौ। दुई नम्बरको गीतलाई मत दिनुभएको छ। अब तिनजना साथीको कल लिन्छ, 54 मिनट गइसकेको छ। अब तिनजना साथीको कल लिन्छौ, फटाफट फोन डायल गर्नुहोला। 9868-39-40 र 9864-17-298 साथी हुनुहुन्छ। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर कुराकानी हुन सकेन। सुजन तामाङ भन्ने मान्छेले एक त मिसकल गर्ने, अर्को फोन गरेर काट्ने काम गर्दै हामीलाई सताउने काम भइराखेको छ। यो कस्तो मान्छे हो भन्ने कुरा मैले भनिरहनु नपर्ला, होइन, मैले थाहा पाइसकेको छु। यति बेला अब कुनै पनि साथीको कल लिन सक्दैनौ, 55 मिनट गइसकेको छ र अब हामी कति कुन गीतले कतिवटा मत प्राप्त गर्यो भन्ने कुरा जानकारी गराउँछौ। यो भोटिङका क्लिप्सहरू तपाईँको लागि।
19: Voting number 1.

जम्मा जम्मी 95 जना साथीहरूको सहभागिता भएको थियो। एक नम्बरको गीतले 80, दुई नम्बरको गीतले 80 मत प्राप्त गरेको छ भने एक नम्बरको गीतले 15 मत प्राप्त गरेको छ। यो कुरा म तपाईँलाई जानकारी गराए। रैतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रम कस्तो लाग्छ, कृपया जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ, जसका लागि 98644 17298 फोन गर्नुहोला। 98644 17298 फोन गरेर तपाईँले सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ भन्दै 80 मत प्राप्त गरेको दुई नम्बरको गीत खोटाङ जिल्ला दिक्तेल बजार भन्ने गीत छोड्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला ट्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है,
3: स्वस्थ हुन के गर्नु पर्छ?
2: अनि अरू के गर्नु पर्छ?
4: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर, हाम्रा सेवाहरू
6: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
6: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
6: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
8: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि

0: निमावि मावि र शिक्षकलाई चाहिँ
1: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङ का सम्पूर्ण कोर्सहरू
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
1: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेट तालिम र आनन्द योग तथा प्राणायम
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
0: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अक्याडमी घोराही दाङ
2: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचौ शक्तिलाई सबल बनाउँछ बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार असार 4 गते बिहिबार र असार 31 गते बुधबार समय बिहान 6:30 to 10 स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा सावधानी ज्वरो झाडा पखाला आउ मासी रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9857824725 र 9857877027 स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला अनुरोध रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना
4: रोल्पा नगरपालिकाको आयोजना विराट नेपाल मेडिकल ट्रस्ट बीएनएमटी नेपालको प्राविधिक सहयोगमा एआई एक्सरे द्वारा निशुल्क छातीको एक्सरे जाँच गरी क्षयरोग निदान शिविर यही मिति 2083 जेठ 6 गते रोल्पा नगरपालिका वडा नम्बर 4 स्थित लिबाङ स्वास्थ्य चौकीमा सञ्चालन हुने भएकाले क्षयरोगका लक्षण भएका तथा लक्षित जोखिम समूहहरूले अनिवार्य परीक्षण गरी सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: क्षयरोगका लक्षणहरू जस्तै लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जाने, खानामा रुचि नहुने।
4: जोखिम समूहहरू जस्तै नियमित धुम्रपान मद्यपान गर्ने व्यक्तिहरू, श्वास प्रश्वास सम्बन्धी दीर्घरोग भएका, उमेर ढल्केका, ज्येष्ठ नागरिक, मधुमेह, सुगरका बिरामीहरू।
1: शिविर सञ्चालन हुने मिति 2083 जेठ 6 गते बुधबार बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म।
4: स्थान लिबाङ स्वास्थ्य चौकी भवन लिबाङ।
1: आयोजक रोल्पा नगरपालिकाको कार्यालय रोल्पा।

0: यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ्गो टेला खेमरिदे गरम अगोतिरी जेउ टेला सुनो फोरी कटा ओचुरी जेउ आउ टेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउले जुने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिले बेला खेप्पा असर किर्ने रि उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन र असर सकिने सुन नखर मामे ल भे लागिने सज जिमी किमी लापरवाही सुन चाउसो खेलगेमा दुख
5: वन उपभोक्ता समूह राई सामुदायिक बलि हुने ढालले अनुगमन दिने व्यवस्था
4: गेसो छामेला खोलेर चाउसी खोलिए हरिदे करिम गाई गेजम निके लैजु अब मेजरे बनाए गेम एल गेजम निकेमा लागे औले लगेमा लिए
5: वन जङ्गल जुलिसी घेम बारी ल बाली नाली चिउला चिउली झाक्रा र सताउँछु छिमी चाउसो सैदेखि खेले
4: वन जङ्गल मेला लागि किने पाँचजना खर नाम्दार मिलिदिए भने साना जमिन घेर्छ
5: बतास उचलिज बेला त हिजिनकी कोटल मेकी सताङ्कीले हेनोखेमा छिन्ने मेर चार सौ घेर्छ
4: मेरो लागि निमिताई गे मलाई गे पछि सोनो अरूले मैले गे पर्छ या
5: के छ थामला पोयाल मेरो लागि हो कि सन्किने गे छ त ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
4: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति प्रधान रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागेहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
7: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
7: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वन भित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
7: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
9: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
10: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
11: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
12: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
7: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
7: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
7: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
7: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
13: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
14: उफ, मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
13: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
14: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
15: होइन, रात दिन खचखच के को झगडा हो यो?
14: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
15: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
13: अँ हो, यस्तै घर हो हामीलाई चाहिएको।
14: ओहो, साँच्ची यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
15: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847199719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
16: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
17: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
18: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
19: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छाडसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
18: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
19: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
18: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
19: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
18: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
19: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
18: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
19: सम्पर्क मोबाइल 9857821105,
18: 9479702,
19: 9805682605,
18: र 9910939940। Music Nepal.

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब खोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठागुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ।
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्याभिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 9858743173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
8: होइन, के भाषा र तपाईँलाई
7: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने?
9: अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
10: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
7: सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
8: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83।
8: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
11: खै जन्मदाता दिनुहोस् त।
12: जन्मदाता गरेको छैन नि म्याडम।
11: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
12: हो र मलाई त थाहा नै थिएन म्याडम।
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
12: पहिला कसैले भनेन।
13: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
13: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: खैया बद्दी मेरो त दाजु खिलो के गर्ने होला अब।
16: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो। यिनको दाँत निको हुन्न।
17: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुझै गर्नुहोस् तपाईँले।
16: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त। यिनले फेरि गुटखा खाएको खाइ गर्छन्। के होला र निको।
17: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
16: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने
17: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्।
18: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
19: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
20: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
19: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
20: लौ उसो भए म सामान लिन गइहाले।
19: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
18: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
19: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
18: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
21: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
22: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
21: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
22: जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
21: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
22: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
21: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
22: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
21: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
22: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
21: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
22: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
22: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
21: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
22: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगर पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: त्यही डालोमा होला दाना, हालिदेऊ नानी।
2: खै योमा त दाना छैन,
3: कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
0: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ, साथै

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको
0: दुखेको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस।

तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट जलझलापेस.com तथा facebook.com/radio जलझलाबाट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। कक्षा 12 को नतिजा 7-10 सम्म प्रकाशित गर्ने तयारी। बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले समिति बनायो। खानेपानीको पाइप लाइनमा 1 वर्षमै 6.5 करोड़ रूपैयाँ भन्दा धेरै क्षति। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी। रोल्पामा नगरपालिकाको आर्थिक ऐन तथा राजस्व सम्बन्धी करदाता सूचना कार्यक्रम सम्पन्न। दाङ रोल्पा जोड्ने घोराई माडी चौर 132 केबी प्रसारण लाइनको 80% काम सम्पन्न। रोल्पामा पहिलो पटक चलचित्र प्रदर्शन। मिजुलाई दर्शकको साथ खानेपानीलाई सरसफाई र यो साधनाको रूपमा विकास गर्ने परिकल्पना गरेको अध्यक्ष गिरीको भनाई। र पाकिस्तानको क्वेटा रेलवे ट्र्याक नजिकै विस्फोट। कम्तीमा 24 जनाको ज्यान गयो। इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेस्सीकोमा सार्यो।
1: यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ न भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0941 र 98162-90118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा।

0: रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
1: अब समाचार शुरू गरौं। कक्षा बाह्रको नतिजा असार 10 प्रकाशित गर्ने तयारी सम्बन्धी प्रसंगबाट राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्णको परीक्षा कक्षा बाह्रको नतिजा असार 10 गतेसम्म प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले यही लक्ष्यका साथ अहिले धमाधम उत्तर पुस्तिका परीक्षणको काम भइरहेको जनाएको छ। परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम भइरहेको छ। कर्मचारीहरू तीव्र रूपमा खटिएका छन्। उहाँले भन्नुभएको छ, आगामी असार 10 नभई 15 गतिभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। प्राविधिक समस्या नआए यो समयभित्र कक्षा बाह्रको परीक्षा नतिजा प्रकाशित हुन्छ। उहाँले भन्नुभएको छ, सरकारले कक्षा बाह्रको नतिजा 45 दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ। माध्यमिक शिक्षा परीक्षा यसई नतिजा सरकारले एक महिना अर्थात वैशाखभित्रै प्रकाशित गर्न दिएको निर्देशन अनुसार एसईई नतिजा प्रकाशित भइसकेको छ। वैशाख 28 गते एसईई प्रकाशित भएको थियो। प्रकाशित एसईईमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष एसईईमा 61.81% विद्यार्थी उत्तीर्ण भएका थिए। एसईई नतिजा प्रकाशित भएसँगै शिक्षा मन्त्रालयले आगामी असार 1 गतेदेखि कक्षा 11 पठन पाठन थाल्ने निर्णय गरिसकेको छ। त्यही अनुसार कक्षा 12 नतिजा पनि छिट्टै छोटो नै प्रकाशित हुने देखिएको छ। यसअघि कक्षा 12 र यासईको नतिजा प्रकाशित हुन करिब 3 लाग्ने गरेको थियो। वैशाखमा कक्षा 12 परीक्षा भई साउन महिनामा मात्रै 12 नतिजा सार्वजनिक हुने गरेको थियो। तर यसपालि जेठमै नतिजा प्रकाशित हुने निश्चित देखिएको छ। यस वर्षको कक्षा 12 परीक्षा वैशाख 14 गतेदेखि 27 गतेसम्म भएको थियो। परीक्षा बिहान 8 बजेदेखि 11 बजेसम्म सञ्चालन भएको थियो। गत वर्ष कक्षा 12 नियमित तर्फ 3,96,347 र आंशिक तर्फ 1,14,640 विद्यार्थी परीक्षामा सहभागी रहेका थिए। त्यसबेला कक्षा 12 परीक्षा वैशाख 21 गतेदेखि शुरू भई जेठ 2 गते सम्पन्न भएको थियो। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्रविधि पक्षीय अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एक जना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नाफी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफले, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल सहभागी हुनुहुन्थ्यो। यसै नाति विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भीम बुढा, नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत जोशी ढकालको सहभागिता रहेको थियो। सरकारी निकायले एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाइएका खाने पानीको पाइपलाइनमा 1 6.5 करोड़ रूपैयाँ भन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदन अनुसार अन्तर्क्रिया निकाय बीच समन्वय नगरी काम गर्दा खाने पानी लाइनमा 6,59,68,000 रूपैयाँ बराबरको क्षति भएको पाइएको छ। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1,67,57,000 रूपियाँ बराबरको क्षति पुगेको छ। यस्तै सड़क विभागले काम गर्दा 2,80,000, ललितपुर महानगरपालिकाले काम गर्दा 1,12,73,000 र अन्य निकायका तर्फबाट 1,71,38,000 रूपियाँ बराबरको क्षति पुगेको थियो। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनाएको छ। दिउँसोको तापक्रममा 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाई लगायतका क्षेत्रका बासिन्दा धेरै प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 जना गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वासप्रश्वास सम्बन्धी लगायत समस्या देखिएको छ। बिरामी हुनेमा धेरै जसो दिउँसो काम गर्ने किसान तथा दैनिक ज्वालजारी मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराई जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या कम, रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पा नगरपालिकाको आर्थिक ऐन तथा राजस्व सम्बन्धी करदाता शिक्षा कार्यक्रम सम्पन्न। दाङ रोल्पा जोड्ने घोडामाडी चोर 132 केबी प्रसारण लाइनको 80% काम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: बाजे के भयो, किन जलामा हात?
3: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेका छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू।
6: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7418 9095 14652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: घर हरको आवाज, गाउँ शहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो जलजला 96.4 MHz।
1: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पा नगरपालिकाको आयोजनामा आर्थिक ऐन राजस्व र सेवा शुल्क सम्बन्धी एक दिवसीय करदाता शिक्षा कार्यक्रम सदरमुकाम लिबाङमा सम्पन्न भएको छ। स्थानीय व्यवसायहरूलाई करको दायरा, कानूनी प्रक्रिया र व्यवसायी व्यवस्थापनका विषयमा सचेत गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रम रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय सरकार र सरकारवाला निकायका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस विशेष कार्यक्रममा नगर उपप्रमुख गीता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरे र कोषा तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका कोष नियन्त्रक हुमबहादुर सारू मगर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा रोल्पा नगरपालिका वडा नम्बर 1, 2 र 4 लिबाङ क्षेत्रका व्यवसायहरू करदाताहरूको सहभागिता रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन र व्यवस्थापन राजस्व शाखा प्रमुख हरिबहादुर केसीले गर्नुभएको छ। उहाँले कार्यक्रमको शुरूमै करदाता शिक्षाको महत्व र यस्तै स्थानीय तहको आन्तरिक आय एवं व्यवसायिक पारदर्शितामा पुर्याउने योगदानका बारेमा संक्षिप्त जानकारी दिनुभएको छ। कार्यक्रममा प्रमुख प्रशासकीयको रूपमा कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका कोष नियन्त्रक हुमबहादुर सारू मगर रहनु भएको थियो। उहाँले रोल्पा नगरपालिका वडा नम्बर 1, 2 र 4 व्यापारी करदाताहरूसँग के कसरी आफ्नो व्यवहारमा व्यवसाय सञ्चालन गर्दा नीति नियम निर्माण गर्ने र आफू ठगी हुनबाट कसरी बुझ्ने र आफ्नो व्यवसायलाई कसरी नियमनमा र कानूनी रूपमा बलियो बनाउन सकिने भन्ने कुरा बताउनु भएको थियो। व्यवसायहरू आफै सजग नहुँदा विभिन्न प्रक्रियामा ठगी हुन सक्ने सम्भावना रहनेतर्फ सचेत गराउँदै उहाँले नियम र कानूनको पालना नै ठगीबाट बस्ने मुख्य हतियार भएको बताउनु भएको थियो। कानूनी रूपमा बलियो व्यवसाय नै दिगो हुने र यसले भविष्यमा आउने अनेकौं संकटबाट बचाउने उहाँको भनाइ रहेको थियो। व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका लागि दैनिक अभिलेखीकरणको ठूलो भूमिका रहने प्रशिक्षकले उल्लेख गर्नुभएको छ। उहाँले व्यवसाय सञ्चालन गर्दा डे 1, डे 2, डे 3 लगायतका नियमहरू सिकाउनु भएको थियो। दैनिक रूपमा खरिद गरिने बिक्रीको हिसाब, स्टकको मूल्याङ्कन र सही ढंगले बिल बीजक जारी गर्ने बानीले व्यवसायलाई करको झन्झटबाट मुक्त राख्ने उहाँले स्पष्ट पार्नुभएको थियो। नियमनको नियमित पालना, आन्तरिक व्यवस्थापन चुस्त हुने र सरकारी अडिटका समयमा कुनै पनि समस्या नआउन उहाँले बताउनु भएको छ। कर तिर्ने प्रक्रिया र यसको समय सीमाका बारेमा जानकारी दिँदै कोष नियन्त्रक हुमबहादुर सारू मगरले समयमै कर बुझाउनुको विकल्प नभएको स्पष्ट पार्नुभएको छ। रोल्पा नगरपालिका करदाता शिक्षा कार्यक्रममा सहभागी व्यवसायहरूले दर्ता र स्थायी लेखा नम्बर अर्थात प्यानका विषयमा राखेका जिज्ञासाको सम्बन्धमा गरिएको थियो। प्रशिक्षक मगरले व्यक्तिगत पान नम्बर र व्यावसायिक पान नम्बरमा कति फरक छ र यसका बारेमा अपनाउन सकिने लगायतका कुराहरू समेत विभिन्न आमदानी र व्यवसायको आमदानीलाई एउटैमा मिसाउँदा आउने कानूनी जटिलता बारे पनि चर्चा गर्नुभएको छ। व्यावसायिक नाममा प्यान लिएर कारोबार गर्दा हुने फाइदाहरू र करकटीका सुविधाहरू बुझाउनु समेत भएको थियो। कार्यक्रमको समापन सत्रमा बोल्दै नगर प्रमुख सुरेन्द्र थापा घरती र उपप्रमुख गीता आचार्यले नगरको विकासका लागि करदाताको योगदान अतुलनीय रहेको बताउनु भएको थियो। व्यवसायहरूलाई कर तिर्न प्रोत्साहन मिलोस् र प्रक्रियागत अनियोलता हटोस् भन्नका लागि नै स्थानीय सरकारले यस्ता अभिमुखीकरण कार्यक्रमहरूलाई प्राथमिकता दिएको उहाँले बताउनु भएको छ। आगामी दिनमा पनि रोल्पा नगरपालिकाले करदाता मैत्री वातावरण निर्माण गर्ने कर संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल र झन्झट मुक्त बनाउने तथा व्यवसायका समस्यालाई संवाद मार्फत समाधान गर्दै जाने प्रतिबद्धता कार्यक्रममा व्यक्त गरिएको थियो। कार्यक्रममा उपस्थित लिबाङका व्यवसायहरूले यस्ता शिक्षा कार्यक्रमले आफूहरूमा रहेको कर सम्बन्धी त्रास र अस्पष्टता हटेको भन्दै खुशी व्यक्त गरेका थिए। दाङको घुराईदेखि रोल्पाको माडी चौरसम्म निर्माणाधीन 132 केबी प्रसारण लाइन आयोजनाको करिब 80% काम सम्पन्न भएको छ। आयोजना अन्तर्गत हालसम्म 101 विद्युत टावर 9 पोल गाडेर तानेर तार तान्ने काम तीव्र रूपमा भइरहेको छ। घोराई माडी चौर 132 केबी प्रसारण लाइन आयोजना अन्तर्गत घोराई उपमहानगरपालिका 3 झिङनीदेखि रोल्पाको सुनिल स्मृति गाउँपालिका 2 खुङरीसम्म करिब 38 किलोमिटर क्षेत्रमा 121 विद्युत टावर निर्माण गर्ने लक्ष्य रहेको छ। यससँगै खुङरीमा सब स्टेशन निर्माणको कार्य समेत अगाडि बढाइएको आयोजनाले जनाएको छ। रोल्पा सहित आसपासका पहाड़ी जिल्लामा विद्युत विस्तारलाई प्रभावकारी बनाउनुका साथै यहाँ उत्पादन हुन थालेको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले आयोजना निर्माण शुरू गरिएको हो। आयोजना सम्पन्न भएपछि विद्युत आपूर्ति थप भर पर्दो हुने तथा भविष्यमा उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न सहज हुने अपेक्षा गरिएको छ। हाल टावर निर्माण र तार तान्ने काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ। बाँकी काम समेत निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। रोल्पाका नागरिकले पहिलो पटक जिल्लामै चलचित्र हेर्न पाएका छन्। जेठ 8 गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्र मिजु रोल्पामा प्रदर्शन हुने पहिलो चलचित्र बनेको छ। जिल्ला सदरमुकाम लिबाङमा चलचित्र प्रदर्शन गरिएको हो। रोल्पामा अहिलेसम्म पनि चलचित्र हल छैन, तर सन स्टार युवा क्लबको समन्वयमा शुक्रबारदेखि लिबाङमा पहिलो पटक अस्थायी हल तयार पारेर चलचित्र प्रदर्शन गरिएको हो। रोल्पा नगरपालिका चार टुडीखेलमा रहेको जिल्ला समन्वय समितिको हलमा मिजु प्रदर्शन गरिएको हो। रोल्पामा यो नै पहिलो चलचित्र प्रदर्शन भएको सन स्टार युवा क्लबका सचिव टेकेन्द्र सेनले बताउनु भएको छ। हामीले रोल्पामा पहिलो पटक प्रोजेक्ट मार्फत चलचित्र मिजु प्रदर्शन गरेका छौं, सचिव सेनले थप्नु भएको छ। रोल्पामा मिजु चलचित्रको प्रदर्शन अवधि 22 जेठसम्म रहनेछ र दर्शकहरूको माग बढ़ेमा प्रदर्शन अवधि थप्न सकिन्छ। रोल्पामा चलचित्र प्रदर्शनका लागि समय समेत निर्धारण गरिएको छ। बिहान 8 बजेदेखि 11 बजे, मध्याह 12 बजेदेखि दिउँसो 3 बजेसम्म र अपरान्ह 4 बजेदेखि साँझ 7 बजेसम्म समय तोकिएको छ। चलचित्र प्रदर्शन भएको पहिलो र दोस्रो दिन दर्शकको उल्लेख्य उपस्थिति रहेको छ। पहिलो पटक जिल्लामै चलचित्र प्रदर्शन भएपछि हेर्न जानेको संख्या उल्लेखनीय रहेको छ। पहिले रोल्पाका नागरिक चलचित्र हेर्न दाङको घुराई तुर्सुकुरु बुटर र नेपालगंज पुग्ने गर्दछन्। 10 दिन दाङ र 20 दिन रोल्पाको सुलिचौर साधु बाटो र जेलवाङमा छायांकन गरिएको थियो। निर्माता जनक घरती मगरको मिजु दोस्रो प्रोजेक्ट हो। यसअघि उहाँले घरजाई बनाउनु भएको थियो। सोही फिल्ममा निर्देशकीय सहकारी गरेका अनिल बुढा मगरले नै मिजुको निर्देशन गर्नुभएको हो। चलचित्र ग्रामीण भेकमा चल्ने शीत जीव चालकको कथावस्तुमा आधारित छ। शान्ति प्रक्रियापछिको रोल्पाको जनजीविका लगायतका विषय फिल्ममा चित्रण गरिएको छ। चलचित्र करिब 75% रोल्पाकै भूभागमा छायांकन गरिएको छ भने 25% दाङको भूभागमा चलचित्र छायांकन गरिएको छ, जसले गर्दा रोल्पाली जननागरिकहरूको आफ्नो गाउँठाउँमा निर्माण भएको चलचित्र हेर्नुपर्छ भनी बुझाइरहेको छ।

धानको राप्ती गाउँपालिका तीन मुसुरियामा रहेको सिरिचोर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चुला गिरीले खानेपानीलाई सरसफाई र योग साधनाको रूपमा विकास गर्ने बताउनु भएको छ। समितिले आज आइतबार आफ्नै कार्यालयमा आयोजना गरेको सम्मान तथा विदाई कार्यक्रममा बोल्दै समितिका अध्यक्ष गिरीले मानवका लागि शुद्ध खानेपानी मात्र पर्याप्त नभई स्वस्थ जीवनशैलीका लागि सरसफाई र योग अभ्यासलाई पनि समुदाय स्तरमा विस्तार गर्न आवश्यक रहेको बताउनु भएको छ। अध्यक्ष गिरीले अहिले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच विस्तार हुँदै गए पनि नागरिकको स्वास्थ्य अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अबको अभियान स्वच्छ पानी, स्वच्छ वातावरण र स्वस्थ शरीर को अवधारणामा अघि बढ़ाइने बताउनु भएको छ। उहाँले शुद्ध खानेपानीले नै मात्रै पूर्ण स्वास्थ्य सुनिश्चित हुँदैन, त्यससँगै व्यक्तिगत सरसफाई, वातावरणीय सफाई र नियमित योग अभ्यासलाई पनि जीवनशैलीमा जोड्न आवश्यक रहेको छ उहाँले बताउनु भएको छ। त्यसैले समितिको आगामी दिनमा खानेपानीसँगै सरसफाई र योग साधनालाई एकीकृत रूपमा अगाडि बढ़ाउने योजना बनाएको छ। उहाँले समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम, योग प्रशिक्षण तथा सरसफाई अभियान सञ्चालन गर्ने तयारी भइरहेको जानकारी समेत दिनुभएको छ। कार्यक्रममा समितिको विकास र संस्थागत सुदृढीकरणमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। समितिले निवर्तमान कार्य समिति, सल्लाहकार तथा निर्वाचन समितिका सदस्य गरी 23 जनालाई ससम्मान र खादा लगाएर सम्मान सहित विदाई गरिएको हो। सम्मानित व्यक्तिहरूलाई संस्थाको विकास, सेवा विस्तार र उपभोक्ता हितका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको समितिले जनाएको छ। समितिका उपाध्यक्ष लक्ष्मी पोखरेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा उपभोक्ता, जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मीहरूको सहभागिता रहेको थियो। अब देश बाहिरको समाचार। पाकिस्तानको दक्षिणी पश्चिम प्रान्त बलुचिस्तानमा रहेको क्वेटा रेलवे ट्र्याक नजिकै भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक, कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाए र आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेको खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवार सहित यात्रा गरिरहेका थिए। विस्फोटका कारण क्वेटाबाट पेशावरतर्फ गुडिरहेको रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रका हिसाबले सबैभन्दा ठूलो तर विकासका सुसंकहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। यसका यहाँ बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीलाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अन्त्यमा खेल समाचार। इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिको सीमावर्ती शहर तिजुआनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। उहाँका अनुसार इरानमाथि अमेरिका इजरायल युद्धका कारण उत्पन्न विश्वास सम्बन्धी जटिलता कम गर्न सहयोग गर्नेछ। यस्तै टोलीले इरान एयरबाट सिधै मेक्सिको उडान गर्न सक्ने उहाँको भनाइ छ। विश्वकपको समूह जीमा रहेको इरानले लस एन्जलसमा जून 15 न्यूजील्याण्डसँग, जून 21 बेल्जियमसँग र जून 26 सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुनेछ। पहिलो पटक विश्वकप 3 देशको संयुक्त आयोजना गरेको हुन्। यसपटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्।
हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। कक्षा बाह्रको नतिजा चार दशसम्म प्रकाशित गर्ने तयारी। भाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले समिति बनायो। खानेपानीको पाइपलाइनमा एक वर्षमै 6.5 करोड रूपियाँ भन्दा धेरै क्षति। पश्चिम तराईमा आज पनि तातो हावाको लहरसँगै सर्को गर्मी। रोल्पा नगरपालिकाको आर्थिक ऐन तथा राजस्व सम्बन्धी करदाता शिक्षा कार्यक्रम सम्पन्न। दाङ रोल्पा जोड्ने खोराई माडीचोर 132 केबी प्रसारण लाइनको 80% काम। रोल्पामा पहिलो पटक चलचित्र प्रदर्शन। मिजुलाई दर्शकको साथ। खानेपानीलाई सरसफाई र योग साधनाको रूपमा विकास गर्ने परिकल्पना गरेको अध्यक्ष गेरीको भनाई। र पाकिस्तानको क्वेटा रेलवे ट्र्याक नजिकै विस्फोट। कम्तीमा 24 जनाको ज्यान गयो। इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: नमस्कार, रेडियो कार्यक्रम परिवर्तन संवाहकमा म बुद्धिमान ओलीको तपाईँलाई हार्दिक स्वागत छ। रेडियो कार्यक्रम परिवर्तन संवाहक तपाईँ हरेक हप्ताको आइतबार यसै समयमा अबको करिब आधी घण्टासम्म सुन्न सक्नुहुन्छ। परिवर्तन गाउँपालिकाको आर्थिक सहयोगमा रेडियो माडी आवाज 98.6 MHz घरती गाउँ रोल्पाले यो कार्यक्रम उत्पादन गरेको हो। यो कार्यक्रम अहिले तपाईँ पश्चिम रोल्पाको केन्द्र माडी दुई घरती गाउँमा रहेको रेडियो माडी आवाज 98.6 MHz, सदरमुकाम लिबाङमा रहेका रेडियो जलजला 96.4 MHz र रेडियो मालश्री 100.5 MHz एकैसाथ सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम परिवर्तन संवादमा हामी परिवर्तन गाउँपालिकाको हरेक शाखाबाट दिने सेवा प्रवाहका बारेमा जानकारी, गाउँपालिकाले गरेको भौतिक विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको जानकारी दिनुका साथै पालिकाबाट प्रसारण हुने हरेक सूचना र गतिविधिलाई आम नागरिकहरू समक्ष पुर्याउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। कार्यक्रम परिवर्तन संवादको आज हामी रेडियो माडी आवाजले उत्पादन गरेको 8 अंक अर्थात सम्पूर्ण रेडियो कार्यक्रम परिवर्तन संवादको 24 अंकमा छौं। यो अंक सँगसँगै आजबाट रेडियो कार्यक्रम परिवर्तन संवादको यस आर्थिक वर्षको समग्र गतिविधिहरू समाप्त हुनेछन्। आजको हाम्रो यो अंक अन्तिम अंक रहेको छ। यसर्थ परिवर्तन गाउँपालिकाको आर्थिक वर्ष 2082-83 को अन्तिम श्रृंखलामा रहेका छौं। आजको श्रृंखलामा आज हामी परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले गरिरहेका समग्र गतिविधिमा केन्द्रित रहेर परिवर्तन गाउँपालिका स्तरीय खेलकुद विकास समितिका अध्यक्ष गगन बुढामगरसँग कुराकानी गर्न गइरहेका छौं। विशेष गरी उहाँसँगको कुराकानीमा आज हामीले आजबाट शुरू भएको परिवर्तन गाउँपालिकाको अध्यक्ष कपको विषयमा छलफल गर्न गइरहेका छौं। अब लागौं आजका हाम्रा अतिथिसँग हाम्रा सहकर्मी अनिल केसीले गर्नुभएको कुराकानीतर्फ।
1: धन्यवाद। तपाईँ खेलकुद विकास समितिको अध्यक्ष बनेको कति जति भयो?
2: म खेलकुद विकास समिति अध्यक्ष भएको कार्तिकको 25-26 गतिखेर चाहिँ हामीलाई परिवर्तन गाउँपालिकाको 52 गाउँ कार्यपालिकाको निर्णयले हामीलाई 9 जना कार्य समितिको चाहिँ एउटा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति गठन गरिएको थियो।
1: हजुर, खेलकुद विकास समितिको पदावधि कति वर्षको हुने व्यवस्था रहेको छ?
2: यो हाम्रो परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको एउटा आफ्नै कार्यविधि छ। यो परिवर्तन गाउँपालिका सरकारले भनेको कार्यविधि बमोजिम यो परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको नियुक्ति भएको कार्य 2 वर्षको व्यवस्था गरिएको छ।
1: 2 वर्षसम्मको व्यवस्था गरिएको छ?
2: हजुर हजुर, 2 वर्षको व्यवस्था गरिएको छ।
1: कस्ता कस्ता खालका वित्तीय रहन पाउने व्यवस्था छ यसको कार्यविधिमा? तपाईँलाई
2: योमा खासमा परिवर्तन गाउँपालिकाले त्यो एउटा कार्यविधि बनाएको छ। कार्यविधिमा खासमा खेलकुद क्षेत्रमा आबद्ध भएका व्यक्तिहरू कुनै अब ताकि क्लब चाहिँ चलाएका व्यक्ति अथवा यो खेलकुद सम्बन्धी चाहिँ अलिक ज्ञान राखेर खेलकुदमा चाहिँ चासो राख्ने र खेलकुदलाई चाहिँ एउटा त्यो तर्फतिर बढी अग्रसर भएको व्यक्तिलाई चाहिँ यो परिवर्तन गाउँपालिकाले हामीलाई यो 6 वटै वार्डबाट चाहिँ प्रतिनिधि हुने गरी चाहिँ एउटा वडाबाट 1 जना कोही 2 जना चाहिँ त्यो आवश्यकता आधारमा चाहिँ परिवर्तन गाउँपालिकाले हामीलाई नियुक्ति गरेको हो।
1: हजुर, अनि यो खेलकुद विकास समिति नियुक्ति भइसकेपछि यसले गर्ने क्रियाकलापहरू?
2: अब यस्तो छ, हामी मुख्य रूपमा यो परिवर्तन गाउँपालिका सरकारले बजेटका कुरा आउँछन्, हामीले मुख्य रूपमा हामी चाहिँ अब खेलकुदभित्र रहेर नै यसको चाहिँ हामीले एउटा कार्यक्रम गर्छौँ, ताकि हामीले धेरै चाहिँ यहाँ हाम्रो हातमा चाहिँ परिवर्तन गाउँपालिका खेलकुद विकास समिति नियुक्त छैन कि यहाँ कस्तो छ भने गाउँपालिका सरकारले आफ्नो कुल आर्थिक बजेटबाट चाहिँ अब खेलकुद अन्तर्गत परिवर्तन गाउँपालिका अहिले चाहिँ म आइरहँदा चाहिँ म आएको पनि धेरै भएको छैन, म कार्तिकमा हामीले नियुक्ति लियो, त्यस पश्चात चाहिँ अब परिवर्तन गाउँपालिका अगाडि नै आर्थिक वर्ष अगाडि नै राष्ट्रिय रणनीति सञ्चालन र अध्यक्ष कप खेलकुद प्रतियोगिता चाहिँको लागि चाहिँ बजेट विनियोजन गरेको छ। हामी चाहिँ यी दुईवटा कार्यक्रम गर्छौँ। हामी
1: वार्षिक रूपले तपाईँहरूले 2 कार्यक्रम चाहिँ गर्नुहुन्छ?
2: बाँसले अहिले चाहिँ एउटा कस्तो भइदियो भने यो चाहिँ भइहाल्यो त अन्य चाहिँ कुनै ठाउँमा चाहिँ अब यही टाइपका चाहिँ गाउँपालिका रोटा जिल्लाहरूतिर चाहिँ त्यो खालको कुनै कार्यक्रम अन्य उसले राखेमा चाहिँ राम्रो सहभागी हुने रहन्छ
1: सहभागी
2: हुने रहन्छ कुनै यस्तो टुर्नामेन्ट भयो भने
1: कार्यक्रममा अब जस्तै आमन्त्रणदेखि कार्यक्रम हुने भन्ने व्यवस्था रहेमा अब जस्तै गाउँपालिका सरकारदेखि र तपाईँहरूको आयोजना तथा गाउँपालिका सरकारको आर्थिक सहयोग भनौँ यसको विषयमा अब उसले आर्थिक नराखे त खेलकुद विकास समिति एक्लै आफै आत्मनिर्भर निर्णय छैन
2: हामीसँग आर्थिक हुँदैन किनकि हामी चाहिँ अब स्वास्थ्य खेलकुद भनेर चाहिँ त्यहाँको बजेटको प्याकेज नै हामीलाई यति अर्थ फर इक्जाम्पलको लागि चाहिँ 50,000 चाहिँ खेलकुद सञ्चालन भनेर हामी कहाँ बजेट को एउटा त्यो लिने चाहिँ हामी त्यो आएर रहेर चाहिँ हामीले त्यसको एउटा ऊ बनाउँथ्यौँ प्रिन्ट डाउन गऱ्यो अर्थात् कुन खेल भन्ने चाहिँ हामी जस्तै आयोजन सकिन्थ्यो यहाँ चाहिँ उहाँहरूले नै अब यो यो भनेर चाहिँ किदानीका साथ चाहिँ कार्यक्रम भएको हुनाले हामीले चाहिँ तीमा रहेर तिर टेकेर चाहिँ त्यो कार्यक्रम सञ्चालन गर्छौँ हामीले
1: अनि योभन्दा अगाडि राष्ट्रपति रनिशील प्रतियोगिता गाउँपालिकामा पनि सम्पन्न भयो र सँगसँगै जिल्लामा पनि सम्पन्न भयो यहाँको सँगसँगै प्रदेशमा पनि सम्पन्न भइसक्यो यहाँको परिवर्तनदेखि प्रदेशमा कति जति खेलाडी सहभागी हुन सके त्यस्तै तपाईँले जिल्लामा कति जति खेलाडी सहभागी हुनु भयो के कस्ता खालका विधाहरूमा उत्तम खालका ऊहरू अब हासिल गरे स्थानहरू हासिल गरे
2: हामीले अब यो परिवर्तन गाउँपालिकामा अब ठ्याक्क भनेर चाहिँ हामीले चाहिँ यो 3 गतेबाट वैशाखको 3 गतेबाट हामीले परिवर्तन गाउँपालिकामा चाहिँ हामीले त्यो गऱ्यौँ हाम्रो चाहिँ राष्ट्रिय सञ्चालन गऱ्यौँ त्योमा चाहिँ हामीले कुल 66 मेडलमा चाहिँ हामीले 25 पटक बढायौँ र सुहार्द वातावरणमा हामीले विवादित ढङ्गले परिवर्तन गाउँपालिकाको अन्तर्विद्यालय स्थित राष्ट्रिय रमिसिल हामीले यसो सम्पन्न गऱ्यौँ त्यसपछि भर्खरै सम्पन्न माने थवाङमा 3rd राष्ट्रपति रमिसिल जिल्लाको त्योमा चाहिँ हामीले हाम्रो परिवर्तन गाउँपालिकाबाट 66 मेडलमा सबैमा सहभागी बनायौँ हामी उत्सित रूपले हामीले चाहिँ खेल खेलाडी हाम्रो प्रदर्शन गरे त्योमा अब हामीले चाहिँ 3 सुवर्णमा चित्त बुझायौँ सबैतिर पनि हामीले सोचेको चाहिँ अलि बढी सोचेका थियौँ तर 3मा 3 त्यहाँदेखि सेकेन्ड हामीले चाहिँ 8 गऱ्यौँ र अब थर्ड चाहिँ हामीले 13 गऱ्यौँ हामी कुल अब 24 चाहिँ मेडल टच गर्न सक्यौँ र त्योमा चाहिँ हामीले प्रदेशमा हाम्रो खेलाडी अब त्यति धेरै गएन भलिबलमा 2 र एउटा उसुमा चाहिँ एउटा नानी गयो त्यसपछि गर्दा अर्को रनिङको 80 मेडल त्यति गर्दा हामी चाहिँ अब 4 चाहिँ सहभाग हामीले चाहिँ प्रदेशमा हाम्रो परिवर्तन गाउँपालिकाबाट त्यो खेलाडी हामी चाहिँ त्यहाँ पुऱ्याउन सफल गऱ्यौँ
1: 4 तपाईँहरूले खेलाडी पठाउनु प्रदेशमा
2: हजुर
1: हामीले गर्व लाग्छ लुम्बिनी प्रदेशसम्म आफूले आफ्नो पालामा खेलाडी पठाउने गर्दाखेरि आफूलाई
2: होइन अब यस्तो छ अब हामी खासमा हामी अझै पनि त्यति धेरै सन्तुष्टि छैनौँ तर पनि साक्षी रूपमा चाहिँ हामी खुसी हुनुपर्छ होइन भने के थियो भने हामी बजेटको भोलुम चाहिँ हामीले पिन्द्री गर्न पाएनौँ एउटा कुरा कस्तो भयो भने हामी लगत यहाँ सम्बन्ध थपा जानु भन्ने कुरो हामीसँग अलिकति बजेटको कुरा यो अरू कुराहरूले हामी कोर्स क्याम्प राख्न सकेनौँ र त्यो आधारले हामीले चाहिँ त्यस खालको चाहिँ अलिकति सोचिस मोटिकली हुन सक्यो भने तर हामी रोल्पा जिल्लाको सन्दर्भमा 6 स्थानमा चाहिँ हामी चित्त बुझाएका छौँ राष्ट्रपति कुरा गरेर
1: अनि त्यसै गरी अब अध्यक्षको सञ्चालन हुँदैछ लगभग आजदेखि सञ्चालन भएको छ यो अध्यक्षको सञ्चालनले गर्दाखेरि कति खेलहरू समावेश भएका छन् अध्यक्ष कपमा
2: हामीले यो अध्यक्ष कप चाहिँ हामीले चाहिँ यो जेठको 10-15 हामीले भनेर चाहिँ अब मिडियामा पनि हामीले हरेकले हामी चाहिँ ऊ गरेका छौँ र आज हामी 10 चाहिँ बिहान तपाईँले देख्नु भएको छ हामीले चाहिँ क्रिकेट खेलको उद्घाटन गरिसकेका छौँ र अहिलेसम्म 4 म्याच पनि सकिसकेको छ र अब तल अब केही समयपछि फुटबल पनि सञ्चालन हुने हाम्रो रेफ्रिजीहरू चाहिँ अब गर्नुभएको छ हामीले कुल चाहिँ अब 54 मेडलमा प्रतिस्पर्धा गर्दैछौँ योमा अब तपाईँको फुटबल क्रिकेट भलिबल कबड्डी ब्याडमिन्टन अब मार्सल आर्टको बक्सिङ कराटे टेबेन्डो आइटिएफ जस्ता एथलेटिक्सका कुरा छन् त्यो गर्दाखेरि हामीले कुल चाहिँ अब 56 मेडलमा चाहिँ हाम्रो प्रतिस्पर्धा हुनेछ यो परिवर्तन गाउँपालिकाका चाहिँ 6 वार्डका चाहिँ यो हाम्रो 300 अध्यक्षको रणनीतिक प्रतियोगिता पनि हो 2083 अन्तर्गत
1: ए त्यस्तो अध्यक्षमा जे होस् यी खेलहरू सञ्चालन हुँदैछन् तपाईँहरूले सञ्चालन गर्नुहुँदैछ क्रिकेट फुटबल लगायतका गेमहरूलाई खेलहरूलाई तपाईँहरूले अब समावेश गर्नुभएको छ परिवर्तन गाउँपालिकाले
2: हजुर हजुर
1: अनि अब खेलबाट जो राष्ट्रपति मन्त्रीबाट राम्रै खेलेर विद्यार्थीहरू अब खासमा जुनियर खालका भनौँ जुनियर खालका विद्यार्थीहरू प्रदेशसम्म पुगेका छन् तिनीहरूलाई खेलकुददेखि केही व्यवस्थाहरू रहेको छ छैन उनीहरूप्रति प्रोत्साहन सम्मान हुने कुराहरू कतिको व्यवस्था रहेको छ
2: यस्तो छ हामीले मैले ठ्याक्कै खेलकुद विकास समिति सर्कुलर गरेँ हामीले खेलाडीको हौसला स्वरूप हामीले अब त्यति धेरै बजेट पनि छैन हामीसँग अब नभए तापनि हामीले कोर्डिनेसन गरेर खेलकुद विकास समिति मैले के आग्रह गरेँ भने यो हाम्रो तिनजना गोल्ड मेडलिस्टलाई अथवा सेकेन्ड रनर अप अथवा थर्ड रनर सबैलाई चाहिँ सकेचोटि चाहिँ हामीले यो अध्यक्षको उद्घाटन समारोह 12 गतेका दिन हामी चाहिँ उहाँलाई चाहिँ सम्मान पत्रसहित र नगदसहित सम्मान गर्ने भनेर हामीले कुरा पनि गरिसकेका छौँ र गाउँपालिका अध्यक्षसँग पनि हाम्रो कुरो भएको छ त्यो अन्तर्गत चाहिँ हामीले एउटा गोल्ड मेडलिस्टलाई चाहिँ झन्डै 5,000 रुपियाँ चाहिँ सम्मान गर्ने र सम्मान पत्र पनि प्रदान गर्ने हाम्रो कार्यक्रम हामीले एउटा यसको चाहिँ आयोजना गरेका छौँ र त्यो 12 गते भर्खरै थवाङमा सम्पन्न भएको चाहिँ त्यो राष्ट्रपतिमा पटक लिने विद्यार्थीहरूलाई चाहिँ हामी 12 गते या पुतला चोर हाम्रो खेल मैदानमा आयोजन पनि हामी हार्दिक अनुरोध गर्दछौँ
1: सँगसँगै तपाईँ कार्यक्रमको तयारी पनि गर्नुभयो सम्मान प्रोत्साहन भन्ने कुरा
2: हजुर
1: अनि यो खेलकुद क्षेत्रमा परिवर्तन गाउँपालिकाको कतिको योगदान रहेको छ अब यो खेलकुद त यो तपाईँ यो खेलकुद विकास समिति परिवर्तन गाउँपालिकासँग सम्बन्धित रहेको छ गाउँपालिकासँग निर्भित भएर काम गरिरहेको छ यो कतिको योगदान पुगिरहेको छ यसले
2: यसो छ अब रोल्पाको सन्दर्भमा परिवर्तन गाउँपालिकामा विगत हेर्ने हो भने विगतदेखि ठुला ठुला राष्ट्रिय शिखर टुर्नामेन्ट पनि सम्पन्न गरेको एउटा परिवर्तन गाउँपालिका हो अब नि एउटा परिवर्तन गाउँपालिका पनि कार्यविधि नीति बनाएर सायद लाग्छ रोल्पाका प्राय गाउँपालिकाहरूले चाहिँ खेलकुद विकास समिति पनि गठन नगरिसकेको अवस्था पनि छ त्यो अन्तर्गत चाहिँ परिवर्तन गाउँपालिकाले यो मेरो कार्यकाल आइरहँदा चाहिँ हामी चाहिँ म तेस्रो कार्यकालमा छु अनि अब मभन्दा अगाडि चाहिँ दुईजना अध्यक्षहरू यहाँबाट चाहिँ यो आफ्नो कार्य सम्पन्न गरेर गइसक्नु भएको छ जस्तै प्रथम अध्यक्ष हुनुहुन्छ दिनेश बुढा देवबहादुर बुढा त्यसै गरी अब अहिले त्यसपछि सेकेन्ड उहाँ चाहिँ यो विक्रम बाठा उहाँ चाहिँ आफैमा एउटा अब्बल व्यक्ति उहाँ पनि आफ्नो चाहिँ 2 वर्ष कार्यकाल सकेर चाहिँ जानु त्यसपछि अहिले चाहिँ म आएको छु विकट हेर्दा परिवर्तन सरकारले खेलकुदमा चाहिँ राम्रै लगानी गरेको छ भन्दा फर्न पर्ला यहाँ ठिक छ अब यहाँ विभिन्न विभिन्न खेल हुन्छ त्यो खेलमा अब सबै खेलले चाहिँ स्थान नपाउला सबै खेलले चाहिँ त्यो एउटा उभ नगर्न सक्ला तैपनि चाहिँ परिवर्तन सरकारले हिजोदेखि चाहिँ जब यो स्थान त्यो आयो त्यहाँ थियो यता त्यो निमगान दागी पूर्व निवर्तमान दक्षिण निमगान दागीको पालादेखि लिएर अहिले चाहिँ यो सुखबहादुर बुढासम्म आइरहँदा चाहिँ उहाँले चाहिँ खेलकुदमा चाहिँ मेरो विचारमा चाहिँ बजेट चाहिँ बजेट व्यवस्था पनि ठिकै गएको जस्तो लाग्छ मलाई
1: ए हजुर सर अनि यो वडा क्षेत्रमा छन् वडाबाट आउने कुरा अहिले त अध्यक्षको भनिसकेपछि त वडा क्षेत्रका खेलाडीहरू र खेलकुद विकास समितिहरूलाई पनि आर्थिक बजेटको व्यवस्था रहेको छ होला
2: यस्तो छ यो कस्तो भइरहेको छ भने अब विगत हाम्रो त्यस संस्थान चलिरहेका परिवर्तन गाउँपालिकाले एउटा कार्यविधि बनाएको छ कि परिवर्तन गाउँपालिका खेलकुद विकास समिति जस्तै प्रत्येक वडामा पनि वडा खेलकुद विकास समिति गठन गर्ने एउटा कार्यविधि छ त्यो अन्तर्गत चाहिँ एउटा सबै वडामा चाहिँ हाम्रो 6 वडामा खेलकुद विकास समिति गठन गरेका छन् त्यसमा तपाईँको यो परिवर्तन गाउँपालिका अहिलेसम्मबाट चाहिँ यो तेस्रो संस्करण चलिरहँदा प्रत्येक संस्करणमा चाहिँ प्रत्येक वडालाई 2 लाखका दरले चाहिँ खेलाडी व्यवस्थापन अथवा खेलाडी छनौटदेखि लिएर गाउँपालिकासम्म चाहिँ खेलको लागि सहभागी भनेर चाहिँ 2 लाख बराबरको चाहिँ बजेटको व्यवस्था गरेको तपाईँ हामीलाई अब यो कुरा चाहिँ प्रश्न छ
1: अनि अब यहाँ खेलाडीका कुराहरू आउँछन् खेलाडीले कतिको अनुशासित भएर खेल्ने कतिको इमान्दारिता देखाउने कतिको व्यवहारतामा उतार्ने र के कस्ता खालका कुराहरूमा ध्यान दिनुपर्ने भन्ने विषय चाहिँ खेलाडीको कतिको यो खालको कुरा हुन्छ खेलाडीको विषयमा अहिले तपाईँ जानकारी दिनुहोस्
2: यस्तो छ मैले अब त्यति धेरै यो परिवर्तनका खेलाडीसँग म त्यति धेरै नजिक र खोलोस छैन अब म यस्तो भइदियो कि अब हुन त म विगतदेखि छ खेलकुदमा तर पनि मैले भर्खरै अब यो माथि थवाङमा सम्पन्न भयो नि राष्ट्रपति रहनेछ त्यहाँ लग्दा विद्यार्थीहरू एक प्रकार उत्साह छ विद्यार्थीमा इमान्दारता छन् अब भनिन्छ नि अब खासमा अब त्यो खेलाडी कस्तो भइदिनु पर्ला भने खेल खेलाडीको लागि खेलाडी राष्ट्रको लागि भन्दा एउटा राम्रो खेलाडीले उसको त्यो खेलको जो राम्रो खेलाडीले आफ्नो नैतिकता एउटा चाहिँ आफ्नो इमान्दारिताका साथ गेम खेलिरहेको हुन्छ, जसलाई अब त्यो खेलकुद चासो छैन, ध्यानै छैन भने त्यो खेलाडी पनि होइन र उसले चाहिँ राम्रोसँग ध्यान केन्द्र गर्न सक्दैन। तर मलाई लाग्छ जहाँसम्म परिवर्तनमा त्यो अराजक टाइपको छैन, ठिकै छ, सबै खेलाडीहरू चाहिँ आफ्नो एउटा त्यो अनुसारको खेल अनुसारको उसले आफ्नो प्रस्तुत गरे। र अर्को कुरा चाहिँ तपाईँ भने जस्तो अब नजिकको कुरा अथवा मिन्दारी कुरामा चाहिँ खेलाडीहरू चाहिँ मलाई लाग्छ अब जुनियर लेभल खेलाडी गर्दाखेरि चाहिँ उहाँ चाहिँ एउटा उमेर पनि हो, एउटा उमेरले त केही होला, तर चाहिँ समग्रमा परिवर्तन खेलाडीहरू चाहिँ मेरो विचारमा ठिकै छ लाग्छ
1: मलाई।
2: हजुर,
1: अनि परिवर्तन गाउँपालिका खेलकुद विकासमा तथा परिवर्तन गाउँपालिकाले खेलाडीहरू अब छनौट गर्दै गर्दाखेरि वडाबाट अनि अब खेलकुद परिस्थिति भएको व्यवस्था के कस्तो छ र खेलाडीहरूलाई अब अलिक छन गर्दै गर्दाखेरि उनीहरूलाई ट्रेनिङको व्यवस्था के कस्तो रहेको छ त?
2: यो यस्तो छ, यो हामीले नियुक्ति गरेर लगतै एउटा परिवर्तन गाउँपालिका खेलकुद भन्दा नि परिवर्तन गाउँपालिका सरकारले दुईजना खेलकुद प्रशिक्षक भनेर चाहिँ एउटा दरखास्त आह्वान गर्यो। दरखास्त आह्वान गर्दा दुईजना प्रशिक्षक चाहिँ खोजियो परिवर्तन गाउँपालिकाले, यो विद्यालयको लागि चाहे विशेष गरी विद्यालयको लागि चाहिँ राष्ट्र रणनीशील लक्षित गरेर र यो अध्यक्ष लक्षित गरेर चाहिँ करारमा दुईजनाको चाहिँ माग माग्यो। त्यो अन्तर्गत चाहिँ हाम्रो परिवर्तन जिराङसीका कृष्ण बहादुर बाठा र परिवर्तन एकका शेरबहादुरजी उहाँ दुईताले चाहिँ परिवर्तन गाउँपालिकाको चाहिँ एउटा नीति ढङ्गले एउटा नीतिगत ढङ्गले चाहिँ एउटा गाउँपालिकाले माग गरे अनुसार चाहिँ कागजपत्र पेश गरी उहाँहरू चाहिँ एउटा आफू चाहिँ प्रशिक्षण दुईजना आउनुभएको छ। उहाँहरूले चाहिँ हामीले एउटा मापदण्ड बनायौँ, एउटा रुटमेट बनायौँ, त्यो अन्तर्गतको चाहिँ हामीले विद्यालयमा परिचालन गऱ्यौँ। त्यसपछि अहिले चाहिँ अध्यक्ष चलिरहँदा उहाँ पनि हामीसँग हुनुहुन्छ, यो परिवर्तन गाउँपालिकाले नै नियुक्ति गरेको भन्दा नि उहाँले नै हामी खेलकुद विकास भन्दा पनि परिवर्तन गाउँपालिका सरकारले चाहिँ दुईजना प्रशिक्षक चाहिँ व्यवस्था गरेको छ।
1: अनि परिवर्तन गाउँपालिकाको यो अब तपाईँहरूको जस्तै खेलकुद क्षेत्रमा गाउँपालिका गर्नुपर्ने काम त भइ नै हाल्यो, उडाका उडा सरकारले कतिको ध्यान दिएर काम गरेका छन् खेलकुद क्षेत्रमा, कतिको अग्रसर भएर काम गरेका छन्
2: उडामा? म जहाँसम्म लाग्छ अहिले विगत 74-75 जस्तो यो परिवर्तन गाउँपालिका बजेट नआउने र परिवर्तन गाउँपालिका बाँच्दाखेरि वडामा तुताको बजेट नजाने, त्यो आएरले चाहिँ बजेट चाहिँ छैन वा राखे हुन्न। अर्को कुरा उडाले जसले के बुझ्नु पर्ला भने शिक्षामा छुटा जस्तै बजेट, एउटा तपाईँको स्वास्थ्यमा छुटा जस्तै बजेट चाहिँ खेलकुदमा छुटाइदिएर थोरै भए पनि अलिक स्टार्टिङ पोइन्ट हटाए चाहिँ अब त्यो अब यस्तो छ कि अब परिवर्तन कुरा गर्दा छ नम्बरको कुरा गरौँ अथवा एक नम्बर, दुई नम्बर, तिन नम्बर, चार, पाँचै नम्बर कुरा गर्दा कस्तो भने त्यो वार्डले चाहिँ यो आफ्नो जुनियर लेभलको विद्यार्थीलाई एउटा खेलाडीलाई राष्ट्र रणनीतिशील सञ्चालन हुन्छ त्योमा चाहिँ त्यो खालको बजेटको व्यवस्था गरेर चाहिँ छैन धेरै नभए पनि बेसिक खालको ट्रेनिङ गर्ने टाइपको चाहिँ प्रशिक्षकसम्म ल्याउन सक्ने खालको बजेटको वातावरण मिलाइदिए उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई। अझै पनि त्यो खालको चाहिँ कुनै पनि वडामा होला तर चाहिँ सबै वडाले चाहिँ त्यो खालको एउटा तयारी गर्दा त्यो खालको योजना बनाउँदै चाहिँ उपयुक्त हुन्छ लाग्छ मलाई।
1: ए जोस, अब वडाले पनि त्यो तयारीहरू गरे, वडाले पनि अब खेलकुद प्रशिक्षक राख्दे, अब खेलाडीहरूलाई अब विभिन्न विधाका खेलका खेलाडीहरूलाई अब खेलको लागि अब अलिकति प्रशिक्षण हुने तालिम दिने खालको जस्तो व्यवस्था भए राम्रो हुनुहोस्
2: न। निश्चित रूपमा त हुनुपर्छ, त्यही त्यो भएन भने खेलाडी उत्पादन हुँदैन, खेलाडी उत्पादन हुँदैन अब ताकि कस्तो खालको यहाँ प्रवृत्ति चलिरहेको छ भने कस्तो खालको यहाँ चाहिँ अभ्यास चलिरहेको छ भने अब प्रवृत्ति गाउँपालिका सरकार गाउँपालिका अथवा खेलकुद विकास समितिले यति गति विषय राष्ट्र सञ्चालन हुनेछ भन्यो भने मात्र त्यहाँ चाहिँ एक प्रकारको तयारी नगरिदिने, खालि एउटा प्र्याक्टिस नगरेर चाहिँ भिडारी लगिदिने पनि यहाँ चाहिँ त्यो खालको अभ्यास देखिरहेको छ। त्यो भयो भने चाहिँ त्यो खाल गर्दा चाहिँ आर्थिक कुरा जोडिन्छ, आर्थिक व्यवस्थान गरेर त्यहाँ प्रशिक्षण हुन्छ, अब त्यहाँ चाहिँ खेलकुदको टिचरहरू चाहिँ राखेर व्यवस्थान गरेर त्यो अलिकति त्यो खालको चाहिँ आधारभूत खालका एउटा बेसी खालको चाहिँ खेलकुदको चाहिँ दक्षता राख्ने भए चाहिँ राम्रो हुन्छ लाग्छ मलाई।
1: अहिले यो अब इम्पायरका कुरा आउँछन्, रेफ्रीहरूका कुरा आउँछन् खेलकुदमा त परिवर्तन गाउँपालिकाकै इम्पायरहरूले अलिकति अब अवसर अब अगाडि पाउने व्यवस्था रहेको छ कि अब बाहिरदेखि यो नै विवाद रहित बनाउने खालको व्यवस्था रहेछ, के कस्तो खालको व्यवस्था रहेको छ यसमा?
2: अब यस्तो छ, यो विषयमा तपाईँले एकदम इम्पोर्टेन्ट क्वेसन पनि गर्नुभयो, यो विषयमा हामी पनि छ। अब के हो भने सकेसम्म चाहिँ अब हामीले के गर्छौँ भने जुन जुन खेल छ यो खेलका चाहिँ हामीले त्यहाँ परिपत्र गर्छौँ जिल्लामा जिल्लामा चाहिँ हामीले चाहिँ यो खेल छ भनेर चाहिँ हामीले चाहिँ त्यो जिल्लामा जिल्लाको सङ्घ छन् यहाँ कबड्डी सङ्घ छन् त्यहाँ भलिबल सङ्घ छन् त्यहाँ अब कराटे सङ्घ टेकन्डो सङ्घ अब सबै सङ्घ सङ्घलाई हामीले चाहिँ आर्थिक रूपमा लेटर लेख्छौँ चिठी लेख्छौँ त्यो चिठी लेखे बापत चाहिँ उहाँहरूले चाहिँ त्यो रेफ्रीको चाहिँ व्यवस्था गरिदिनुहुन्छ अब स्थानीय भए हामी स्थानीय हामी पनि भन्छौँ र स्थानीय पनि समावेश हुनुहुन्छ अब विवादित ढङ्गले खेल चाहिँ इम्पायरले के बुझ्नु पर्यो भने चाहिँ कुनै निष्पक्ष ढङ्गले कुनै यो मेरो ठाउँ यो मेरो क्षेत्र नभने निष्पक्ष ढङ्गले खेलाउँदा त्यो विवाद नहोला जस्तो लाग्छ मलाई त्यो भएर हामीले चाहिँ रेफ्री चाहिँ अब हामीले जिल्ला सङ्घलाई परिपत्र गर्छौँ उहाँहरूले चाहिँ पठाएको मैले चाहिँ हामी चाहिँ यहाँ उहाँहरूलाई चाहिँ आइसकेपछि हामी चाहिँ
1: त्यो अनुसार हामी व्यवस्था गरेको छ अनि खेलले अहिले पछिल्लो चरण समाजमा के कस्तो खालको सम्बन्ध जोडिरहेको छ असर पो पाइरहेको छ खेलले खेलले गर्दा शिक्षा खुस्किरहेको छ कि खेलले गर्दा शिक्षा पनि अगाडि बढेको छ कि खेलकुद क्षेत्रले भविष्य कतिको छ खेलाडीको यो विषयमा अलिकति पनि जानकारी दिनुहोस् कि अध्यक्ष भइसकेको खेलाडी अब अभिभावक जस्तै भइसकेपछि तपाईँले
2: अब यस्तो छ यो विषयमा के छ भने मेरो धारणा सबै धारणा सबै कुरा मैले नै बोलेको थिएँ त होइन तर खास खेल के हो त भन्दा यहाँ भनिरहेको छ नि अहिले नेपालमा एउटा एउटा खालको एउटा नारा पनि छ खेल खाली खेल राष्ट्र लागि भने जस्तै होइन स्वास्थ्यलाई खेल्नु भन्छ राष्ट्रलाई खेल्नु भन्छ कि यदि नेपालले एकमात्र प्रतिस्पर्धामा गर्ने भनेको चाहिँ खेलकुदमा रहेछ लाग्छ मलाई प्रतिस्पर्धा गर्न सक्ने भनेको हामीले किनभने विकसित राष्ट्रसँग हामीले आर्थिक रूपमा होइन हामी त्यो प्रतिस्पर्धा गर्न सक्दैनौँ अनि चाहिँ तपाईँको हरेक कुरा प्रतिस्पर्धा गर्नु तर नेपालले एउटै मेरो मलाई के लाग्छ भने यदि नेपालले कसैसँग टक्कर गर्न सक्छ भने खेलकुद गर्न सक्छ है त्यो भावनाले खेलकुद इम्पोर्टेन्ट छ खेल खेलाडीको लागि हो खेलाडी राष्ट्रको लागि हो र त्यो खेलाडीले पनि खेल चाहिँ अब निश्चित ढङ्गले होइन आफू म मुख्य रूपमा के भन्नु पर्ला भने खेल खेलेपछि उसको लागि स्वास्थ्य लागि फाइदा भयो अरू कुरा चाहिँ के हो भने चाहिँ देशलाई चिनाउने भयो त्यो भावनाले खेल अरू कुरा सम्बन्ध कुरा तपाईँले गर्नुभयो कि कस सम्बन्ध जोडिन्छ भन्ने कुरा रहेछ कि खेलकुदले गर्दा चाहिँ एक प्रकारको कुराको सम्बन्ध पनि जोडिन्छ नजोड्ने कुरा होइन होइन चिठी परिचित होला होइन अब खेलाडी भन्दा हाम्रो यहाँ परिवर्तनमै हुनुहुन्छ नि हाम्रो यहाँ परिवर्तनमा छन् खेलाडीका नभएको होइनन् अहिले पनि अस्ति तपाईँले सुन्नुभयो होला नि त यो के आरबिआर के भन्छ भोसुङ होइन थापा त्यो विश्वास च्याम्पियन हाम्रो भूपेन्द्र थापाहरू हो नि लिएर यहाँ अरू पनि हुनुहुन्छ त्यही बिराले भनेन होइन अब यहाँ धेरै खेलाडी हुनुहुन्छ हाम्रो परिवर्तनमा चाहिँ अब उहाँहरू हुनुहुन्छ त हामी गर्व पनि गर्नुपर्छ उहाँ जस्तो व्यक्ति चाहिँ परिवर्तनले पायौँ भन्दा अलिक खुसी पनि हुनुपर्छ लाग्छ मलाई जस्तो लाग्छ
1: जे होस् राम्रै भइरहेको छ समाजसँग राम्रै खालको सम्बन्ध जोडिरहेको छ भन्ने
2: त्यो त हुन्छ खेलकुदले धेरै के अरू पुगाएको छ समाजको त्यो एउटा ऊ पनि हुन्छ अग्रसर पनि हुन्छ
1: अनि अब यो परिवर्तन गाउँपालिकाले अब आगामी दिनमा जस्तै अस्ति राष्ट्रपति रनसिट प्राप्त गरेर खेल्दै गर्दाखेरि जिल्लामा प्रदर्शन गर्दै गर्दाखेरि खेलाडी कम छनौटदेखि लगाएका कुराहरू भयो नि त त्यस्तो किसिमले चाहिँ तपाईँहरूलाई अब परिवर्तन गाउँले अझ पनि कस्तो खालको कस्तो खेल खालको कुरामा क्षेत्रमा कस्तो खालको कामहरू गर्दै हुन् जस्तो लाग्छ गाउँपालिकाले आगामी दिनमा आउने सरकार या अहिले भइरहेको सरकार जो भए पनि परिवर्तन गाउँपालिका सरकारले अझै कस्तो खालको कामहरू गर्दै जस्तो लाग्थ्यो आर्थिक व्यवस्था भौतिक व्यवस्थादेखि लिएर हरेक कुरामा
2: त्यस्तो छ मुख्य रूपमा परिवर्तन गाउँपालिका सरकारले यो हामीले अब प्रदेशमा त अब के भयो त्यो अब रोपाजीले कति गोल्ड मेडल ल्याए त्यो दुई त गोल्ड मेडल ल्याए भन्ने कुरा त भाडा थाहा छ हामी थाहा छैन एउटा हाई जम्प र कबड्डीमा भन्ने कुरा छ तर मैले रोल्पा जिल्लाको सन्दर्भमा कुरा गर्दा परिवर्तन गाउँपालिका साँच्चै खेलकुदमा माथि उठाउने भने अब हामीले दुईजना प्रशिक्षणहरू राख्नुभएको छ गाउँपालिकाले उहाँ एउटा ट्रेडिसनको एउटा चाहिँ भलिबलका दुईजना राख्नु भएको छ र केन्द्रजी आफै पनि एउटा आइटिएफको गुरु पनि हो उहाँले चाहिँ त्यो मार्सल आर्ट्स पनि ज्ञान त छ तर भए तापनि उहाँको एउटा आइटिएफ क्षेत्रको भयो त्यो उहाँले चाहिँ यहाँ उसुका त्यसपछि कराटेका ट्यागोन्डोका पनि चाहिँ प्रशिक्षण नियुक्ति गरी त्यो प्रशिक्षकहरू चाहिँ सकेसम्म चाहिँ आज पनि नियुक्ति गरेर अब आर्थिक वर्ष आउँदैछ नि त यो बजेटबाट बजेट चाहिँ बजेटको बनाएर एउटा मापदण्ड बनाएर त्यो तिन विधाका प्रशिक्षक राख्न सकेमा हामीले चाहिँ अलिकति राम्रो ट्याकल दिन्छौँ कि जस्तो लाग्छ होइन भने चाहिँ मार्सल आर्टमा धेरै पछि छौँ अब हामीले सम्पन्न भएकोमा जिल्लामा सम्पन्न भएको हामीले एउटा पनि मार्सल आर्टमा हामीले उसुमा गोल्ड मेडल हान्यौँ अब एडलेसीमा दुई एक एडलेसीमा एक भनेर तिनवटा ल्याउने त त्यो भावना चाहिँ बिखेर मार्सलमा चाहिँ हामीले फोकस गर्नुपर्छ जस्तो लाग्छ मलाई यदि रोपा जिल्लामा चाहिँ परिवर्तनले केही खेलकुदमा केही चाहिँ अलिकति केही गर्ने हो भने चाहिँ र मुख्य रूपमा प्रतिदिन गाउँपालिका सरकारले खेलकुदमा चाहिँ उपयुक्त खालको बजेटको चाहिँ व्यवस्था गर्नुपर्छ लाग्छ मलाई बजेट भएमा चाहिँ जनशक्तिको मेन पावरको प्रब्लम हुँदैन दुखालको चाहिँ नभए एउटा उसले माफ नपाउनु गर्छ त्यो अनुसारको भए हिँडाउँ चाहिँ पस्नेहरू नभए चाहिँ बाहिरबाट पनि आउन सक्छन्। त्यो भएर चाहिँ सरकारले चाहिँ के राख्नु पर्यो भने टु टाइपको चाहिँ बजेटको व्यवस्था गरेमा चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
1: हिजो तपाईँहरूको धारणा भनेको अब परिवर्तन गाउँपालिका विशेष चाहिँ आर्थिकलाई चाहिँ जोड गर्ने भन्ने कुरा चाहिँ तपाईँहरूको अहिले आर्थिक अलिक कम भयो खेलाडी आर्थिक हुने हो भने खेलाडीहरू हामीलाई ल्याउन चाहिँ ऊ छैन कमी छैन भन्ने कुरा जस्तो हो
2: प्रशिक्षण कुरामा खेलाडी चाहिँ अब उत्पादन अब यस्तो छ अब राम्रो होला नि राम्रो होला खेलाडी उत्पादन गर्नु कस्तो मैले भन्ने आयो भने त्यो टाइपको चाहिँ प्रशिक्षकहरू चाहिँ मार्थला तर्फ चाहिँ प्रशिक्षकको कमी भएको छ मैले देख्छु। मैले यो भर्खरै थपाङमा सम्पूर्ण राष्ट्रिय रनिङ सिटको चाहिँ त्यो हेर्दा अलिक चाहिँ हामी चाहिँ मार्सल आर्टमा सलाहेर बनायौँ तर चाहिँ हामी झिनु हामी चाहिँ राम्रो प्रसङ्ग गर्न सक्यौँ खेलाडी राम्रो गर्दा गर्ने उनीहरूलाई चाहिँ त्यो खालको कोच त्यो खालको चाहिँ अभ्यास तपाईँहरूको चाहिँ हामी टाइम दिन सकेनौँ हामीले किनभने त्यो खालको कोचिङ गर्न सकेनौँ त्यो भएर चाहिँ हामीले तर राम्रो खेल्थ्यो विद्यार्थीहरू नखेलेका होइनन् हाम्रो खेलाडी भाइ पनि राम्रो खेल्थे तर खेल्दा खेल्थ्यौँ कस्तो भयो भने हामी त्यो खालको चाहिँ तयारी गर्न सकेनौँ त्यो खालको चाहिँ हामीले उत्पादन गर्न सकेनौँ अथवा हामीले त्यो खेलाडीले चाहिँ टाइम लिन सक्दैन ताकि कोचिङ गर्न सकेनौँ सिकाउन सकेनौँ योमा चाहिँ अलिकति मलाई चाहिँ अलिकति लाग्छ पछिल्लो लागेको कुरो हो।
1: जस्तो अब आगामी दिनमा तपाईँहरूको तपाईँहरूले अब कोचिङ गरेर राम्रोसँग सिकाएर राम्रोसँग ट्रेनिङ गराएर लगिसकेपछि प्रशिक्षकहरू राम्रोसँग नियुक्ति गरेपछि कोही विद्यालयहरूमा उडाहरूमा राम्रै खालको प्रशिक्षक नियुक्ति भयो भने राम्रै खालको खेलाडी उत्पादन हुन्छ र हामीले परिवर्तन गाउँपालिकालाई अग्रे स्थानमा ल्याउन सक्छौँ भन्ने चाहिँ खेलकुद विकास समिति अध्यक्षहरूको नाताले तपाईँलाई अब यो लागेको कुरा हो यो वर्षदेखि।
2: त्यो आवश्यक रूपमा अब हामीलाई के लाग्छ भने परिवर्तन गाउँपालिका जितियोस् होइन मेरो गाउँपालिका जितियोस् र हामीले मैले मात्र होइन म एउटा खेलकुद विकास समिति अध्यक्ष भए म भोलि हुँला नहुला होइन तर भोलि अर्को अध्यक्ष आउनु होला तर के छ भने परिवर्तन राम्रो खेलाडी उत्पादन होस् हामी जहाँ रहे पनि त्यो खेलाडीले चाहिँ राम्रो गरोस् यो परिवर्तन गाउँपालिकाले चाहिँ रोल्पा जिल्लामा एउटा खेलकुदमा एउटा राम्रो खालको आफ्नो छवि बनाओस् भन्ने चाहना हामी प्रति छ म प्रति हुन्छ खेलकुद विकास समिति त्यो माझ अवसर छन्।
1: ए ठिक छ तपाईँले हामीलाई समय दिनुभयो खेलकुदको विषयमा खेलाडीको विषयमा यहाँको परिवर्तन गाउँपालिकासँग जोडेर खेलकुद विकास समिति काम गरेको विषयमा लगायत राष्ट्रपति रनिङशील अध्यक्षको हुँदै रहेछ यी या लगायतका कुराहरू विषयमा तपाईँहरूको यो तपाईँसँग कुराकानी भयो तपाईँले यसको विषयमा बताइदिनुभयो तपाईँ खेलकुद विकास समितिको अध्यक्ष गर्नाले यो परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले गर्नुपर्ने काम र गाउँपालिकासँग जोडेर भएको हुनाले गाउँपालिकाले गर्नुपर्ने काम गाउँपालिका गरेका योगदान खेलाडीप्रतिको प्रोत्साहन सम्मान लगायतका कुराहरूमा अब तपाईँसँग कुराकानी पनि भयो र अध्यक्ष कम सञ्चालन गर्दै हुनुहुँदैछ यसको लागि शुभकामना पनि छ तपाईँहरूलाई र अब तपाईँहरूले हामीलाई विशेष समय दिनुभएकोमा तपाईँहरूप्रति धन्यवाद पनि व्यक्त गर्न चाहन्छु।
2: ठिक छ धन्यवाद। र मैले के कुरा जोड्न चाहेँ भने अब यो हाम्रो सम्पन्न हुने अथवा सुचारू आजै सुचारू भएको अध्यक्षको प्रतियोगितामा छोटी वार्डबाट आउनुहुने खेलाडीहरूलाई चाहिँ म जितको शुभकामना व्यक्त गर्न चाहन्छु र सबै खेलाडीले चाहिँ निष्पक्ष ढङ्गले निर्णय मण्डलले निष्पक्ष ढङ्गले चाहिँ निर्णय गरिदिनुहुनेछ र खेलाडी पनि इमान्दारी ढङ्गले आफ्नो खेल प्रस्तुत गर्नुहुनेछ भन्ने आशामा राखेको छु र विशेष त तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई यो अवसर दिनुभयो। यो अवसरप्रति म तपाईँको मिडियालाई पनि म धेरै धन्यवाद व्यक्त गर्दै हजुरप्रति म यो मलाई बोल्ने अवसर दिनुभयो अवसर दिएकोमा तपाईँको यो संसारप्रतिलाई म चाहिँ आभार व्यक्त गर्दछु।
0: कार्यक्रम परिवर्तन सम्वादमा अहिले तपाईँले सुन्नुभयो परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले गरेका गतिविधिका बारेमा परिवर्तन गाउँपालिका स्तरीय खेलकुद विकास समितिका अध्यक्ष गगन बुढामगरसँग गरिएको कुराकानी। उहाँसँगको कुराकानी सँगै आजको कार्यक्रमको हामी अन्तमा आइसकेका छौं। यस वर्ष रोल्पा जिल्लाका तीनवटा सामुदायिक रेडियोबाट उत्पादन तथा प्रसारण हुने कार्यक्रम परिवर्तन सम्वादको हामी सम्पूर्ण अंकबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम परिवर्तन सम्वादमा अहिले तपाईँले सुन्नुभयो परिवर्तन गाउँपालिका खेलकुद विकास समितिले गरेका गतिविधिका बारेमा परिवर्तन गाउँपालिका

वटा अङ्कहरू उत्पादन गरी 24 वटा अङ्क पूरा भइसकेका छन्। यसर्थ यस आर्थिक वर्षको लागि रेडियो कार्यक्रम परिवर्तन सम्वादका सम्पूर्ण अङ्कहरू यही सकिएका छन्। हामीले कार्यक्रममा प्रसारण गरेको सामग्री हजुरहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। जसका लागि कार्यक्रमको ठेगाना रहेको छ, रेडियो कार्यक्रम परिवर्तन सम्वाद, परिवर्तन गाउँ कार्यपालिकाको कार्यालय पुतला चौर रोल्पा। यसका साथै अहिले सुनिरहनु भएको यसै रेडियोमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। यहाँका सल्लाह, सुझाव, प्रतिक्रिया तथा जिज्ञासालाई हामीले सन्दिँदै कार्यक्रम उत्पादन र प्रसारण गरेका हौ। यस आर्थिक वर्षमा उत्पादन गरिएको परिवर्तन सम्वादको समय सँगसँगै सम्पूर्ण श्रृङ्खलाहरू यही अन्त्य भएका छन्। यस वर्ष हामीले उत्पादन गरी प्रसारण गरेको सामग्री कस्तो लाग्यो, अर्को आर्थिक वर्षमा पनि उपस्थित हुनको लागि यहाँहरूको सल्लाह सुझाव आवश्यक पर्ने देखिन्छ। यसर्थ यहाँहरूले सल्लाह सुझाव प्रतिक्रिया परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयलाई दिँदै गर्नुहोला। साथै रेडियो मालश्री, रेडियो जलजला र रेडियो मारियावासमा पनि यहाँहरूले दिन सक्नुहुन्छ। रेडियो कार्यक्रम परिवर्तन सम्वादको समय यही सकिएको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ अनि सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद। विशेष गरी रेडियो मारियावासको यस कार्यक्रम उत्पादन गर्न सहयोग गर्नुहुने सहकर्मी साथीहरू अनिल खत्री र सुरेन्द्र ओलीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अन्य रेडियोका उत्पादनमा सहयोग गर्ने सम्पूर्ण सहकर्मी साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। रेडियो मारियावास, रेडियो मालश्री र रेडियो जलजलाका सम्पूर्ण उत्पादन टोलीका साथीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै यस वर्षको रेडियो कार्यक्रम परिवर्तन सम्वादको सम्पूर्ण अङ्कबाट हामी बिदा माग्छौं। सुन्नुहुने, प्रतिक्रिया दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद। कार्यक्रम उत्पादनका सम्पूर्ण सहकर्मीहरूसँगै म बुद्धिमान ओली बिदा माग्छु। रेडियो सुन्दै गर्नुहोस्। आगामी आर्थिक वर्षमा भेट हुने वाचा गर्दै आजलाई छुट्टियौं। हवस् त, नमस्कार।

0: रायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफे, अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नाति न, यस्तो त जल्दै लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो?

0: त्यो चाहिँ
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: एक सुनसहरी गाउँपालिका पाँच नयाबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ डोल्पा।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
3: ए नानी के भन्ने रहेछ, के भयो
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हैया बद्दी, मेरो त दादु खिलो, के गर्ने होला अब।
8: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
9: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
8: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
9: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चारी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
9: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबै र हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दान। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दानद्वारा जारी सन्देश।
10: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
11: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
10: अब के गर्ने रे? सुलीचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
12: हजुर, हाम्रा सेवाहरू
13: दाँत बाँध्ने,
12: दाँत सफा गर्ने,
13: दाँतमा सिमेन्ट भर्ने,
12: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
13: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
12: फिक्स दाँत लगाउने।
14: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
15: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
9: सम्पर्क नम्बर 9867067467।
16: एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरुचौर बजार, रोल्पा, युनिसा सुन्चादी पसलको छेउमा।
14: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
4: नमस्ते डाक्टर सर।
17: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
17: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
17: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
17: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
17: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड। निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
18: नेपालको पहिलो बाल सत्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
19: हजुरतर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
18: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
19: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
18: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्र शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
19: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
18: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
19: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
18: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
19: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोडाही दाङ।
20: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
21: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
20: के रे, नानी त भर्खर 17 की लागि होइन र?
21: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
20: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
21: ए हो र।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भन्या। जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, मलाई बाटो कटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेमरिदे गरम अगतिनी जेउ बेला सुन फोनी कता अचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नाले वातावरण मिले बेला खेप्ता असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सक्यो सुन नाखा नामे ल भे लागिने सज गिमी गिमी लापरवाही सुन चासो खेलगेमा दुख
14: रेडियो बेच्न छाने बल्ल लेखिने पुरो रङले नौ पुराले चौसो ख्याल गिरे
13: वन जङ्गल सर मेरो आरिङ्गी बारी एमएल एमए उसो छानेला उसोतर पोतरालय पार बोके हटे
14: सलाई लाइटर स्याउला ले सचाउने चिज रालै जाबाङजा र यामा धेने पोल घेने या पिटौ चिज र रहे वन जङ्गल याद के भए या
13: पिकनिक वनभोज बाको मेरो सचाउँछु छिन्ने मेले चौसो सयदेखि खेनाले वन जङ्गल उसो छान्ने कहिले बारीको चुरोत विधि ओरेको नै अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
16: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
17: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
19: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
20: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
21: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
20: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त भुटान कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
21: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
20: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
21: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो।
0: त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो।
1: राष्ट्रपाको महाधिवेशन कार्यतालिका सार्वजनिक मधेस प्रदेशमा 4 दिनमै गठबन्धन संकटमा, बाजुरा र हुम्ला जुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन।
0: भूमि व्यवस्था मन्त्रालयले पत्र दिएला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
1: देशभर 46 जिल्लामा विपदमा 74 घटना, 19 घाइते। सरकारद्वारा सतर्कता अपनाउन अपील। धेरै गर्मीमा बाहिर काम नगर्न चिकित्सकको सुझाव।
22: किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौ।
1: र रूसद्वारा युक्रेनमाथि ठूलो हवाई आक्रमण।
23: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा विश्वभरका मानिस आर्थिक समृद्धि मात्र होइन मानसिक शान्ति खुशी खोजिरहेका छन्। विलासिता मात्र नभई आरोग्य सन्तुलन र दीर्घकालीन खुशी प्राप्त गर्ने माध्यम नेपालका पर्यटकीय क्षेत्र, यहाँका हिमाल तथा पर्यापर्यटन हुन सक्छन्। त्यसैले त्यसको विकासका लागि विश्व पर्यटन संगठन र विश्व समुदायमा प्रचार प्रसार गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
24: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने अडान रहेका छन्। यही विषयलाई लिएर आज प्रमुख सचेतकहरूबीच छलफल भएको छ। सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतक सहभागी भएका थिए। उनीहरूले पश्चिम मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउने विषयमा दलभित्र र सभामुखसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता युवराज दुलालले भन्नुभयो,
0: प्रमुख प्रतिपक्षी दलहरूको अस्तिको अब हामीले प्रधानमन्त्री संसदमा आउनुपर्ने र प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्ने जुन कानूनी व्यवस्था छ त्यही एकमुटे एजेन्डामा सफल गरे हो। त्यो माग हामी निरन्तर राख्छौँ होइन, प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्नोत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो, त्यो कुरा हामी राखिराख्छौँ।
24: प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने व्यवस्था भए पनि जेठ महिनामा यो कार्यक्रम हुन सकेको छैन। यसैलाई लिएर विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। गत बैठकमा विपक्षीको नाराबाजी बीच नै विभिन्न विधेयक पारित गरेको थियो। अब पनि प्रधानमन्त्रीले जवाब नदिए संसद बैठक थप तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ। संसदमा देखिएको यस अन्यूलतालाई हटाउन प्रधानमन्त्रीको सम्बोधन कतिको जरूरी छ? राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सीआईएनको प्रश्नमा भन्नुभयो,
25: बडो उपाय भन्यो भने त आदेशै जारी गर्नुपर्छ सभामुखले। सभामुखले आफ्नो चाहिँ अन्तिम अधिकार हुन्छ प्रधानमन्त्रीलाई बोलाउने, टाइम दिएर होइन सम्पूर्ण सदनको चाहिँ सहमतिमा बोलाउनु पर्यो। अब यसरी त अब कसरी चल्ला त, प्रधानमन्त्री चाहिँ संसदप्रति एकाउन्टेबलै हुनुपर्छ, त्यही नभइकन त कति दिन चल्ने ल, कुनै कुनै खास परिस्थितिमा त के होला भने मलाई लाग्छ अब यो समय आयो, अब होइन बजेट पनि आइसक्यो, अब प्रधानमन्त्री सदनप्रति चाहिँ उत्तरदायी हुनुपर्छ भन्ने त अब हाम्रो यो सिस्टमकै मान्यता हो। अब मलाई लाग्छ सम्पूर्ण सदनले उहाँलाई चाहिँ आउनको लागि बाध्य पार्नु पर्छ, अनुरोध गर्नु पर्यो, बाध्य पार्नु।
2: अब यो पटक पटक चाहिँ सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्दै गर्ने, तर प्रधानमन्त्रीले चाहिँ धारा उपधारा हेर्दै गर्दाखेरि अब प्रधानमन्त्री सदनमा आएर बोल्ने सम्भावना चाहिँ के देख्नुहुन्छ?
25: छैन, सम्भावना छैन, म चाहिँ देख्दिनँ, यो चाहिँ मेरो सूचना हो।
2: भनेपछि प्रधानमन्त्रीले बोल्ने सम्भावना नभएपछि सभामुखको भूमिका के हुनुपर्छ?
25: सभामुख एक कुरा आदेश जारी गर्ने हो, होइन? अब सभामुख चाहिँ त्यही पार्टीको हो, अब 182 सीटमा के हो, सभामुखले अन्तिम प्रयास गरेको देखिनुपर्छ।
24: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगका उप प्रमुख राम गुरूङका अनुसार जेठ 7 देखि 15 गतेसम्म देशभरका 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। कार्यतालिकाका अनुसार जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिनेछ भने जेठ 30 गतेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन पेश गरिनेछ। राज्यपालले जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइसक्नुपर्ने जनाएको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अध्यावधि गरिसक्ने समय सीमा तोकिए पनि अधिकांश जिल्लामा काम शुरू नै हुन सकेको छैन। पार्टीले उडादेखि केन्द्रसम्मका तहमा सदस्यता अध्यावधिकमा असहयोग गर्ने नेताहरूलाई कार्यवाही गर्ने निर्देशन समेत जारी गरेको छ। तर निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर हुँदा प्रक्रिया अघि बढ़न नसकेको नेताहरूको भनाइ छ। नेपाली कांग्रेसभित्र सदस्यता अत्यावधिक प्रक्रिया रोकिँदै जानुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष र समन्वयको अभावलाई मानिएको छ। पार्टीभित्र देउवा पक्ष र नवनिर्वाचित सभापति गगन थापा पक्षबीच देखिएको असहयोग र फरक रणनीतिका कारण सदस्यता अत्यावधिक प्रक्रिया प्रभावित भएको हो। सदस्यता अत्यावधिकका देखिएको समस्या समाधानका लागि के पहल भइरहेको छ? सीआईएमसँग कुरा गर्दै कांग्रेस महामन्त्री गुरु घिमिरे,
25: अध्यावधि जारी छ, अब शुरूमा अलिकति कुरा नबुझ्दा, प्राविधिक कुरा र राजनीतिक कुरा दुईटै कुरा नबुझ्दाखेरि यसमा गति अलिकति धिमा भयो, होइन? अब साथीहरूले, पार्टीका साथीहरूले कुरा बुझ्दै जानुभएको छ र यो अहिले पार्टीको अनिवार्य एउटा काम भएको छ। त्यसैले पार्टीलाई, पार्टीको चाहिँ सदस्यको अभिलेखलाई चुस्त दुरुस्त बनाउनका निम्ति चाहिँ अपरिहार्य चाहिँ एउटा प्रक्रिया हो, यसलाई चाहिँ सबैले चाहिँ अवलम्बन गर्नै पर्छ, यसमा सहभागी हुनै पर्छ। र काँग्रेसलाई चाहिँ बदलिएको, सुधारिएको काँग्रेस रूपबाट स्थापित गर्नका निम्ति अनिवार्य यो प्रक्रिया हो, यसमा कसैले ढिलाइ गर्नु हुँदैन।
24: मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीले गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूलाई दबावमा राख्न खोजेको निष्कर्षपछि समर्थन फिर्ता गर्ने निर्णय गरेको नेताले बताउनु भएको छ। नेकपाका नेताहरूले केही बेरमै प्रदेश प्रमुखलाई समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेका छन्। केही दिनदेखि मात्र जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीलाई बाहिर राख्दै कांग्रेस एमाले र नेकपा बीच नयाँ सत्ता गठबन्धन बनेको थियो, तर 4 दिनमै यो समीकरण अस्थिर बनेको छ। समर्थन फिर्तापछि मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 74 विपद सम्बन्धी घटना भएको जनाएको छ। प्राधिकरणद्वारा जारी बुलेटिन अनुसार ती घटनामा 19 जना घाइते भएका छन्। घटनामा 11 जनाको उद्धार गरिएको छ। 12 जिल्लाको जितपुर सिमरामा गए राति आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति पुर्याएको छ। नगर प्रमुख राजन पौडेलका अनुसार 45 वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। नगर प्रमुख पौडेलले हावाहुरीपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरूद्ध भएको बताउनु भएको छ। क्षेत्रमा समेत ठूलो संख्यामा रूख ढलेको जानकारी आएको डिभिजन वन कार्यालय 12 जनाएको छ। तर ठूलो क्षति भने नभएको 12 प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सीआईएमसँग बताउनुभयो।
25: एउटा सेक्टरमा चाहिँ अलिकति आएर 30-35 घरको छानाहरू सामान्य क्षति भएको छ। दुई ठाउँमा बाटो अवरुद्ध भएको थियो, त्यो तत्काल हामीले खण्डमा खोलिहाल्यो। त्यस्तो व्यापक त्यस्तो त छैन, अलिअलि सामान्य हो, त्यस्तो ठूलो चाहिँ आएको होइन। अलिअलि अब
24: हुम्लाको चुङखेली गाउँपालिका 5 स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पर्न बाध्य भएका छन्। गत 5 गते जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढीले विद्यालयको 2 भवन भत्काएपछि सामुदायिक भवनमा पठन पाठन शुरू गरिएको हो। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति बनाएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेशका सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएमसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो,
3: अब त्यो अस्तिका दोषीहरूलाई त्यो कुटपिट गर्नेहरूलाई कारवाही भएन भनेर अल्टिमेटम दिएको त्यो 24 घण्टाको, अनि उहाँहरूले अब 48-50 घण्टापछि फेरि किन नभएको त भन्दा कुर्दा कुर्दा धेरै कुर्यो, अब हामी चुप लाग्दैनौ भनेर बन्द गर्नुभएको हो। उच्च स्तरीय समिति गठन भयो होइन, धेरै काम आज भइसक्यो, अनि समितिले कति दिन भन्ने केही त्यस्तो आधिकारिक आएको छैन, समिति गठन भएको छ भन्ने छ, अब उसलाई त भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
24: केही दिनदेखि बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई जिल्लाका स्थानीय बीच झडप भएपछि सरकारले अध्यगमन समिति गठन गरेको हो। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। सयौं ड्रोन र दर्जनौं क्षेपास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आज बिहानसम्म जारी आक्रमणमा किव तथा आसपासका क्षेत्रमा कम्तीमा 4 जनाको मृत्यु भएको छ भने 38 जना घाइते भएका छन्। अब खेल खबर। नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीको उल्लेखनीय सुधार भएको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीपीले सार्वजनिक गरेको वरियतामा 58 स्थान हासिल गरेको हो।
4: सन्तोषी रावल सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिर बाँकेमा स्थापना भएसँगै पहाड़को आस्था तराईसँग जोड़िँदै
6: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्ध कुमाखी
4: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सोनामा अहिले धार्मिक आस्थाको केन्द्र बन्दै रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
8: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
9: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
7: छाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
26: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
8: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
26: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
9: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
27: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँकीको राप्ती सोनारी गाउँपालिका चार प्रसोना अहिले धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रको रूपमा विकास हुन थालेको छ। सल्यानको कुमाख लेक स्थित सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाख मन्दिरको शाखा त्यहाँ स्थापना भएसँगै पहाड़ी जिल्लाको आस्था तराईसँग जोड़िन थालेको छ।
26: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ। सल्यान जिल्लाको कुमाख लेखमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाख मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ।
5: सिद्धकुमाखी मन्दिर भनेको सल्यानको कुमाख गाउँपालिकाको कुमाख लेखको डाँडामा अवस्थित सिद्ध बाबा बस्ने ठाउँलाई हामी सिद्धकुमाखी भन्ने गरेका थियौँ। र जसरी सल्यानबाट यहाँ बसाइसराय गरेर आउनुहुने सल्यानी रुकमेली जाजरकोटी छिमेक जिल्लाहरूका जो व्यक्तिहरूले सिद्धकुमाखको विषयमा उहाँहरूले जानकार हुनुहुन्थ्यो, यहाँ आइसकेपछि त्यहाँ जान त्यति सम्भव नभएको हुँदा त्यो सहजताको लागि हामीले सिद्धकुमाखी मन्दिरको शाखाको रूपमा हामीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर 4 पसौनामा हामीले स्थापना गरेका छौँ।
26: मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्धकुमाखी मन्दिरको नाममा चिनिँदै आएको थियो। 4 वर्ष अघि औपचारिक रूपमा दर्ता प्रक्रिया अघि बढ़ाएर सिद्धकुमाखी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ। अहिले मन्दिर परिसरमा जमिन सम्याउने, तारबार गर्ने लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्।
5: 2 बिघा 4 कट्ठा जग्गा हो हामीले यो प्रमाणित गरेको जग्गा, त्यही जग्गाभित्रै भवन पनि छ। त्यसपछि हामीले निर्माण गरेको त अब यो पहाड भयो, अब यो पुरै जङ्गलै जस्तै थियो, खाल्डा खोली थियो, खोला थियो, यसलाई पुरेर चाहिँ हामीले यो काम शुरू गर्दैछौँ।
26: सल्यानबाट 2040 सालमा बाँके बसाई सर्नुभएका केशलाल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो, तर अहिले उमेर र दूरीका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरमै मन्दिर स्थापना हुनुले सहज बनाएको उहाँ बताउनुहुन्छ।
10: जहाँसम्म थाहा छ यो उमाथी देउताको, हाम्रा बाजे बुवाहरूले पूज्ने पनि गर्नुहुन्थ्यो। गाई जसले गाई पालेको छ त्यसले यो कुमाखी देवताहरू असारको महिना मसुरको महिना पुज्ने, दुईपल्ट पुज्ने गरिने चलन थियो। अब आजभोलि के भयो भने चाहिँ मान्छेले गाई पनि पाल्न छोडे र यसको महत्व पनि अब जो पुराना पुराना मान्छे छन् तिनलाई मात्रै थाहा छ, न यो देउताको थाहा छ अहिलेको पछाडिको पिँढीलाई, न त गाई पालेको छ घरमा कसैले पनि। यसलाई संरक्षण गर्नको लागि अब यहाँ त्यहाँ सल्यान जानु त त्यहाँ गएर कुद्नुभन्दा त यहाँ ल्याएपछि त अब त्यो प्रति आस्था भएका व्यक्तिहरू त धेरै छन्।
26: मन्दिरको क्षेत्रफल करिब 2 बिघा 4 कट्ठा रहेको छ। राप्ती सुनारी, कोहलपुर र खजुरा लगायत स्थानीय तहको सहयोगमा निर्माण कार्य अघि बढ़ाइएको छ। रूकुमबाट आउनुभएका खेम बहादुर मल्ल र सुर्खेतबाट आउनुभएकी चन्दा सार्कीले पनि घर नजिकै मन्दिर बन्ने भएपछि खुशी व्यक्त गर्नुभयो।
5: 2006 सालमा भन्दा पहिला पनि हामी सिद्धकुमाखीलाई मान्थ्यौं, पहाडमा हुँदा पनि रूपमा हुँदा पनि सल्यानतिर आउने यताउता जाने गर्थ्यौँ, मान्थ्यौँ र हामीले गाईको धार दुधको धार चढाउने सिद्धको माथिलाई मान्ने मान्यता गरी आएका हौँ। र अहिले हामी आएको यहाँ 35-37 वर्ष भइसक्यो, मनोकामना पूरा होस् भनेर हामीले कुनै वरदान माग्दा कुनै सोचेको पूरा हुन्छ भन्ने हिसाबले हामीले यहाँ नै गर्ने ठिक लागेको हुनाले हामी यहाँ ल्याएको।
11: मेलाको लागि राम्रो छ, यहाँतिर दसैँमा लाग्छ मेला त यहाँ।
26: यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई बसाइसराईसँगै टुट्दै गएको संस्कार र परम्परालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ। पहाड़ी जिल्लाबाट तराई झरेर बसेका समुदायलाई आफ्नै धार्मिक परम्परा र पहिचानसँग जोड़िराख्न यो शाखा स्थापना गरिएको हो। सल्यान, रूकुम, जाजरकोट लगायतका जिल्लामा पुजिँदै आएको सिद्धकुमाख बाबाको आस्था अब बाँकेमै पनि विस्तार भएको छ। निशु जोशी, सीआईएन, कृष्ण सारेफिम, नेपालगंज, बाँके।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बस्न पानी र झोलिलो पदार्थ बढ़ी खानुपर्ने,
12: पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि चाडा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
4: डाक्टरको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
15: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
27: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
17: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 303 खण्डमा छौं। जल तथा मौसम विज्ञान विभागले हिजो एक विशेष बुलेटिन जारी गर्दै तराईमा हिजो आज र भोलिसम्म तातो हावा अर्थात लू चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। गर्मी मौसममा मानिसको स्वास्थ्यमा कस्ता खालका समस्या देखा पर्लान् अनि त्यसबाट बच्नका लागि कस्तो उपाय अपनाउन सक्छौ, आज हामी हाम्रो पालोमा यही विषयमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झा। तराईमा अबको केही दिन अत्यधिक गर्मी हुने भनेर मौसम पूर्वानुमान महाशाखाले भनेको छ। अत्यधिक गर्मीका समयमा मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने समस्याहरू चाहिँ के हुन सक्छन्?
12: एकदम धेरै गर्मी छ र त्यस्तो गर्मीको अवस्थामा पनि बाहिरी आउटडोर कामहरू बढ़ी गयो, पसिना धेरै गयो भने डिहाइड्रेटेड भएर मान्छेहरूको किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौँ।
17: खास यस्तो समस्या चाहिँ के कारणले हुने गर्छ?
12: तातो वातावरण छ र ह्युमिड छ भने कुनै व्यक्ति त्यस्तो अवस्थामा आउटडोरमा काम गरिरहेछ, भनौँ गर्मीमा काम गरिरहेछ, त्यो गर्मीमा बाहिरी काम गर्दाखेरि पसिना धेरै जान्छ, त्यसले गर्दाखेरि व्यक्तिको के हुन्छ भने मासुहरू फर्किने, पिरौला फर्किने, यी समस्याहरू आउँछ, चक्कर लाग्ने, पसिना धेरै गएपछि मान्छेलाई प्यास बढी लाग्ने, होइन त्यो चाहिँ यदि भनौँ न हामीले हाइड्रेसन मेन्टेन गरेनौँ भने मान्छेलाई चक्कर लागेर कतिपय बेहोस हुने पनि हुन्छ।
17: गर्मीका कारण भएका स्वास्थ्य समस्यामा तत्कालै गर्नुपर्ने कामहरू चाहिँ के छन् नि त्यस्तो अवस्थामा?
12: त्यो अवस्थामा हामीले आफूलाई तातोबाट जोगाएनौ, त्यस्तोमा काम गरिराख्यो भने त्यो पछि हिट एक्जसन स्टेज भन्छ।
17: त्यो भनेको चाहिँ के हो?
12: त्यो भनेको के हो भने पसिना धेरै आएर शरीरभित्र पानीको मात्रा कम भइदिने, टाउकोमा चाहिँ रगतको सञ्चारहरू कम हुने, मुटुको चाल बढेर आउने, व्यक्तिलाई चाहिँ तपाईँको चक्कर लाग्ने, सो यी समस्याहरू चाहिँ बढी देखिन्छ। यदि त्यस्तो अवस्थामा पनि हामीले उहाँलाई चिसो ठाउँ प्रदान गरेनौँ, यी त्यस्तै गर्मी भएकै ठाउँमा काम गर्नुभयो भने त्यही पछि नै रहने हो कि त हिट स्ट्रोक भन्छ।
17: हजुर, यहाँले भन्नुभएको हिट स्ट्रोक गर्मीका समयमा तराईमा प्राय जसो हिट स्ट्रोक भयो रे भन्ने खालका खबरहरू चाहिँ बाहिरिरहेका हुन्छन्। हिट स्ट्रोक भनेको के हो र यसबाट बच्न सक्ने उपायहरू चाहिँ के छन्? कस्तो खालको उपाय अपनाउनु पर्छ हामीले?
12: हिट स्ट्रोक भनेको तपाईँको एकदमै यसको चाहिँ भनौँ जटिल रूप भन्छ, जसमा चाहिँ मान्छेको के हुन्छ भने पसिना आउन पनि छोड्छ, मुटुले चाहिँ पर्फ्युजन जुन भनौँ अब त्यो हाम्रो रगतको सञ्चार प्रक्रिया नै अवरुद्ध भए जस्तो हुन्छ, जसले गर्दाखेरि तपाईँको ब्रेनमा पनि कम हुने, मुटुको फङ्सन कम हुने, किडनी मृगौला ड्यामेज हुने, होइन मान्छे बिहोस भएर लड्ने, इन्फेक्सन छैन केही छैन तर ज्वरो 102-103 जस्तो तातो जिउ पुरै बाहिर आउने, यी समस्याहरू के देखिन्छ भने तापक्रमको कारणले, जुन इन्भाइरोमेन्टल टेम्परेचर बाहिरी हामीले तापक्रमको कारणले यस्तो अवस्था आउन सक्छ। 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ, 40, 41, 42, 43 पुग्ने भन्ने त अनुमान गरिएको छ नि त. अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन. त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपडाहरू लाउनुपर्छ, लुज फिटिङ कपडाहरू लाउनुपर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ.
26: जस्तो अहिले तराईमा केही समय अत्यधिक गर्मी हुने भनिरहँदाखेरि कतिपय घाममा निस्केर काम गरिनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्यमा असर पार्छ नि पक्कै पनि. यस्तो बेलामा चाहिँ के गर्ने के नगर्ने छोटकरीमा भनिदिनुहोस्.
12: गर्मीमा अब एकदमै गर्मी छ, 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही बेला म आजै यो काम सकाउँछु भन्यो भने त्यो मूर्खता हो, किनभने शरीरलाई असर गरिरहेको हुन्छ. तपाईँको 2 घण्टाले गर्दा मृगौला ड्यामेज हुन सक्छ, तपाईँ फेन्ट हुन सक्नुहुन्छ, तपाईँले हिट स्ट्रोक हुन सक्छ, तपाईँलाई तुरन्त आइसीयूमा भर्ना गर्नुपर्ने हुन सक्छ. त्यो ज्ञान चाहिँ हुनुपर्छ र त्यो ज्ञान हामीले दिन सक्नुपर्छ. गर्मीको बेला चाहिँ आउटडोर वर्कहरू चाहिँ सक्दो नगर्ने, बाहिरी कामकाजहरू नगर्ने, भित्री कामकाज गर्ने, आफूलाई चाहिँ चिसो बनाएर राख्ने, एसी छ भने धेरै राम्रो, फ्यान छ भने राम्रो. अब सबैसँग त एसी हुँदैन, सो चाहिँ हामीले छहारी भएको सेड भएको ठाउँमा घरभित्रै बस्यो भने हामीलाई चाहिँ के हुन्छ, गर्मी हुँदैन. अर्को चाहिँ पानीको मात्रा अत्याधिक, पानी चाहिँ धेरै खाइयो भने तपाईँको जति ह्युमिड इन्भाइरोमेन्ट भए पनि, जति स्वेटिङ भए पनि पानीको मात्रा शरीरमा कम हुँदैन.
26: गर्मीका बेलामा प्राय जसो डाक्टरहरूले पानी खान सुझाव दिनुहुन्छ, अत्यधिक पानी खाने, सकेसम्म धेरै पानी खाने, झोलिलो खाने भनेर भनिरहँदाखेरि पानीमा पनि कस्तो खालको पानी चाहिँ स्वास्थ्यको लागि एकदमै धेरै उपयुक्त हुन्छ, जस्तो सादा पानी, जीवनजल पानी अथवा फलफूलको रसहरू, झोलिलो कुराहरू?
12: एउटा कुरा के बुझ्नुहोस् भने सबभन्दा राम्रो भनेको के हो भने फूड बेस्ड फ्लुइड भन्छ. फूड बेस्ड फ्लुइड भनेको जस्तो हामीले दालको पानी भन्छौँ, भेजिटेबल सुप भन्छौँ, होइन, तरकारीहरूको जुन रस हुन्छ त्यो भन्छौँ, त्यो भात पकाउँदाखेरिको मार भन्छौँ, यिनीहरू भनेको हाम्रो शरीरको लागि सबभन्दा फाइदाजनक हो. अर्को भनेको जीवनजल, नामै जीवनजल, ओरल रिहाइड्रेसन सल्युसन जुन भन्छौँ ओआरएस, त्यो भनेको सबभन्दा बेस्ट हो. किनभने पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै. सो खालि चाँदा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो.
26: मौसमी विपद वा अन्य कुनै कारणले बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासा भए तपाईँले हामीलाई हाम्रो पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आगामी हप्ता प्रश्नको उत्तर खोजौला. साझा खबरमा हाम्रो पालो आजलाई यति.
4: प्रतिपक्ष दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने अडान राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। नेपाली काँग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पिछिल्लो बन्द गएको छ। मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ र रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। अवस्थ आजलाई ताजा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: 驻留在。
1: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
2: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि। बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सीमामा भन्सार शुल्कमा कडाई गरेपछि आवत जावत घट्यो, राजस्व बढ़्यो, नेपाली बजार चलायमान बन्दै गएको भन्सार कार्यालयहरूको दावी।
0: बाजुरा र हुम्ला जिल्लाको सीमा विवादको अध्ययन गर्न समिति गठन। नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन

0: घटना।
1: प्रधानमन्त्रीलाई संसदमा ल्याउन चार विपक्षी दलहरू एकै ठाउँमा उभिने, सभामुखको भूमिकामाथि प्रश्न।
0: अमेरिका र इरान सम्झौता नजिक, युद्ध विराम 60 दिन लम्ब्याउने तयारी, युरेनियम अमेरिकालाई चुम्पिन इरानद्वारा अस्वीकार।
1: र माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा, एसियन गेम क्वालिफायर खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतसँग सीमा जोड़िएका प्रमुख भन्सार नाकाहरूमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामानमा भन्सार शुल्क कड़ाईका साथ लागू गरिएपछि सीमा क्षेत्रमा आउजात गर्ने यात्रुको संख्या घट्न थालेको छ। तर नेपाली बजार चलायमान बन्दै गएको र राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालयहरूले जनाएका छन्। सुदूरपश्चिम प्रदेशको गड्डा चौकी स्थित कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी चक्रदेव भट्टका अनुसार पछिल्लो समय भारत जाने नेपालीको संख्या समेत घटेको छ। उहाँले स्थानीय बजारमा चहल पहल बढ़ेको र राजस्व संकलनमा समेत सुधार भएको बताउनुभयो। साथै नाकामा हुने तस्करी नियन्त्रणमा समेत उल्लेखनीय प्रगति देखिएको उहाँले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
3: अहिले चाहिँ यो पछिल्लोमा इन्डियातिर कम जान थाले मान्छे, त्यही हिसाबले अब मान्छे नै कम गइरहेको छ। नेपालतिर गाडहरू चाहिँ चलायमान भएको छन्। अहिले तस्करी अब पूर्ण रूपमा नियन्त्रणले त नहोला हजुरको अहिले, तर पहिलाको भन्दा परिणाममा घट्दै घट्दै गइरहेछ। अब यसरी ठाउँदै गएर जिरो बनाउनु पर्छ यसलाई।
0: बाँकेको नेपालगंज भन्सार कार्यालयले पनि 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामानमा कड़ाई गरिरहेको जनाएको छ। प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले कड़ाईपछि यात्रुको चाप घटेको र भारतीय बजार समेत प्रभावित बनेको बताउनुभयो। उहाँका अनुसार सुरक्षा निकायको सक्रियताका कारण तस्करी नियन्त्रणमा आएको छ भने पहाड़ी जिल्लाबाट जाने यात्रु समेत कम हुन थालेका छन्। यात्रु संख्या घटे पनि राजस्व संकलन बढ़िरहेको उहाँले समेत बताउनुभयो।
4: बढ़िरहेछ, मान्छे र यात्रुहरू घटेका छन्। अब भारतीय बजार सुकेको छ, होइन? त्यस्तोहरू त आउनै छोडिसके, माथिबाट पहाड़बाट ट्रकबाट आउने, ठूलो भन्सारपट्टिबाट भने त्यस्तै यात्रुबाट उठ्ने सामान हुन्छ नि, यात्रुहरूबाट के पोका पन्तराहरूबाट। अब कसो नि आउने मान्छे घटी गए, फेरि होइन मान्छे घटे त्यसले पनि असर गर्यो, त्यति हुँदाहुँदै पनि रहेछ त अलि बढेको छ। तस्करी नियन्त्रण पनि भइरहेछ, सशस्त्र बल लागिरहेछ, जनपद लागिरहेछ, भन्सार प्रशासन लागिरहेछ।
0: देशकै सबैभन्दा ठूलो व्यापारिक नाका मानिने वीरगंज भन्सार कार्यालयले पनि नाकामा भीड़भाड़ कम भएको जनाएको छ। भन्सार अधिकृत तथा सूचना अधिकारी उदय सिंह विष्टले 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामानमा भन्सार शुल्क लागू गरेपछि सीमा क्षेत्रको आवागमन तुलनात्मक रूपमा घटेको जानकारी दिनुभयो।
3: 100 रुपियाँ लाउँदाखेरि अलि भीड़भाड़ चाहिँ घटेको कि त्यो मान्छे पारी मात्रै गएर सबै मान्छे पारी गएर किनेर ल्याउँथे, त्यो चाहिँ अलिक घटेको जस्तो छ।
1: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गर्न एक समिति गठन गरेको छ। बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगुलको संयोजकत्वमा समिति गठन गरेको हो। यसअघि दुई जिल्लाको सीमा क्षेत्र लामपाटा प्रहरी चौकी स्थापना गर्ने विषयमा स्थानीयहरूबीच झडप हुँदा कर्मचारीहरू नै घाइते भएका थिए, जसकारण बाजुराको हिमाली युवा क्लबले घाइतेहरूको निशुल्क उपचार, सीमा विवादको स्थायी समाधान नभएसम्म कर्णाली राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको थियो। सोही विवादको स्थायी समाधानका लागि सरकारले आज भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समिति

0: को सदस्य सचिव को जिम्मेवारी दिएको छ।
1: सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी रासपाले प्रथम राष्ट्रीय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि तय गरेको चरणबद्ध कार्यतालिका आज सार्वजनिक गरेको, जस अनुसार 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठनदेखि महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका काम समेटिएको छ। स्वीकृत कार्यतालिकामा जेठ 7 गते शुरू भएका जिल्ला र प्रदेशका निर्वाचन समिति गठन जेठ 15 गतेभित्र सम्पन्न गरिसक्नुपर्ने डेडलाइन तोकिएको छ। रासपा सहमहामन्त्री विपिन आचार्यले यही डेडलाइनलाई मध्यनजर गर्दै विधान संशोधन र समायोजन टुंगाउने गरी अहिले काम धमाधम भइरहेको जानकारी दिनुभयो।
2: केन्द्र समितिले अस्ति महाधिवेशन गरिरहेको कुरा, विधान संशोधन गर्ने कुरा र समायोजनहरू टुङ्गाउने बाँकी भएको है कि समायोजनहरू टुङ्गाउने भन्ने कुराहरूको डेडलाइनको एन्डेन्डतिर हामी पुगिरहेछौ। त्यो दुईटा मेजर काम सकिँदैछ।
1: केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङद्वारा जारी गरिएको सर्कुलरमा सबै प्रदेश समितिका सभापतिहरूलाई आफ्नो प्रदेश अन्तर्गतका जिल्ला सभापतिसँग आवश्यक समन्वय गरी कार्यतालिका अनुसार काम सम्पन्न गर्न सहयोग गर्न भनिएको छ। राष्ट्रपाको पहिलो महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा हुने गरी तोकिएको छ। यसअघि ओडा र नगर अधिवेशनहरू गरिएको छ।
0: नेपाल विद्यार्थी संघ नेभिसनका कार्यकर्ताहरूले नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा धरना दिएका छन्। नेभिसनको 12 महाधिवेशनको मिति घोषणा गरी संगठनलाई चलायमान बनाउन दबाव स्वरूप उनीहरूले आज विरोध जनाएका हुन्। विद्यार्थीहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। धरनामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कंग्रेसभित्रको आन्तरिक एकता सुदृढ़ गर्नका लागि गुट उपगुट भन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्नेमा जोड़ दिएका छन्। नेभिसनलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने माग समेत गरेका छन्।
1: प्रतिनिधि सभाका विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकले आज छलफल गरेका छन्। उनीहरूले संसदमा सरकारले विपक्षीको आवाज दबाउन खोजेको निष्कर्ष समेत निकालेका छन्। सिन्दरबार स्थित एमाले संसदीय दलको कार्यालयमा आज भएको छलफलमा कंग्रेसकी वासना थापा, एमालेका एन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी खुसबु ओली सहभागी थिए। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको उपेक्षा गरेको, गैर संवैधानिक गतिविधि बढ़ेको, विपक्षी दलको आवाज दबाउने प्रयास भएको तथा सभामुखको भूमिकामाथि समेत प्रश्न उठाए। विपक्षी दलहरूको बैठकले संविधान कार्यान्वयन, प्रतिनिधि सभा नियमावली पालना र लोकतन्त्रको रक्षाका लागि संसदभित्र आपसी सहकार्य र छलफललाई निरन्तरता दिने निष्कर्ष निकालेको नेता महरले जानकारी दिनुभयो।
0: आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा कंग्रेस सहितका विपक्षी दलका सांसदहरूले सभामुख डोल प्रसाद अर्यालको भूमिका निष्पक्ष नरहेको टिप्पणी गरेका छन्। कंग्रेसकी सांसद गीता कुमारी सेन्दाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनका लागि रूलिङ समेत गर्न नसकेको भन्दै निरीह देखिएको टिप्पणी गर्नु भएको छ।
3: अब यो विषयमा त हामीले पहिले पनि भनिरहेको छौँ, सभामुख चाहिँ एउटा सभामुख भएर नै चाहिँ रुलिङ गर्दा हुन्थ्यो, तर अब सभामुखले हामीले धेरै नै हामीले चाहिँ दबाब पनि गर्यौँ, घेराबन्दी पनि भयो, उहाँको विषयमा धेरै विरोध पनि भयो। अब तपाईँ चाहिँ एउटा सभामुख भएर, साँच्चीको सभामुख भएर, एउटा राष्ट्रको एउटा सभामुख भएर रुलिङ गर्नुपर्छ, तपाईँ चाहिँ एउटा थपना जस्तो भएर चाहिँ नबसिदिनु हुन्थ्यो भने चाहिँ हामीले त्यो कुरा उठाएकै हो।
0: एमालेकी सांसद साजिता सिद्दिकी खातुनले सभामुख अर्यालले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको वकालत गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले सभामुखको भूमिका निष्पक्ष नभएको गुनासो पनि गर्नुभयो। प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख लगायतको भूमिका निष्पक्ष हुनुपर्नेमा त्यसो हुन नसकेको सांसद खातुनको जिकिर थियो।
3: अहिले आएर के फिल भयो भने मेरो सभामुख चाहिँ राष्ट्रपा भन्दा बाहिर निस्किनै सक्नु भएन क्या। उहाँ राष्ट्रपा भन्दा बाहिर निस्केर उहाँ चाहिँ सदनको सभामुख, देश र जनताको सभामुख बन्दैको भए साह्रै सुनमा सुगन्ध थपिन्थ्यो कि, किनभने एउटा सभामुख, उपसभामुख होइन, मन्त्रीहरू, देशको प्रधानमन्त्री त फियर हुनुपर्छ नि त, त्यो कुराहरू हुनु पर्थ्यो। तर त्यो कुरा अलि हामीलाई, मलाई आई मिन मलाई फिल चाहिँ भएन, त्यसले गर्दा म पटक पटक रिक्वेस्ट पनि गरेको छु, अस्ति एकदमै सदनमा चिच्चाएको छु,

0: फियर भनिदिनुहोस्, तपाईँ फियर भनिदिनुहोस्, तपाईँले हामीलाई अनुशासन सिकाइराख्दा तपाईँ लगायत टिम अनुशासनमा बस्नु भएको छैन। हामी त अलरेडी 25 इयर्स म आफै फिल्डमा काम गरेर आएको मान्छे हो, मलाई एकदमै अनुशासनको नलेज छ। तर तपाईँ लगायत तपाईँको टिम नै नबस्दिँदाखेरि अनि तपाईँले प्रधानमन्त्री नै सदनमा नल्याउँदाखेरि अनि हामी प्रतिपक्षले आवाज उठाउने कि नउठाउने?
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद पार्वती विकले पनि सभामुख अरियाल संसदप्रति जवाबदेही नभएको आरोप लगाउनुभयो। उहाँले संसदमा महिलाहरूको संख्या अझै बढ़ाउने विषयमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। जनसंख्याको आधारमा सदन लगायत राज्यका सबै निकायमा महिलाहरूको प्रतिनिधित्व हुनुपर्ने सांसद विश्वकर्माको भनाई थियो।
2: धर्मले पनि मूल्याङ्कन गरिराख्नु भएको छ, होइन, बाहिर जो जोले हेरिराख्नु भएको छ, किनकि त्यो सदन भन्दा सभा भन्दा कैयौं गुणा दिग्गज मान्छेहरू पनि बाहिर हुनुहुन्छ, होइन, हामीलाई हेरेर मजाले हाम्रो सबै गतिविधिलाई एनालाइसिस गर्ने त्यो राम्रो मान्छेहरू पनि बाहिर हुनुहुन्छ, उहाँहरूले पनि हेरिराख्नु भएको छ। अब उहाँहरूका अगाडिका बाध्यता के हुन् मलाई थाहा छैन। अब सदनप्रति बाइस भएको जस्तो फिलिङ हामीलाई पनि भइराखेको छ। जनसंख्या हामी तपाईँहरूभन्दा 51% हो भने त बढी छ नि, त्यसले गर्दाखेरि हामी सन्तुष्टि भयो भने त केही गर्नै सक्दैनौँ। त्यसले गर्दा हामी 51%ै त्यहाँ सहभागी बनाउन चाहन्छौँ त्यो सदनमा। सन्तुष्टि भन्ने त जब सन्तुष्टि त त्यति बेला भइन्छ जब वर्गविहीन समाज हुन्छ क्या।
3: नेपाल परिवेशमा बागमती प्रदेश सभाको बजेट अधिवेशन भोलि शुरू हुने लगायतका थप समाचार बाँकी नै छन्।
4: प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।
6: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सतही गर्नु वा नेपाल स्थित बैंकमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: यो हो महासंचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: मनसूनको अवधिमा हरेक वर्ष बाढ़ी पहिरो र डुबानले ठूलो जनधनको क्षति हुने गरेको छ। नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ अन्तिममा शुरू भएर अक्टोबर 2 समाप्त हुन्छ। तर यस वर्ष भने नेपालको पूर्वी भागबाट जेठ मध्यतिर नै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ। प्रिमनसून अवधिमै पूर्वी नेपालमा पहिरोले 2 जिल्लाको सड़क सञ्जाल टुटाएको छ। तर सरकारले हरेक वर्ष मनसून अवधिमा हुने क्षतिको विवरण संकलन गर्नु बाहेक जोखिमको पूर्व तयारीबारे ठोस नीति तथा कार्यक्रम नै बनाउन सकेको छैन। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
8: पाँचथर र ताप्लेजुङमा बर्खा नलाग्दै बाढ़ीले वितण्डा मच्चाएपछि त्यहाँका नागरिकको सड़क सञ्जालसँगको पहुँच टुटेको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले 2 जिल्ला जोड्ने सड़क र पुल बगाउँदा ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको हो। वर्षासँगै आएको बाढ़ीले दोभाने खोला, तमोर खोला र मध्य पहाड़ी राजमार्ग आसपासमा निर्मित संरचनासँगै केही नागरिकका घर बगाएको पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो।
9: पक्की पुल बन्ने गरेको त बगायो, अर्को ब्रिज बनाउने त्यसका बेली ब्रिजका सामानहरू बगायो, अर्को काठे पुल बगायो, एउटा झोरलुङ्गे पुल बगायो, 3 पब्लिकका घर बगायो। जोखिमका मान्छेलाई सार्ने भनेको छ। अब अहिले स्थानीय तहहरूले सारिराखेकै छन्। ती पनि हिजो गएका ठाउँमा जोखिममा भएका एक दुई परिवारहरूलाई अन्य सुरुमा सारेका छ।
8: तमोर करिडोर अन्तर्गत निर्माणको अन्तिम चरणमा रहेको लुम्बिनी पुल बगाउँदा ठूलो क्षति भएको छ। ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल बाढ़ीले पूर्ण रूपमा बगाएको ताप्लेजुङका प्रमुख जिल्लाधिकारी शिवराज सेडाईले जानकारी दिनुभयो। निर्माण सम्पन्न हुनै लागेको अवस्थामा पुल बग्दा ठूलो क्षति पुगेको सेडाईको भनाई छ। सड़क कालोपत्री हुने चरणमा पुगे पनि 8 वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको थिएन। अहिले पुल बगाएपछि यसको निर्माण थप अनिश्चित बनेको छ। पानी पर्ने क्रम अझै नरोकिएकाले क्षतिको यकिन विवरण उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो।
10: यति नै क्षति भयो भने पढात्मक गर्ने काम बाँकी नै छ, गर्दै हुनुहुन्छ टेक्निकल सेनाले। मानवीय क्षति खास भएको छैन। एउटा काठको घर चाहिँ पहिरोले डिस्टर्ब गर्यो भन्ने आएको छ।
8: इन्द्रावती खोलामाथिको पुलमा क्षति पुगेपछि सिदिङवा गाउँपालिका तथा सिरीजंगा गाउँपालिकाको खेवाङ र याम्फुदिन क्षेत्रमा सदरमुकाम फुङलिङ तथा पाँचथर इलाम हुँदै लामो दूरीमा सञ्चालन हुने सवारी साधन ठप्प भएका छन्। सिदिङवा गाउँपालिकाका अध्यक्ष मान बहादुर राईले भारी पहिरोले क्षतिग्रस्त भएको सड़क खुलाउन नसकिएकाले आवत जावत ठप्प बनेको।
11: आज 3 दिन भयो जेसीबी लगाएको, सकेको छैन नै, बनाइसकेकै छैन। अलैँची खेतीमा त कति क्षति पुगो पुगो, पहिरो त त्यस्तो कति गयो गयो। याङ्गरो गाउँपालिकामा धान खेती, हाम्रो सिदिङमा अलैँची खेतीमा अनुमानित 4 करोड जतिको क्षति चाहिँ साधारण कमी हिसाब गर्दा पनि त्यतिको क्षति भयो।
8: पूर्वी नेपालका 2 जिल्लामा मनसुन शुरू नहुँदै बाढ़ी र पहिरोले जनधनको ठूलो क्षति पुर्याउँदा पनि सरकार भने बेखबर बनेको छ। बाढ़ी र पहिरो जन्य विपदबाट बस्न पूर्व तयारी गर्नुपर्नेमा सरकार पर्ख र हेरको अवस्थामा रहेको छ। मनसून प्रतिकारीय योजना ल्याएर काम थाल्नुपर्नेमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भने प्रधानमन्त्री कार्यालयको ग्रीन सिग्नलको पर्खाईमा रहेको छ। गृह मन्त्रालय 1 महिनादेखि छुट्टै मन्त्रीविहीन रूपमा सञ्चालन हुँदै आएको छ, जसको असर देशका हरेक प्रशासनिक निकायमा देखिन थालेको छ। गृहमन्त्री नहुँदा मनसून प्रतिकारीय योजना ल्याउन ढिलो भएको बताउनुहुन्छ प्राधिकरणकी प्रवक्ता शान्ति महर।
12: स्थिति त भइ नै सरकार छ होइन, तर अब यहाँ गृहमन्त्रीज्यू चाहिँ नहुनुभएको र प्रधानमन्त्रीज्यूले हेर्नुभएको, उहाँले एक दुईवटा विषय हेरेर सार्वजनिक गर्ने भन्या भएर अड्क्या छ केही समयले। अब सायद आज हुन्छ होला त्यो।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौडा सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ। लामो समयदेखि आर्थिक संकटसँग जुत्दै आएको उक्त उद्योगको आज उहाँले अवलोकन गर्नुभएको हो। कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादव आज उद्योगको अवलोकनमा जानुभएको थियो। त्यसक्रममा उहाँले व्यवस्थापक र कर्मचारीबाट जानकारी लिनुभएको छ। अवलोकन पश्चात आयोजित छलफलमा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्त दुःखद भएको भन्दै सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको सुनाउनुभयो।
1: बागमती प्रदेश सभाको बजेट अधिवेशन भोलि शुरू हुँदैछ। प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भोलि दिउँसो 1 बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो। मुख्यतया सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्न अधिवेशन बोलाइएको हो। यो अधिवेशनमा 8 महिनादेखि सभामुख पदको चुनाव गर्ने तयारी समेत छ। तत्कालीन सभामुख भुवन कुमार पाठकले गत असोज 1 गते नै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। जेएनजी आन्दोलनको क्रममा उहाँले भदौ 24 गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएको थियो।
3: चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट सिलिङ गर्ने क्रममा रहेका बेला पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मधेस र समग्र देशको जीवनसँग जोड़िएको चुरे क्षेत्रको दिगो संरक्षण संवर्धन र पुनर्स्थापनाका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गरेको हो। त्यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गरिएको अभियानका संयोजक नरेन खतिवड़ाले बताउनुभयो। कुल बजेटको 20% शिक्षा र स्वास्थ्य क्षेत्रमा 10% बजेट सरकारले विनियोजन गर्नुपर्नेमा अभियानको जोर छ।
1: चीनको ग्वाङझाउमा नेपाललाई सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान प्रदान गरिएको छ। चीनको ग्वाङझाउमा आयोजित ग्वाङझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेशन अर्थात सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले तीन दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल अ लाइफ टाइम एक्सपिरियन्स अर्थात नेपाल जीवनभरको अनुभव भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा एकजना फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका 22 बस्ने 53 वर्षीय प्रवणलाल सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी परीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका सिंहलाई प्रहरीको टोलीले काठमाडौँ महानगरपालिका 13 छाउनीबाट पक्राउ गरेको हो। पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो।
3: ललितपुरमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका वडा नम्बर 15 घर भई हाल कलंकी बस्दै आएका 19 वर्षीय सुरज राई रहेको प्रहरीले जनाएको छ। ललितपुर महानगरपालिका वडा नम्बर 12 लगनखेल बस पार्क नजिकबाट प्रहरीले उनलाई नक्कली नोटसहित पक्राउ गरेको हो। उनबाट प्रहरीले 500 दरको 16 नक्कली नोट बरामद गरेको छ। नक्कली नोट कारोबार भइरहेको भन्ने गुप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनलाई लगनखेलबाट समातेको हो।
4: कञ्चनपुरको महेन्द्रनगरबाट दुईजना सड़क आश्रित व्यक्तिको उद्धार गरिएको छ। मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 टोलीले एक महिला र पुरूषलाई उद्धार गरेको हो। उद्धार गरिएका उनीहरूलाई धनगढ़ी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिनुभयो। मानव सेवा आश्रमले सड़क पेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर काकर भिट्टा स्थित मेची पुलबाट यात्रा शुरू गरेको थियो। यात्रा कञ्चनपुर कैलाली हुँदै आज बेलुकासम्म बाँके पुग्नेछ। आनी छोइङ डोलमा फाउण्डेशनकी संस्थापक एवं गायिका आनी छोइङ डोलमा र आयोजक मानव सेवा आश्रमको टोली उद्धारका लागि त्यहाँ पुगेको हो।
3: वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना मध्ये आधाभन्दा बढ़ी तीव्र गतिका कारण भएको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत वैशाख महिनामा देशभर 2294 दुर्घटना भएकामा 1253 दुर्घटना तीव्र गतिका कारण भएका हुन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान सम्झौता नजिक पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुन लागेको बताउनु भएको छ। विदेश मन्त्री मार्को रुबियोले पनि वार्तामा महत्वपूर्ण प्रगति भएको खुलासा गर्नुभएको छ। इरानले औपचारिक रूपमा कुनै प्रतिक्रिया नजनाए पनि द्विपक्षीय एमओयूमा हस्ताक्षरको नजिक पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सम्झौतामा युद्धविराम 60 दिन लम्ब्याउने तयारी छ। सो अवधिमा इरानले हुर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्नेछ। उसले कुनै पनि जहाजबाट शुल्क लिने छैन र सो जलमार्गको थापेको धराप हटाउन थाल्नेछ। बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनेछ। त्यस्तै इरानी तेल स्वतन्त्र रूपमा बेच्न पाउने गरी आर्थिक प्रतिबन्धहरू हटाउनेछ। यसैबीच इरानका अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरे अनुसार युरेनियम अमेरिकालाई सुम्पिन इरानले अस्वीकार गरेको छ। सोही कारण इरानको परमाणु कार्यक्रम अझै पनि अमेरिकासँगको सम्झौताको शुरूआती हिस्सा बनेको छैन। परमाणु मुद्दामाथि अन्तिम सम्झौताका लागि वार्ता हुनेछ।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जीत दर्ता गर्दै काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्य कवडलमा आज भएको खेलमा मालदिप्सलाई 3-0 सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो। समूह चरणको अन्तिम खेलमा नेपालले मालदिप्सलाई 25-12 25-9 र 25-20 पराजित गर्यो। समूह चरणको अन्तिम खेलमा भोलि भारत र किर्गिस्तान खेल्नेछन्। यो खेलबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ।
4: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई 30 रनले पराजित गरेको छ। राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याएको मुम्बईले 9 विकेट गुमाएर 175 रन मात्र बनाउन सक्यो। उसका लागि सूर्यकुमार यादवले 60 र हार्दिक पाण्डेले 34 र विल ज्याक्सले 33 रन बनाए। राजस्थानका लागि जोफ्रा आर्चरले सर्वाधिक 3 विकेट लिए भने आन्द्रे बर्जर ब्रिजेश शर्मा र यश पुन्जाले 2-2 विकेट लिए। यसअघि राजस्थानले निर्धारित ओभरमा 8 विकेट गुमाएर 205 रन बनाएको थियो। यो जितसँगै राजस्थानले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। यसअघि रोयल च्यालेन्जर्स बेंगलुर, गुजरात टाइटन, सनराइजर्स हैदराबादले प्लेअफमा स्थान बनाइसकेका छन्। क्वालिफायर एक बेंगलुरू र गुजरात बीच, एलिमिनेटर हैदराबाद र राजस्थान बीच खेलिनेछ। अहिले जारी अर्को खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भइरहेको छ। इडेन गार्डनमा कोलकाताले टस जितेर बोलिङ रोजेको छ। टस हारेर ब्याटिङ गरिरहेको दिल्लीले ताजा अवस्थामा 8 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 70 रन बनाएर खेलिरहेको छ।
3: र नेपाल क्रिकेट संघ क्यानले एसियन गेम क्वालिफायरका लागि 14 सदस्यीय टोली घोषणा गरेको छ। क्यानले आज दिपेन्द्र सिंह एरीको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा पूर्व कप्तान रोहित पौडेल पनि समेटिएका छन्। उनी बाहेक कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साफ आलमले पनि टोलीमा स्थान बनाएका छन्। एसियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिका अनुसार मे 31 हुने उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने र प्रतियोगिताको शुरूआत गर्ने तयारी छ। त्यस्तै भारत भ्रमणमा जाने ए टीम घोषणा गरिएको छ। क्यानले अनिल शाहको कप्तानीमा टोलीको घोषणा गरेको हो। भारतको उत्तराखण्डमा आगामी मे 22 जून 2 सञ्चालन हुने 42 अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली ए टोली घोषणा गरिएको क्यानले जनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
4: सीमामा भन्सार शुल्कमा कडाई गरेपछि आवत जावत घट्यो, राजस्व बढ़्यो, नेपाली बजार चलायमान बन्दै गएको भन्सार कार्यालयहरूको दावी।
3: बाजुरा र हुम्ला जिल्लाको सीमा विवादको अध्ययन गर्न समिति गठन। राष्ट्रपा महाधिवेशनको कार्यतालिका सार्वजनिक। कंग्रेस कार्यालयमा नेवी संघको धरना।
4: प्रधानमन्त्रीलाई संसदमा ल्याउन चार विपक्षी दलहरू एकै ठाउँमा उभिने, सभामुखको भूमिकामाथि प्रश्न।
3: अमेरिका र इरान सम्झौता नजिक, युद्ध विराम 60 दिन लम्ब्याउने तयारी। युरेनियम अमेरिकालाई सुम्पिन इरानद्वारा अस्वीकार।
4: र मालदिव्सलाई हराउँदै नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा एसियन गेम क्वालिफायर खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव र जगत विदा हुन्छौ, नमस्कार।
5: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
6: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
5: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
6: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
5: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा। हामीलाई सम्झनुहोस्, हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुबेति लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
5: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
7: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति रो घर चाहियो नि।
11: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
10: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
11: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
12: होइन, रात दिन खत खत के को झगडा हो यो?
11: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
12: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सार दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
10: ओहो, यस्तै घर हामीलाई चाहिएको।
11: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन त भन।
12: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479-1719 मा जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
13: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
5: रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र लिबाङ रोल्पाको सूचना। 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूका लागि बच्चालाई नियमित स्वर्ण प्राशन गराउनाले हुने फाइदाहरू, बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउँछ, शारीरिक र मानसिक स्वास्थ्यको वृद्धि विकास गर्नुका साथै पाचन शक्तिलाई सबल बनाउँछ, बच्चाको दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ।
14: स्वर्ण प्राशन खुवाउने मिति 2083 साल जेठ 7 गते बिहिबार,
5: असार 4 गते बिहिबार र असार 31 गते बुधबार।
14: समय बिहान 6:30-10 बजेसम्म।
5: स्थान रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्र लिबाङ रोल्पा। सावधानी, ज्वरो, झाडा पखला, आउ, मासी, रुगा खोकी लागेको अवस्थामा यसको प्रयोग नगर्ने। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98578-24725 र 98578-77027। स्वर्ण बिन्दु प्राशन गराउन आउँदा सकेसम्म खाली पेटमा आउनुहोला। अनुरोध, रोल्पा आयुर्वेदिक स्वास्थ्य केन्द्र रोल्पा नगरपालिका 4 लिबाङ रोल्पा।
15: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
16: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई
16: मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ।
17: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
18: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
21: खै जन्मदाता दिनुहोस् त।
22: जन्मदाता गरेको छैन नि म्याडम।
21: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
22: हो र, मलाई त थाहा नै थिएन म्याडम।
21: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
22: पहिला कसैले भनेन?
23: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
24: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
23: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
24: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
26: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
25: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
26: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
25: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
26: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
25: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
26: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सचेको घरमा तुलसीपुर दाङ,
25: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
26: सम्पर्क मोबाइल 98578211105,
25: 98479802,
26: 98095682605
25: र 98103949040।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि थपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
2: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
1: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
2: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
1: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
1: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697।
2: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
1: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: त्यही डालोमा होला दाना, हाल्दै नानी।
5: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर? यी बुढाले सुन्ने काम नहुन्न भने
4: दिमाग चुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
6: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9874-50571 र 9855-24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेल रोल्पा।
2: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
7: हो र, होइन होला त्यस्तो त। सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ, के भयो भन त?
8: के भएन मिस,
7: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
11: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोड्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो निर घोराही दाङ, बुद्ध हस्पिटल को नजिकै। थप जानकारी का लागि सम्पर्क 0825916770 98478076770 98578043123। समयमै उपचार गरौ, स्वस्थ जीवन बाँचौ। सुपरिचित फार्मेसी, नेशनल बाथ रोग एन्ड स्किन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो नेरा घोरा हिदान।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
15: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
18: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
18: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
17: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
18: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
17: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
18: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
17: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
18: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
17: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडिचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
18: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
19: सुन्दर
15: सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
17: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
15: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका को फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियौ। रोल्पा नगरपालिकाको कारणले

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर

0: Ultra Mega. जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्थुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 98645878232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनौँ भनौँ जस्तै लाग्छ।
4: तिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम

हजुर नमस्कार नमस्कार नमस्कार, हार्दिक स्वागत छ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। हामी यति बेला कार्यक्रम गुड नाइट सँगै छौँ। अलिकति प्राविधिक समस्या उत्पन्न भयो, के गर्ने, गाह्रो छ होइन, प्राविधिक समस्या हो, घरिघरि आइरहन्छ। यो प्राविधिक समस्यासँग जुद्दै जुद्दै कार्यक्रममा हामी फेरि पनि उपस्थित भइसकेका छौँ। मलाई पारीबाट यति बेला प्राविधिक मित्रको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र आज आइतबारीय बसाई हो र आज आइतबारीय बसाईमा तपाईँसँग हामी कुराकानी गर्नेछौँ र कुराकानी गर्दै गर्दाखेरि आज हामी तपाईँसँग कुराकानी मात्रै गर्छौ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309040 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। घरिघरि के हुन्छ, घरिघरि के हुन्छ होइन, अलिकति प्राविधिक समस्या हुन्छ र त्यो प्राविधिक समस्यासँग जुद्दै जुद्दै हामी तपाईँको संसाथमा अहिले पनि उपस्थित भइसकेका छौं। मलाई प्राविधिक संयोजनबाट यति बेला साथीले साथ दिइरहनु भएको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी कार्यक्रम गुड नाइटमा छौं। हामीलाई रेडियो स्काई 90.4 MHz गुल्मी, रेडियो भोजपुर 93.8 MHz भोजपुर तनहुँ भोजपुरबाट साथ दिइरहनु भएको छ, रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो भोजपुरबाट एलिना श्रेष्ठ अनि रेडियो यति बेला हापुरेबाट हामीलाई अर्जुन परियार लगायतका साथीहरूले साथ दिइरहनु भएको छ, रेडियो टिफडीबाट हामीलाई राज श्रेष्ठ लगायतका साथीहरूले साथ दिइरहनु भएको छ भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइटमा छौं, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा तपाई पनि फोन गर्न सक्नुहुन्छ, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868309040 को नम्बरमा फोन डायल गर्नुहोला र हामी तपाईँसँग कुराकानी गर्नेछौ आजको बसाईमा। यो कुरा जानकारी गराउँदै आउनुहोस्, अबको क्रममा तपाईँको लागि हामी एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ। हामी कार्यक्रम गुड नाइटमा रहिरहँदाखेरि तपाईँसँग आज हामी कुराकानी मात्रै गर्छौं। आज आइतबार व्यवसायमा कति तपाईँलाई नीति नियम मात्रै बाँध्ने होइन, कहिलेकाहीँ त भनौँ न कुराकानी मात्रै पनि गर्यो भने पनि राम्रै हुन्छ जस्तो मलाई लाग्छ होइन, तसर्थ हामी तपाईँसँग कुराकानी गर्नका लागि आएका छौं, तपाईँको संसाथमा आएका छौं र तपाईँ पनि कार्यक्रममा फोन डायल गर्न सक्नुहुन्छ। 9868309040 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौं, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। हामी विभिन्न रेडियो स्टेशनहरूबाट जोडिँदै गर्दा, विभिन्न रेडियो स्टेशनहरूबाट रहँदै गर्दा, हामी तपाईँको संसाथमा रहँदै गर्दा तपाईँले कार्यक्रम प्रति कुनै पनि सुझाव, सल्लाह वा प्रतिक्रिया, कार्यक्रम यस्तो भइदिए अझै राम्रो हुन्छ भन्ने तपाईँलाई लागेको छ भने तपाईँले हामीलाई भन्न सक्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। अब एउटा गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा हामी रहिरहँदा आज हामी गफगाफ मात्रै गर्छौं। अलिकति प्राविधिक समस्या भयो सुरु सुरुमा, गाह्रो छ, मलाई पनि गाह्रो छ, तपाईँलाई पनि गाह्रो छ, हामी सबैलाई गाह्रो छ, के गर्ने, यता मिलायो उता मिलायो, के मिल्दैन के मिल्दैन, गाह्रो छ है। बल्ल बल्ल बल्ल मैले भनौँ न हामीले मिलाएका छौँ र तपाईँसँग हामी कुराकानी गर्न यसरी सक्षम भएका छौँ। यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ? 9868-6039-40 नमस्कार हजुर। हेलो, नमस्कार हजुर, को बोल्नु भएको? कहाँबाट? अशोक तिमल सिन्हा। कहाँबाट?
1: अहिले चाहिँ धनकुटा भन्नुपर्छ।
0: धनकुटा फर्किसक्नुभयो?
1: धनकुटा फर्के, तपाईँले सुशेलीको बेलुका कार्यक्रम बेग्लै रहेछ त्यहाँ।
0: हजुर,
1: अनि त जोड्न बेलुकाको कार्यक्रम बेग्लै रहेछ, त जोड्न सकिनँ मैले।
0: है,
1: उनीहरूको बेलुका चाहिँ उनीहरूको समाचार हुँदो रहेछ,
0: होइन?
1: म त्यहाँ गएँ, गएको थिएँ।
0: अनि चार बजीको कार्यक्रम, चार बजीको कार्यक्रमको लागि कुरा गर्नु भएन?
1: सोचे गरेको छैन, म फेरि भोलि जाँदैछु।
0: ए, भोलि जाँदै हुनुहुन्छ होइन?
1: फेरि भोलि जाँदैछु, अहिले चाहिँ घरै आएको छु।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि अनि के छ, खाना खानुभयो कि खानु भएको छैन?
1: खाना खाइसक्यो त,
0: खाइसक्नु भयो होइन?
1: तपाईँले के गर्नु?
0: तपाईँले बोलाउनु भएको थियो र मलाई खाना खाना दिनलाई?
1: ए, तरिका आउनु न हो,
0: आउनु न हो मात्रै, आउनु न हो मात्रै भन्नुहुन्छ?
1: अस्ति चाहिँ भनिरहेको थियो तपाईँ, गुरा हेर्न आउनु, धनकुटाको उयो हेर्न आउनु भनेर भनिरहेको थियो।
0: तपाईँ मलाई लिन आउनुपर्छ कि? तपाईँ भनेर मात्र हुन्न नि, तपाईँको गाउँ कहाँ हो, के हो, होइन?
1: लिरहने त लिन आउनु त सक्ति छ, तपाईँ धनकुटा सिधै आउनु।
0: अब धनकुटा आयो भने बाटोमा बाघले खाला, स्यालले खाला, होइन? बाघले खाला, स्यालले खाला, वन होला, त्यो वन वन कहाँ जाने फेरि?
1: रमाइलो छ, नातिनु त्यस्तो हुँदैन।
0: ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि के छ सुशैली, उता उता मोरङतिरको बसाई कस्तो रह्यो? ल भन्नुहोस्।
1: गर्मीको बसाई भयो, यहाँ जाडो छ,
0: गर्मीको बसाई भयो, होइन?
1: गर्मीको बसाई।
0: ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कसलाई गुड नाइटको शब्दहरू राख्नुहुन्छ? ल भन्नुहोस्।
1: तपाईँलाई प्राविधिक मित्र, भोजपुरमा हुने प्राविधिक मित्र, धनकुटाको प्राविधिक मित्र सबैलाई, अनि घर परिवार, नानी बुवाहरू सबैलाई,
0: सबैलाई गुड नाइट भन्नुहुन्छ होइन?
1: सबैलाई।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिको बसाईमा आउनु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते।
1: नमस्ते हजुर, नमस्ते नमस्ते।
0: टेलिफोन सम्पर्कमा अशोक तिमल सिन्हा आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेको 21 मिनट गइसक्यो। हेर्नुहोस् त, कार्यक्रम चलाउँदा चलाउँदै, तयारी गर्दा गर्दै आज के हो के हो कार्यक्रममा। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो?
2: गुल्मीदेखि लक्ष्मण सुनार।
0: लक्ष्मण सुनार, के छ लक्ष्मण जी, गुल्मीतिर गयो हालखबर? गर्मी बढ्यो, गर्मी बढ्यो, तपाईँकोतिर गर्मी लास्टै बढ्यो होइन? किन किन गर्मी बढाउनु भयो तपाईँले भन्नुहोस्?
2: अब मैले बढाएको होइन, आफै घाम धेरै छ,
0: घाम धेरै छ, उतातिर त घाम नहुनु पर्ने त, दिउँसोमा धेरै गर्मी छ होइन? उतातिर खासै गर्मी त नहुनु पर्ने हो, तर पनि तपाईँले अब गर्मी छ भन्नुभयो होइन? ल, ठिक छ, कार्यक्रममा आउनु भएको छ, खाना खानुभयो कि खानु भएको छैन तपाईँले भन्नुहोस् त? तपाईँले दिनु भएको छैन क्यारे, कसरी खाने हो र? धुर्कोटतिर आयो भने सँगै बसेर खुवाउनुहुन्छ?
2: हजुर,
0: के के खुवाउनुहुन्छ भन्नुहोस् त?
2: तपाईँ आसी, अब तपाईँले जे भन्नुहुन्छ त्यही खुवाउँछु, अब भन्नुपर्छ
0: मैले जे भन्छु त्यही खुवाउनुहुन्छ?
2: त्यही खुवाउँछु
0: है।
2: हजुर,
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ अनि आज के छ गुड नाइटको शब्दहरू राख्ने त होला होइन? ल हुन्छ, आफ्नो सम्पूर्ण साथीहरूलाई गुड नाइटका शब्दहरू भन्नुहोस्।
2: हस् फर्स्ट अफ अल दाजुको लागि हेलो गुड नाइट भन्छु, अनि मेरो घर फ्यामिलीको लागि हेलो गुड नाइट।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 39 40 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
3: हजुर, म राजपुर गाउँपालिकाबाट सन्त कुमार चौधरी।
0: सन्त कुमार चौधरी जहाँ राजपुर गाउँपालिका गढुवाबाट?
3: गढुवा होइन, यो
0: ए राजपुर छुट्टै नगर गाउँपालिका छ होइन?
3: हजुर हजुर।
0: ओहो, नि के छ हालखबर तपाईँको?
3: एकदम ठिकठाक छ हेर्नुहोस्।
0: अनि आज भोलि कतातिर हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, अनि रेडियो जलजलाबाटै हामीले सुन्दै हुनुहुन्छ?
3: एकदम डाइरेक्ट वे जलजलाबाट सुनिरहेको छु।
0: अनि तपाईँको नाम चाहिँ के हो?
3: सन्त कुमार चौधरी।
0: सन्त कुमार चौधरी होइन?
3: हजुर हजुर।
0: सन्त कुमार चौधरीसँग हामी कुराकानी गर्न पाइरहेका छौँ।
3: हजुर हजुर।
0: ल ठिक छ, अनि कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई थाहा छ होला क्यारे होइन?
3: हजुर हजुर।
0: ल अब कसलाई गुड नाइटको शब्दहरू बोल्नुहुन्छ, ल बोल्न सक्नुहुन्छ है त?
3: ए हुन्छ हजुर। सर्वप्रथम हजुरलाई, त्यसपछि मेरो सम्पूर्ण सन्त कुमार चौधरी भन्ने चिन्ने नचिन्ने सबैलाई गुड नाइट भनेर बिदा हुन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा सन्त कुमार चौधरी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्न सक्नुहुन्छ 9868 60 39 40 मा। अब एउटा गीत राख्छौँ क्यारे, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ, यो गीत तपाईँको लागि राख्छौँ, गीतपछि फेरि आउँछौँ यो गीत तपाईँको लागि, हामी तपाईँलाई गीत राख्छौँ।

0: यो गीत पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। गुल्मीको पीड़ा भनौ न गुल्मीको माटोलाई समावेश गरिएको गीत तपाईँको लागि मैले यहाँ प्रस्तुत गरिसकेको छु र तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम गुड नाइट सँगै छौं र कार्यक्रम गुड नाइटमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9868309040 नम्बर तपाईँको लागि खुल्ला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। अग्निदेखि होल्डमा बसिरहनु भएको छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते दादा हजुर।
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: म सुनसरी गाउँपालिकाबाट अविरल छेत्री बोलेको दाई।
0: अविरल छेत्री बोल्दै हुनुहुन्छ, के छ अविरलजी सुनसरीतिरको हालखबर?
1: एकदम ठिक छ दाजु, गर्मी बढिरहेछ यहाँतिर पनि, त्यस्तै हो।
0: गर्मी बढिरहेछ
1: हजुर, गर्मी गर्मी नै छ गाउँतिर पनि दाजु।
0: लिबाङतिर त्यति गर्मी छैन त,
1: यतातिर दिउँसो दिउँसो त अलिअलि
0: दिउँसोतिर बढिरहेछ होइन
1: हजुर,
0: यतातिर दिउँसोतिर पनि त्यति गर्मी त मैले महसुस गरेको छैन। हुन त तपाईँ अब उकाली ओह्राली हिँडिरहने मान्छे होइन
1: हजुर,
0: त्यो भएर पनि गर्मीको महसुस गर्नुभयो होला होइन
1: हजुर दाजु।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन?
1: जानकारी छ
0: ल, अब गुड नाइटको शब्दहरू बोल्नुहोस्।
1: विशेष त हजुरलाई
0: धन्यवाद,
1: अनि प्राविधिक मित्रमा जो हुनुहुन्छ उहाँलाई, अनि मलाई अविरल विष्ट भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउनुहुन्छ।
0: हुन्छ, अहिलेको लागि विदा गर्छौ। अविरल विष्ट आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो दुबाईको फोन गर्नुहोला 9868309040 रेडियो झलझला, रेडियो स्काई, रेडियो भोजपुर, रेडियो हापुरे लगायतका रेडियोहरूबाट सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्ते दादा,
0: कहाँदेखि को बोल्नुभयो? ओम प्रसाद कटेल, कुन रेडियोबाट हामीलाई सुन्नुभयो तपाईँले? रेडियो भोजपुर एफएमबाट कार्यक्रम सुन्नुभयो होइन? कस्तो लागिराखेको छ कार्यक्रम यहाँलाई?
2: एकदम राम्रो छ दादा, अब रेगुलर मैले जुनसुकै सुन्ने, अब एकदम मेरो भाषा नै हो, सुन्दैछु पनि, र अब आज पनि रेडियोमा मलाई लाग्छ जहाँसम्म प्राविधिक कसमै अलिक आए जस्तो बुझ्ने होइन, हजुरले सुरु नै भनिहाल्नुभयो, अनि तपाईँले गफ गफ मात्रै गर्न पाउँदा पनि धेरै खुसी लागेको छ।
0: त्यही त नि। हुन्छ, अनि कार्यक्रममा आउनु भएको छ, आज दिनहरू कसरी बित्यो, के गरेर बिताउनु भयो भन्नुहोस् न।
2: ठिकै छ दादा, अब यता हाम्रो धनकुटातिर त अनि हाम्रो दाजु अशोक दाजुले पनि भनिहाल्नुभयो, शीतलै छ यसो, त्यस्तो गर्मी खासै गर्मीको असर परेको छैन।
0: तपाईँको धनकुटा र हाम्रो लिबाङ उस्तै उस्तै रहेछ होइन, गर्मी खासै नहुने
2: हजुर,
0: त्यसो त्यसो हिँड्नेहरूलाई, घाममा हिँड्नेहरूलाई गर्मी हुने नत्र नहुने होइन
2: हजुर। अब हाम्रोतिर चाहिँ प्राय यो टमाटर खेती अहिले चलिरहेको छ धानहरू भन्दा पनि होइन, त्यसले गर्दाखेरि दिउँसो, अब दिउँसो चाहिँ भनौँ न अलिकति काम गर्न बारी जन्म सिलाइ अलिक गर्मी चाहिँ महसुस हुन्छ, तर यस बिहान बेलुका बस्नलाई हाम्रो हजुरले भनेअनुसार तपाईँ हाम्रोमा त्यस्तो खासै गाह्रो हुँदैन।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाईमा आउनुहोला। यस्तै त हामी कहिलेकाहीँ कुराकानी मात्रै पनि गर्छौँ जसले गर्दा तपाईँहरूको मुड फ्रेस हुन्छ होइन
2: हजुर,
0: अनि कहिलेकाहीँ त अरू बेला त त्यही हो, फरक दिनमा फरक प्रस्तुतिको साथमा आउँदाखेरि यो मान्छेले कति फरक दिनमा फरक प्रस्तुति ल्याउला, कहिलेकाहीँ त कुराकानी मात्रै गरे पनि हुन्थ्यो नि भन्ने लाग्छ होला तपाईँहरूलाई होइन
2: हजुर हजुर, होइन एकदम राम्रो छ।
0: हुन्छ, अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हस्, अब सर्वप्रथम त हजुर लगायत रेडियो प्राविधिक मित्रलाई सम्झन चाहन्छु, त्यस पछाडि गएर मेरो सम्पूर्ण घर परिवार, अनि मेरो पूर्व उर्लाबारीमा रहनु भएको मेरो सबैजना परिवारलाई चाहन्छु र रेडियो जगदला अहिले एजेन्टबाट जति पनि कार्यक्रम यो हाम्रो गुड नाइट कार्यक्रम सुनेर बसिरहनु भएको सम्पूर्ण मित्रजन र मेरो पाखीदासबाट मलाई हुम प्रसाद भनेर चिन्नुहुने जति सम्पूर्ण मित्रजनहरूलाई सम्झन चाहन्छु।
0: हुन्छ, अहिलेको लागि विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: हजुर नमस्ते।
0: नमस्ते, को बोल्नुभयो?
3: म खडरबाट मनिषा आरती बोलेको।
0: के छ मनिषा खबर?
3: ठिकै छ, अब सुत्ने तर्खरमा हो।
0: अब सुत्ने तर्खरमा हो?
3: हजुर।
0: किन यति यति यति अबेलासम्म नसुत्याएको?
3: अब सुत्ने हो नि त।
0: निन्द्रा लाग्दैन?
3: लाग्छ।
0: लाग्छ? कति कति बेला निन्द्रा लाग्छ हौ मनिषालाई?
3: 10 बजेतिर कि।
0: 10 बजेतिर बल्ला? किन 10 बजेतिर बल्ला निन्द्रा लाग्छ भन्नुहोस् त?
3: खोइ अब हेर्ने अनि कार्यक्रम सुन्ने त्यही गर्न आयो कि।
0: मोबाइलमा के हेर्नुहुन्छ?
3: फेसबुकमा अब के देखाउँछ अब त्यही नै हेर्ने न।
0: तपाईँले हेर्ने कुरा मात्र होइन नहेर्ने कुरा पनि हेर्नुहुन्छ अरे?
3: होइन, त्यही त नहेर्ने चिता के हेरिला।
0: तपाईँले त के भन्छ भने अब अर्काको बोयफ्रेन्ड गर्लफ्रेन्ड को म्यासेजहरू पनि हेर्नुहुन्छ अरे?
3: होइन होइन, त्यस्तो त हेर्न मन लागेन मैले त
0: है।
3: अनि
0: त्यस्तै कुरा सुनेको थिएँ कि मैले।
3: होइन होइन, अनि खाना खानुभयो हजुरले?
0: तपाईँले दिनुभएको थियो र?
3: आएपछि त म दिइहाल्थेँ, अनि तपाईँ त्यहाँ हुनुहुन्छ म यहाँ छु, अनि कसरी दिने छ?
0: अनि बोलाउनु भएको थियो र?
3: बोलाएको हजुर, तपाईँ आउनु भएन र अब हामीले खाइसक्यौँ।
0: म त अहिले भर्खर पनि आउँछु तपाईँले बोलाउनु भयो भने, तर तपाईँले बोलाउँदै बोलाउनुहुन्न मलाई।
3: आउनुहोस् त नि।
0: तपाईँले मलाई कति हेला गर्नुहुन्छ भन्ने कुरा मलाई मात्रै थाहा छ कि होइन?
3: हेला गरेको होइन कि।
0: कति हेला गर्नुहुन्छ भन्ने कुरा त मलाई मात्रै थाहा छ।
3: हेला गरेको होइन नि त।
0: अनि दिनहरू कसरी बित्यो तपाईँको?
3: गोठालो जाने, बाख्राको, अनि
0: त्यस्तै गरेर बित्यो होइन?
3: ल
0: त हुन्छ, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: फर्स्ट अफ अल हजुरलाई गुड नाइट,
0: धन्यवाद।
3: अनि मेरो घर परिवारमा सबै बुबा मम्मी भाइ बहिनीलाई पनि गुड नाइट भन्दै म पनि बिदा हुन्छु, गुड नाइट।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको नाम हो मनिषा, उहाँसँग कुराकानी गरिसकेका छौँ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
4: नमस्ते दादा, गुड इभिनिङ।
0: गुड इभिनिङ, को बोल्नु भयो?
4: म बोल्दैछु है त तेरा सुनबाट, नानु मनिषा भन्नुभएछ है।
0: नानु मनिषा होइन?
4: हजुर।
0: के छ नानु मनिषाको खबर?
4: मेरो खबर ठिकै छ भन्नुभएछ, अनि हजुरको कस्तो छ?
0: ठिक छ, हाम्रो पनि। के गर्दै हुनुहुन्छ यति बेला?
4: यतिखेरको बसैमा चाहिँ भर्खर खाना खाएर प्रोग्रामकै साथमा भन्नुभएछ है।
0: भर्खर खाना खाएर प्रोग्रामकै साथमा?
4: हजुर।
0: अनि कुन रेडियो बाजा सुन्ने गर्नुहुन्छ?
4: म प्रायः जस्तो भोजपुरदेखि सुन्ने गर्छु भन्नुभएछ।
0: तेह्रथुमको रेडियो मेन्छेआमबाट पनि कार्यक्रम बज्न लागेछ नि, थाहा छ कि छैन?
4: नै मलाई थाहा छैन।
0: थाहा छैन रेडियो मेन्छेआम तपाईँको त एक्टिभ छ कि नै?
4: हाम्रोतिर मजाले सुनिन्छ, हाम्रोदेखि पारी त हो।
0: ए ल, अहिले चाहिँ 4 बजेको कार्यक्रम मात्रै बज्छ?
4: हजुर।
0: 4 बजेको कार्यक्रम त त्यहाँ सुन्नुहुन्छ नि रेडियो मेन्छेआमबाट?
4: नै, म लालीग्रासबाट चाहिँ सुन्छु, मेन्छेआमदेखि त मैले सुनेको छैन दादा।
0: मेन्छेआमबाट पनि बज्न थालेछ 4 बजेको कार्यक्रम, सुन्नु पऱ्यो नि।
4: भोलिदेखि चाहिँ सुन्छु नि। होइन, म साथी त्यही भोजपुरबाट सुन्ने गर्थेँ घरि लालीग्रासदेखि, तर आज चाहिँ मैले सुनिनँ भन्नुपर्छ है।
0: होइन, कार्यक्रम गुड नाइट त अझै सहकार्य गरेको छैन, त्यही पनि म कुराकानी पनि गरिराखेको छु होइन हाम्रो मनोज सरसँग।
4: हजुर हजुर।
0: अब गुड नाइट कार्यक्रम पनि बज्यो भने त त्यो कार्यक्रम पनि सुन्न पाइहालिन्छ होइन?
4: हजुर।
0: ल त, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिनुहुन्छ?
4: हुन्छ सम्झिनु पर्दा फर्स्ट अफ अल त तपाईँ लगायत रेडियो जलदायम अलिन्त तिमीलाई गुड नाइट अब स्विट ड्रिम भन्न चाहन्छु।
0: धन्यवाद।
4: अनि त्यसै गरी अन्य साथीहरू भन्नुपर्दा डियर हस्बेन्ड हुनुहुन्छ आशिष तामाङ सरानी गुड नाइट अब स्विट ड्रिम लभ यु एन्ड मिस यु भन्न चाहन्छु। अनि कसरी हुन्छ मेरो प्यारो बाबु मम्मी भाइहरूलाई पनि गुड नाइट भन्न चाहन्छु। अनि प्यारी मिटिङ हुनुहुन्छ मानु मगर साथी ग्रेसमा गज शीर्षमा त्यसो गरेमा बहिनीहरू छु राई अनि साथी सरकमचन्द्र गुरुङ मलाई जति पनि साथीहरू नानु मञ्चली मु भनेर चिन्नुहुने सम्पूर्ण साथीलाई गुड नाइट हेभ अ गुड ड्रिम भनेर भाइ।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? 9868-6040-40। नमस्कार हजुर।
5: हेलो दादा, नमस्ते।
0: नमस्ते, को बोल्नुभयो?
5: म जागरको दादा, तुलसा न्यौपाने।
0: तुलसा न्यौपाने, के छ तुलसाको खबर? खाना त खाइसकेको अरे तुलसाले मलाई दिनु भन्दाखेरि दिनुहुन्न क्या अरे होइन?
5: मैले दिएको त हजुरले खानु भएन अनि
0: तपाईँले मैले जे पनि दिनु भन्दाखेरि दिनुहुन्न क्या अरे?
5: दिइहाल्छु दादा, तपाईँ पो टाढा हुनुहुन्छ, म पनि टाढा भएर हो कि
0: है।
5: हजुर हजुर,
0: हामी दुरीले टाढा भए पनि आफ्नो मनले मुटुमा नजिक सम्झे भने त नजिक भइहाल्छौ नि होइन? मुटुमा नजिक सम्झिनु पर्यो, मनले नजिक सम्झिनु पर्यो नि त तुसा छे।
5: हजुर हजुर,
0: तपाईँले टाढा सम्झनुहुन्छ अनि
5: सम्झिन्न दादा, कहाँ टाढा सम्झिनु, नजिकै सम्झिहाल्छु त।
0: ए नजिकै सम्झिनु भएको छ?
5: हजुर हजुर।
0: खै त मलाई विश्वास लागेन क्या रे।
5: विश्वासै मान्नुहुन्न, मैले त नजिकै सम्झिन्छु क्या रे। अब हजुरले विश्वास नमानेपछि के गर्नु त मैले?
0: नजिकै सम्झिनुहुन्छ?
5: हजुर हजुर।
0: ल न ढाटिकन भन्नुहोस् कति नजिक सम्झिनुहुन्छ।
5: हो के कहाँ ढाट्नेर, फेरि ढाटी भएन कि।
0: अनि कति नजिक सम्झिनुहुन्छ ल भन्नुहोस्?
5: धेरै नजिक हो।
0: धेरै नजिक त होइन होला।
5: हो के
0: धेरै नजिक नभन्नुहोस् है, नत्र फेरि तपाईँको कोही कोही मान्छे रिसाउनु होला।
5: रिसाउनुहुन्न, त्यस्तो फेरि किन रिसाउने हो र?
0: त्यस्तो फेरि किन रिसाउने हो र होइन?
5: हजुर हजुर,
0: ठिक छ। कार्यक्रममा आउनु भएको छ, अनि दिनहरू कसरी बिताउनु भयो तुलसाले?
5: दिनमा आज स्कुल गएको दादा।
0: स्कुल जानुभयो?
5: हजुर।
0: अनि ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, स्कुल पनि जानुभयो, आज त आइतबार, आज त बिदा हुने होइन र भने?
5: हुन त हो, हाम्रो स्कुल चाहिँ चलिरहेको थियो दादा।
0: ए तपाईँको स्कुल किन चल्यो त?
5: खै त अब सरले आउने भन्नुभयो अनि अब हामी गइसक्यौँ स्कुल। अनि
0: अनि पढाइ पनि भयो होइन?
5: पढाइ पनि भयो।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: ओके, फर्स्ट अफ अल त हजुरलाई
0: धन्यवाद।
5: अनि प्राविधिक को हुनुहुन्छ उहाँलाई, अनि मेरो साथी पनि भन्नुपर्दा शिखर शर्मा, रमिला शर्मा, निर्मल शर्मा, मसँग हुनुभएको प्यारो मम्मीलाई र दिदीलाई गुड नाइट भन्दै बिदा हुन्छ। नमस्ते, बाई दादा।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको फोन गर्नु होला। हाम्रो स्टुडियोको घडीमा कति बज्यो अहिले, कति बज्यो भन्ने पनि हेर्नुपर्छ क्या, नत्र त फेरि समय बितेको थाहै हुन्न होइन। गाह्रोसम्म फेरि त्यस्तै छु कि, समय बितेको थाहै पाउन्न। ए ल, बल्ल 43 मिनट गएको छ, ठिक छ, केही छैन। अब म गीत बजाउन न, तपाईँहरूसँग मजाले कुराकानी गर्छु। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। नमस्ते, रात्रिकालीन अभिवादन, को बोल्नुभयो, कहाँ बाट?
6: हजुर, सुनसरी गाउँपालिकाबाट, सन्टिबिसी।
0: सुनसरी गाउँपालिकाको भिरबाट आउनुभयो कि पाखाबाट आउनुभयो कि लिखाबाट आउनुभयो कि बेसीबाट आउनुभयो, कताबाट आउनुभयो?
6: अब भिरबाट त होइन, भिरबाट हो नि फेरि।
0: के भन्नुभयो?
6: हजुर, भिरबाट आएको भनेको है।
0: भिरबाट चाहिँ आउनु भएको?
6: हजुर, त्यो झरनाबाट, त्यो झरनाबाट डाइरी देख्नु भएको छ कि नै?
0: झरना त देखिहाल्छु, कसले हुताइदियो तपाईँलाई भिरबाट?
6: भिरबाट उताउनु भएको होइन, माथि हाम फालेको नि।
0: आफै हाम फाल्नु भएको?
6: हजुर।
0: बिचरा कसैले पछाडि भएको घुचेर दिएको भए सायद अलिक छिटो आइपुग्नुहुन्थ्यो होला होइन?
6: अब आउनु त अगाडिबाट आउनु भनेको, अब छिट्टै अब आउनु अलिक टाढा नै भयो कि, त्यही भएर
0: टाढा भयो होइन?
6: हजुर, अब नगरपालिका र गाउँपालिका टाढा छ नि, त्यही भएर
0: उडेर आउनुभयो कि गुडेर आउनु होला भन्नुहोस्।
6: अब चरा भएर उडेर आउनुसम्म फोन गर्ने, अब गुडेरै आएको भन्नुपर्छ है।
0: अनि तपाईँको त पखेटा पनि छ भन्दै सुन्थ्यो त।
6: छन् त सर, तर काम लागेन पखेटा पनि।
0: काम लागेन पखेटा पनि होइन।
6: हजुर
0: ल ठिक छ, चराको पखेटा त शरीरमा हुन्छ, तपाईँको पखेटा चाहिँ कहाँ हुन्छ हौ?
6: खुट्टामा छ भन्दैन मिल्दा फेरि है।
0: खुट्टामा छ भनेर भन्न चाहिँ मिल्दैन होइन।
6: हजुर
0: मिलाइसी सबै कुरा मिल्नु ग्यारे शान्तिजी, मिलाउनुहुन्न तपाईँले?
6: अब मिलाउनु त खोजेको मिलाउ, अब कस्तो गफ लाउनु भएको, पखेटा पनि खुट्टामा हुन्छ र भनेर त्यहाँदेखि पटाउने होइन, अब दुःख किन गरेर
0: है।
6: हजुर
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ। मैले पहिला पहिला के सोच्थेँ भन्दाखेरि होइन, पहिला म सानो छ त कि होइन, अब सानो छ त के बुद्धि हुन्छ होला र होइन।
6: हजुर
0: अब भनौँ न, हाम्रो स्कुलमा पढ्ने केटी मान्छेहरू होइन पुरा हिँड्नुहुन्थ्यो दौड्नुहुन्थ्यो, अनि उहाँहरूको चुन्नी हावामा उड्थ्यो होइन। अनि मैले के सोच्थेँ भन्दाखेरि ए यिनीहरूको त पखेटा हुन्छ, यिनीहरू चाहे पनि हावामा उड्न सक्छन्, यिनीहरूको पखेटा पुरा फरी उडिरहेछ भन्ने सोच्थेँ कि म। सानोमा छँदाखेरि त्यस्तै सोच्थे, पछि पो ए चुन्नी पो उड्या रहेछ भन्ने कुरा थाहा भयो होइन।
6: अब हाम्रो पनि अब उनी भए त म पनि चरामा उठ्थ्यो होला भन्नुहुन्थ्यो सानो छँदा फेरि।
0: अनि हामीलाई के छ रेडियो जलजलाबाट चाहिँ सुन्नु भएको छ कि रेडियो स्काईबाट सुन्नु भएको छ कि के छ?
6: सुरुमा रेडियो स्काईबाट सुनिरहेको थिएँ, फोन गरेको पनि लागेन, अलिक पछाडि भएको कारणले अहिले फेरि लास्टमा रेडियो जलजला छु नि, त्यसले त फोन लागिहाल्यो है।
0: रेडियो जलजला सुनेपछि फोन लाग्ने रहेछ होइन?
6: रेडियो जलजलामा अब सुन्यो सिधै हुन्छ, रेडियो स्काईमा एक दुई मिनट अलिक पछाडि हुन्छ नि, त्यही भएर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
6: विशेष के त हजुरको लागि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, सानो सुन्दर छ पनि मिठो मिठोले गर्न चाहन्छु, अनि पोजिटिभ सानो दिदीकोले पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, त्यो स्केबाट साथी दिदीकोले पनि गुड नाइट भन्न चाहन्छु, साथी दाजुमा दृष्टि मगर दाई मैले रातिको जति पटिका जति छाइगिरी दाई निशान्त टोका मगर दाई ढकाल दाइगुरा अनि साथी कृष्ण सुनार सरस्वता पोखरेल अनि मभन्दा अगाडि भन्दा पछि आउनु सम्पूर्ण साथीले गुड नाइट भन्दै बिदा भयो। नमस्ते
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो शान्ति, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9867039440 को नम्बर। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर।
7: हजुर नमस्ते,
0: दिपा के छ खबर?
7: एकदम ठिकठाक छ, हजुरलाई कस्तो छ?
0: एकदम ठिक छ। दिपा कस्तो मिठो गरी बोल्नुहुन्छ कि, कस्तो मिठो गरी बोल्नुहुन्छ तपाईँको, तपाईँले फोन गर्नुभयो भने तपाईँको बोली मलाई असाध्यै के हो मिठो लाग्छ कि, किन हो यस्तो?
7: हजुरलाई थाहा होला त नि,
0: मलाई थाहा हुन्न क्या, तपाईँलाई थाहा हुन्छ। एउटा मैले तपाईँको साथीलाई सोधेको थिएँ, दिपाको आवाज किन यस्तो मिठो छ, किन यस्तो मिठो बोल्नुहुन्छ भनेर सोधेको थिएँ होइन। उहाँले त के भन्नुभयो भन्दाखेरि अब विशेष तपाईँको लागि भनेर दिपाले भनौँ न फोन गर्नुभन्दा एक दुई मिनट अगाडि चाहिँ चिनी खाएर फोन गर्नुहुन्छ भन्नुहुन्थ्यो कि।
7: ए त्यो पनि होला हुन त,
0: अनि
7: त्यो भन्न सकिन्न, खान पनि सक्छु नि त।
0: कति कति किलो चिनी खाएर मलाई फोन कार्यक्रममा फोन गर्नुहुन्छ होला भन्नुहोस्।
7: त्यस्तो होइन, खाँदिनँ नि त चिनी।
0: ए खानुहुन्न?
7: हजुर।
0: अनि चिनी नै नखाने मान्छेको बोली मिठो चाहिँ कसरी भयो?
7: खोइ त मलाई नै त्यस्तो लाग्छ, हजुरको बोली मिठो लाग्छ।
0: अनि
7: अनि त्यो हजुरले त खानु भएन होला कस्तो जाने।
0: होइन मैले त तपाईँसँग बोल्नु पर्छ भनेर मैले त चिनी भेली के हुन्छ गुलियो हुने सबै सामानहरू खाएर आउँछु क्या।
7: ए
0: हो नि,
7: ठिकै छ, त्यो पनि हुन सक्छ
0: हुन सक्छ होइन। अब तपाईँले के खानुहुन्छ होला भन्नुहोस्।
7: मैले त केही खान्न, अन्त दाल भात तरकारी खाने त हो नि।
0: दाल भात तरकारी मात्र त होइन होला
7: होला के,
0: अरू पनि केही खानुहुन्छ होला?
7: अरू पनि खान्छु होला खान त, तर त्यो गुलियो बाहेक।
0: अरू केही खानुहुन्छ गुलियो बाहेक?
7: अरू खाइदियो त्यो सबै खान्छु।
0: अनि
7: त्यो गुलियो चाहिँ खान्न,
0: पानी खानुहुन्न? पानी
7: खान्छु नि।
0: अनि किन पानी खान्छु भन्नु भएन?
7: अनि त्यो त भन्नै बिर्सेछु नि त
0: है
7: हजुर
0: हजुरको
7: खाना खानुभयो होला नि
0: खाना भइसक्यो बिर्सिन पाइन्छ र भने
7: हजुर
0: बिर्सिन पाइन्छ र भने
7: ए बिर्सिन त नपाइने हो तर बिर्सेछु छु नि त मैले
0: तपाईँले आज यो कुरा बिर्सनुभयो भोलि आफ्नो मनको मान्छेलाई पनि बिर्सन पाउनुभयो भने बिचरा उसको हालत के होला
7: बिग्रिला नि त
0: बिग्रिन्छ नि होइन ल त कार्यक्रममा आउनुभयो दिनहरू कसरी बिताउनुभयो
7: दिनहरू त बिताइन्छ रेडियो सुन्नै बस्ने त्यही त हो आजभोलि गर्मी धेरै छ
0: है हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् टेलिफोन सम्पर्कमा दिपा आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको फोन गर्नुहोला 9862607040 अर्का सहभागी हुनुहुन्छ नमस्कार हजुर
8: नमस्ते
0: को बोल्नु भयो कहाँबाट अविसबाट रेजिना होइन को भन्दाखेरि रेजिना होइन
8: एकदमै हो नि
0: के छ रेजिनाको हालखबर
8: मेरो हालखबर त एकदम ठिक छ बिन्दास छ भन्नु के छ तपाईँको
0: मेरो त बिन्दास छैन हो सुन्नु न मिज्यु फिल्म लाछ अनि कोही अब साथी यसो साथी लिएर हेर्न जाउँ भनेको त कोही साथी नै हुनुहुन्न के गर्ने भएको छ कि त्यही भएर पिर परेको छ कि मलाई
8: एक्लै भए पनि जाने हेर्ने अनि आने फर्केर
0: रेजिनाले बोलाउँला भनेको थिएँ अब एक्लै भए नि जाने हेरिहाल्छ म आउँछु हामी जाम्ला भन्ने कता हो कता एक्लै भए नि
8: होइन यस्तो हो भन्न त हुन्थ्यो त्यो पनि अब खेल्ने चाहिँ आजबाट म पनि भन्न सुरु कहिलेसम्म हो थाहा
0: छैन होइन
8: हजुर
0: त्यस्तो त गर्नु भएन नि हौ
8: किनभने त अब गर्न बाँकी भइसकेपछि कसो के लाग्छ त
0: मेरो लागि कोही कोही साथी बनाइदिनु पर्यो ला उसो भए तपाईँले
8: ए भाउजूले बोकेर लग्यो
0: भाउजू रे कहाँको भाउजू हो फेरि तपाईँको अरेशको तपाईँको भाउजूलाई पठाइदिनु म लगेर जान्छु
8: अहिले खोजेर ठिकठाक पारिरहेको छु अब मङ्सिर लाग्यो भने बाजार चाहिँ
0: त्यही त नि मङ्सिर लाग्यो भने यसो भाउजू पठाइदिनु होला है त रेजिनाको आवाज के भयो के भयो के भयो टावरले काम गरेन कि क्या हो ए ल उसो भए गुड नाइटको शब्दहरू बोलिहाल्नुहोस् बोलिहाल्नुहोस् त नमस्ते के गर्ने कुराकानी गर्ने त धेरै मन हुन्छ नि तर समय अझै समय त ढल्का छैन आज म 56-57 फोन लिन्छु आज गीत बजाउन डाइरेक्ट यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
9: हजुर नमस्कार नमस्कार
0: को बोल्नुभयो क्या भएको छ
9: म सल्यान कपुरकोट वडा नम्बर 6 टिकम बुढा मगर
0: टिकमजी के छ खबर
9: एकदम ठिकठाक छ तपाईँ के छ
0: हाम्रो पनि एकदम ठिकठाक छ दिनहरू कसरी बिताउनु भयो
9: दिनहरू एकदम ठिकठाकै बित्यो भन्नुपर्छ
0: हुन्छ कार्यक्रमको अन्तिममा छौँ गुड नाइटको शब्दहरू राख्नुहोस्
9: हजुर सर्वप्रथम हजुरलाई अनि प्राविधिक मित्रहरूलाई र यति बेला जसले पनि कार्यक्रम सुनेर सन्तुक छ उहाँ सबैलाई भन्दै म छुट्टिए नमस्कार
0: नमस्कार टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला अझै हामी साथीहरूलाई लिन्छौँ नमस्कार हजुर
10: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
10: लुङ्ग्री खद्दरबाट धनमायाका छेत्री
0: ओहो धनमायाका छेत्री
10: हजुर
0: के छ धनमायाको हालखबर के छ धनमायाको हालखबर
10: दानमाया
0: कति राम्रो माया होइन
10: हजुर
0: कसलाई माया गर्नुहुन्छ होला भन्नुहोस् दानमायाले
10: यो त नाम मात्रै
0: नाम मात्रै होइन कि कोही कोहीलाई माया पनि गर्नुपर्छ अरे क्या हो है
10: हजुर
0: कोही कोहीले माया गर्नुहुन्छ आज गर्दिन भने गफ लाउनुहुन्छ फेरि गफ नलाउनु क्या
10: उमेर भएको छैन कि त्यस्तो त
0: तपाईँ कति वर्षको हुनुभयो भन्नुहोस् त
10: बाह्र
0: वर्षको मान्छेले लभ पार्छन् पन्ध्र वर्षको मान्छेले बिहा गर्छन् उता लुङ्गरीतिर भन्ने सुनिन्छ है
10: हजुर
0: उतातिर त्यस्तै त्यस्तै सुनिन्छ कि लुङ्गरीतिर पन्ध्र वर्षमै बिहा गर्छन् अरे
10: गर्नले गर्नुहुन्छ तर कसैले त गर्नु हुँदैन नि त
0: है
10: हजुर
0: ठिक छ कार्यक्रममा आउनु भएको छ आज के गर्छौ थाहा छ तपाईँलाई
10: साथीहरूले सम्झिनु पर्छ होला
0: ल साथीहरूलाई सम्झिहाल्नुहोस्
10: सर्वप्रथम हजुरलाई अनि परमेश्वरमा को बस्नु भएको छ उहाँलाई अनि मेरो परिवारलाई सम्झिने बिदा हुन्छु
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग हामी कुराकानी गरिसकेको छौँ अब एकजना अन्तिम साथीसँग म कुराकानी गर्छु त्यसपछि कार्यक्रमबाट बिदा हुनेछु के छ खोइ त फोनै आएन त अन्तिम साथीको झन् अन्तिम साथीहरूसँग कुराकानी गर्छु भने त फोनै आउन त यस्तो पनि हुन्छ र भने गाह्रो त नबनाउनु न हौ फोन त गर्नु न हौ अन्तिम एकजना साथी छेपन्न गएको छ अन्तिम एकजना साथीसँग कुराकानी गर्छु र एकैचोटि बिदा हुन्छु भने त होइन ठिक छ फोन आयो भने कुराकानी गर्छु फोन आएन भने त कसको के नै लाग्छ र होइन गाह्रो छ मलाई पनि 9868309440 नम्बर ल अब चाहिँ म फोन लिन सक्दिनँ अब म चाहिँ बिदा भएर जानुपर्छ ल आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ जसका लागि तपाईँले फोन गर्नुहोला 9868309440 नम्बर होइन 9864417298 फोन गर्नुभयो भने तपाईँको फोन लाग्नेछ यो कुरा म तपाईँलाई जानकारी गराए तपाईँले कार्यक्रम सुन्दै गर्दा धेरै साथीहरूले भन्नुहुन्छ कार्यक्रम असाध्यै मनपर्छ कार्यक्रम असाध्यै नियमित सुन्दै गर्छु भन्नुहुन्छ होइन अन्य अन्य साथीहरूलाई भन्नुहुन्छ तर त्यो खबर मसँग आइपुग्दैन होइन तपाईँहरू मसँग भन्नु पर्यो नि यदि तपाईँ कार्यक्रम नियमित सुन्नुहुन्छ फोन लगाउँदै गर्दाखेरि फोन लाग्दैन भने कार्यक्रम म पनि सुन्छु है म पनि यो ठाउँबाट सुन्छु भनेर मलाई भन्नु पर्यो नि होइन हामी जति नजिक भयौँ नि जति तपाईँले फोन गर्नुभयो तपाईँले मसँग कुराकानी गर्नुभयो भने हामी चिन्जान हुन्छ चिन्जान भइसकेपछि नजिक भइदो रहेछ क्या नचिनिकन नजानिकन त नजिक त भइँदैन होइन तसर्थ आउनुहोस् म पनि तपाईँलाई चिन्छु तपाईँले पनि मलाई चिन्नुहोस् हामी एकअर्कालाई चिनौ चिन परिचित गर्नुपर्छ क्यारे लागि कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस् यो ठाउँबाट म बोल्दैछु यो ठाउँबाट सुन्छु भन्नुहोस् है रमाइलो हुन्छ हामी पूर्वका मान्छेहरू पश्चिमका मान्छेहरूलाई पूर्वका मान्छेहरूसँग सामिप्यता बनाउने वा चिना परिचय गर्ने पश्चिम पूर्वका मान्छेहरूलाई ले पश्चिमका मान्छेहरूलाई चिना परिचय बनाएर एकअर्कालाई साथी बनाएर होइन कुराकानी गर्ने चिना परिचय गर्नुपर्छ त्यसर्थ तपाईँले केही पर्यो कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी गराउनको लागि फोन नै गर्नुपर्छ भन्ने छैन म्यासेज पनि गर्न सक्नुहुन्छ जसको लागि नम्बर हो 9864417298 9864417298 मा फोन र म्यासेज गर्न सक्नुहुन्छ भन्दै घर बाहिर कुनै सामानहरू घर बाहिरबाट भित्र ल्याउनु पर्ने बाहिर राख्नु भएको थियो भित्र ल्याउनु पर्ने ल्याउनु भयो कि ल्याउनु भएन यसो हेर्नु होला भान्सा कोठामा अनावश्यक बत्तीहरू बलिराखेको छ कि खाना पकाइसकेपछि आगो निभाउनु भयो कि निभाउनु भएन अनि आगो निभाउनु होला खाने पानी आफूसँगै त राख्नु भएको छ नि पशु चौपाईहरू के गर्दैछन् त्यतातिर पनि हेर्नु होला अनि तपाईँ भनौँ न बिरामी हुनुहुन्छ औषधि खानुभयो औषधि खानु भएको छैन भने औषधि खानु होला भन्दै लौ त आजको लागि 9864417298 कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोला यो ठाउँबाट सुन्दैछु भनेर भन्नुहोला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार गुड नाइट शुभ सपनी शुभ निदारी

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुहिएर हात जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुर्तुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पनि पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
1: अनि घर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ थाहा छ, त्यस्तै यही लिन आएको।
2: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
0: साँच्ची भन्दा
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर टाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको ससराहट, आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदी नाला एवं छहरा छाङ्गाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। तिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु।

प्रिय सुन्छ। हाम्रा महर्षिहरूले, सन्त महन्तहरूले, ऋषिहरूले र स्वयं गीतामा भगवान श्रीकृष्णले पनि बताउनु भएको छ, योगका माध्यमले हामी शान्तिलाई प्राप्त गर्न सफल बन्दछौं। योगको अन्तिम उपलब्धि भनेको शान्तिको अवस्था हो, हरेक किसिमका उन्छनहरूबाट मुक्तिको अवस्था हो, विभिन्न किसिमका उहापोहहरूबाट, झरझमेलाहरूबाट मुक्तिको अवस्थालाई शान्ति भनेर भनिन्छ। सच्चा योगीले मात्रै त्यस्तो किसिमको शान्तिलाई प्राप्त गर्न सक्दछ। अब योग कसरी प्राप्त हुन्छ, आउनुहोस् भगवान श्रीकृष्णले त्यसका सन्दर्भमा के कुरा व्यक्त गर्नुभएको छ, कस्तो विचार व्यक्त गर्नुभएको छ, एकछिन श्रवण गरौं। उहाँ भन्नुहुन्छ,

प्रिय अर्जुन, योगः न तु अति अस्नतः च न एकान्तम् अस्नतः च न अति स्वप्नशीलस्य च न जाग्रतः एव अस्ति। यो जुन योग भन्ने कुरा छ, न तु न त अति अस्नत, धेरै खाने, अति भोजन गर्ने त्यस्तो किसिमको व्यक्तिलाई प्राप्त हुन्छ। न एकान्तम अस्नत, खाँदै नखाने, बिल्कुल निराहार बस्ने, केही पनि ग्रहण नगर्ने त्यस्तो व्यक्तिलाई नै प्राप्त हुन्छ। न त अति स्वप्नशीलस्य छ, न धेरै सुतेको सुतै गर्ने त्यस्तो कुम्भकर्ण स्वभाववाला व्यक्तिलाई योग प्राप्त हुन्छ। न त जाग्रत एव अस्ति, न सधैँ सधैँ जतिखेर पनि जागेको जागे, जागेको जागे गर्ने व्यक्तिलाई नै प्राप्त हुन्छ। योग यी कुनै पनि अतिहरूबाट प्राप्त गर्न सकिँदैन। न त्यस न तस्तु योगोस्ति न चैकान्त मनस न तह न चाति स्वप्नशीलस्य जाग्रतो नैव चार्जुन। अर्जुन, योग न त धेरै खाने मान्छेलाई प्राप्त हुन्छ, न बिल्कुल खाँदै नखाने मान्छेलाई प्राप्त हुन्छ, न त धेरै सुत्ने मान्छेलाई प्राप्त हुन्छ, न धेरै जाग्ने मान्छेलाई प्राप्त हुन्छ। गौतम बुद्धले यी सबै अभ्यासहरूबाट आफूलाई गुजार्नु भएको थियो। खाँदै नखाइकन कयौं समयसम्म बस्नुभयो र पनि उहाँले बुद्धत्व प्राप्त गर्न सक्नु भएन, शान्ति प्राप्त गर्न सक्नु भएन, योग प्राप्त गर्न सक्नु भएन। उहाँ अनिन्दो पनि धेरै बस्नुभयो र पनि बोध प्राप्त गर्न सक्नु भएन। यस्ता किसिमका अनेक अतिहरूबाट उहाँ गुज्रनुभयो, तर ती अतिहरूले खति बाहेक उहाँलाई केही पनि दिन सकेन। त्यसैले प्रिय सज्जन, योग भनेको सन्तुलनको नाम हो। खानु पनि पर्छ, सुत्नु पनि पर्छ, जाग्नु पनि पर्छ, विश्राम गर्नु पनि पर्छ, सबै कुराहरूमा सन्तुलित ढंगले अघि बढ्नु पर्दछ। अर्थात् योग भनेको खानु नखानु, सुत्नु जाग्नु, यी कुराहरू बीचको सन्तुलनको नाम हो। योगी व्यक्तिले यी सबै कुराहरूमा समान सन्तुलन कायम गर्न सक्दछ। आवश्यक खान्छ, आवश्यक रूपमा उपवास बस्छ, व्रत बस्छ, निराहार बस्दछ, जति आवश्यक छ त्यति शुद्ध छ, जति जागृत हुनुहुन्छ त्यति जागृत हुन्छ। प्रिय सज्जन, त्यसैले हामीले खाँदै नखाइकन लामो समयसम्म निराहार बसेर त्यस्तो किसिमको संकल्प गरेर योगी बन्न सक्दैन। यो योगी हुने लक्षण होइन प्रिय सज्जन। अथवा निरन्तर खाइरहनु, खाएको खाए, खाएको खाए, यो पनि योगी हुने लक्षण होइन। यसले शान्ति प्राप्त गर्न सकिँदैन, त्यो पनि असन्तुलित हुन्छ शरीरका निमित्त। अति भोजन पनि शरीरका लागि विश्राम आवश्यक छ। हाम्रो शरीरले निश्चित रूपमा निद्राको आवश्यकता महसुस गर्दछ। प्रकृतिले पनि हामीलाई निद्राका निमित्त जन्माएको छ, बनाएको छ। त्यसैले हामी निदाउनुपर्छ, स्वयं गर्नुपर्छ, विश्राम गर्नुपर्दछ, तर जति आवश्यक छ त्यति मात्रै। हामी जागृत पनि हुनुहुन्छ, जाग्नु पर्दछ, समयमै जागृत हुनुपर्दछ, धेरै सुत्नु हुँदैन। तर सुत्दै नसुत्नु पनि योग होइन। सुत्दै नसुतिकन रातभरि जागराम बस्नु शरीरलाई बिगार्नु हो। शरीर मन र आत्माको सन्तुलन वास्तवमा योगको नाम हो। त्यसैले योगीहरूले सबैतिर सन्तुलन कायम गर्न सक्नुपर्दछ भनेर बताइएको छ।

भगवान श्रीकृष्णले अर्जुनलाई यसरी सम्झाउनु भएको छ अगाडि, दुःख योग युक्त हार विहारस्य कर्मसु युक्त चेष्टस्य युक्त स्वप्नावबोधस्य भवति। दुःख योगले जहिले पनि दुःखलाई हरण गर्दछ। दुःख हा भनेको हरण गर्ने, सम्पूर्ण किसिमका दुःखहरूलाई हरण गरिदिन्छ योगले। यस्तो योग युक्त हार विहारस्य कर्मसु युक्त चेष्टस्य उचित किसिमको आहार विहार, यथायोग्य आहार विहार ग्रहण गर्ने अनि यथायोग्य त्यस्ता किसिमका कर्महरूमा संलग्न हुने त्यस्तो व्यक्तिले प्राप्त गर्न सक्दछ। युक्त आहार विहारस्य आहार विहारको चाहिँ सन्तुलनबाट यथायोग्य आवश्यकता अनुसारको आहार विहारको जुन विधि छ त्यो विधिबाट त्यस्तो विधिमा त्यस्ता विधिका कर्महरूमा संलग्न हुने युक्त चेष्टस्य अनि आवश्यकता अनुसारको चेष्टा गर्ने चिन्तन गर्ने मनन गर्ने र साथसाथै युक्त स्वप्नावबोधस्य आवश्यकता अनुसार सुत्ने र आवश्यकता अनुसार जागृत हुने उठ्ने त्यस्तो व्यक्तिले नै वास्तवमा योगलाई प्राप्त गर्न सक्दछ।